0: सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक, बिरता मोडे, पुरानो आँखा शिविर रहेको कलेज रङको बिल्डिङ। सम्पर्क नम्बर 98526 37600।
1: अरे यति बिहानै हजुर किचनमा
2: किन? मैले तिम्रो लागि चिया बनाउनु हुन्न र?
1: होइन हजुर, मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि।
2: ए तिमी पनि बजारमा पाइने प्रसङ्ग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि।
1: हो र, त्यस्तो मिठो र स्वादिलो छ र प्रसङ्ग चिया?
2: हो त नि, साह्रै मिठो र स्वादिलो सबैले रुचाएको प्रसङ्ग चिया नै त हो। बरु लाऊ तिमी पनि चाखेर हेर।
1: वाव, साच्चै भने जस्तै रहेछ प्रसङ्ग चिया। अब म पनि चाहन्छु मेरो दिनको शुरूआत प्रसङ्ग चियाबाटै होस्।
3: शारदा प्याकेजिङ उद्योग भद्रपुर 5 बाट प्याकेजिङ गरी बजारमा ल्याइएको प्रसङ्ग चिया सधैँ प्रयोग गरौं। सम्पर्क नम्बर 98 63 60 60 11, 98 18 094 700।
1: ह्यापिनेस बिगिन्स विथ अ कप अफ प्रसङ्ग टी।
4: जापान जानेको लागि सुवर्ण अवसर। चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसे नेपाल फर्किएर काठमाडौँ तिनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98 510 54 566, जगदीश काफले 98 446 06 124, रमेश कोइराला 98 426 80 248, ध्रुव निरौला 98 426 26 852।

0: California. Extreme energy drink.
1: नागरिक बुलेटिनमा अब देशबाहिरका प्रसंगहरू। नयाँ दिल्लीमा सम्पन्न ब्रिक्स शिखर सम्मेलनले विश्वव्यापी आर्थिक वृद्धि, व्यापार, सुरक्षा र क्षेत्रीय द्वन्द्व समाधानमा सहकार्य बढ़ाउने प्रतिबद्धता जनाएको छ। सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति शी जिनपिङ, रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसूद पेजेस्कियान सहित विस्तारित ब्रिक्सका सदस्य राष्ट्रका प्रतिनिधि सहभागी थिए। सम्मेलनले 140 बुँदे नयाँ दिल्ली घोषणा पत्र जारी गर्दै विश्वव्यापी शासन, व्यापार, प्रविधि र विकासका विषयलाई प्राथमिकता दिएको छ। पश्चिम एशियाको तनावप्रति चिन्ता व्यक्त गर्दै संयमता अपनाउन आग्रह गरिएको छ। चिनिया राष्ट्रपति शी जिनपिङले एआई, व्यापार तथा लगानी, डिजिटल उद्योग, स्मार्ट उत्पादन र प्रतिभा विकासमा सहकार्यको लागि 5 पहल प्रस्ताव गरेका छन्। यस्तै भारत र चीनबीच सीमा विवाद समाधान तथा द्विपक्षीय सम्बन्ध सुधारका विषयमा पनि छलफल भएको छ। इण्डोनेशियामा 213 जना यात्रु र 30 जना चालक दलका सदस्य सवार पानी जहाज खराब मौसमका कारण जाभा सागरमा दुर्घटनामा पर्दा 6 जनाको मृत्यु भएको छ। 107 जनाको उद्धार गरिएको छ भने अझै 130 जना हराइरहेका छन्। बेपत्ता हुनेको खोजी कार्य पानी जहाज, हेलिकप्टर लगायतको सहयोगबाट भइरहेको इण्डोनेशियाका अधिकारीहरूले जनाएका छन्। जापानको आइची नायोगामा आउँदो असोज 3 गतेदेखि 18 गतेसम्म आयोजना हुने एसियाली खेलकुदको लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल ओलम्पिक कमिटिले हिजो दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय टोलीको घोषणा गरेको हो। टोलीमा दिपेन्द्रसँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ सेफ, आसिफ शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी

0: गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप झोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्। नेपाल, मलेसिया, हङकङ र ओमानले छनौट चरण पार गर्दै एसिया कपमा स्थान बनाएका थिए। त्यस्तै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका वरियताका आधारमा सिधै खेल्दैछन्। जापान आयोजकको रूपमा सहभागी हुनेछ। नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग खेल्नेछ। शीर्ष दुईमा पर्ने टोली क्वाली फाइनलमा पुग्नेछन्। झापाको अर्जुनधारा 11 रहेको देउनिया खोला मैदानमा प्रथम मिल डाँडा खुला भेटरान्स नकआउट पुरक प्रतियोगिता आयोजना हुने भएको छ। स्थानीय मिल डाँडा युवा क्लब अर्जुनधारा 11 को आयोजनामा असोज 17 गतेदेखि 24 गतेसम्म प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताका संयोजक नन्दलाल खतिवडाले जानकारी दिनुभयो। प्रतियोगितामा झापाका 7 र 5 थरको एक गरी 8 भेटरान्स फुटबल क्लबको सहभागिता रहनेछ। भद्रपुर, शिव सताक्षी, मेचीनगर, बिरतामोड़ क्षेत्रका टीमले आपसमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेताले 51,111 रूपियाँ ट्रफी र मेडल पाउनेछन् भने उपविजेताले 31,111 रूपियाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद 2,000 रूपियाँ प्राप्त गर्नेछन्। म्यान्चेस्टर सिटीले 10 खेलाड़ीमा सीमित भए पनि म्यान्चेस्टर युनाइटेडलाई 1-0 हराएको छ। सिटीका लागि अर्लिङ हल्याण्डले 60 मिनटमा गरेको गोल निर्णायक बन्यो। जीतसँगै सिटीले प्रिमियर लीगमा लगातार चौथो जीत निकालेको छ। यस्तै लामिन यामालको 2 गोलमा बार्सिलोनाले लेभान्तेलाई 4-2 पराजित गरेको छ। यो सँगै बार्सिलोनाले ला लिगामा लगातार 5 जीत निकाल्दै 15 अंकसहित शीर्ष स्थानमा कायम राखेको छ। दोस्रो स्थानको रियल म्याड्रिड भन्दा बार्सिलोना 3 अंकले अगाडि छ। नागरिक बुलेटिनको अन्त्यमा प्रमुख प्रसंग पुनैचोटि। भोटे कोशी र त्रिशुल नदीमा आएको बाढ़ी, हिउँ र चट्टान खसेर आएको सरकारको दावी। रसुवागढ़ीसम्म प्रति घण्टा 88 किलोमिटरको तीव्र गतिमा बाढ़ी आएको प्रतिवेदन सार्वजनिक। कन्काई पुलको ठेकेदार कम्पनी पप्पू महादेव खिम्ती जेबीलाई 35 दिनभित्र तिर्ने गरे 2 अरब रूपियाँको जरिमाना। इण्डोनेशियाको पानी जहाज जाबा सागरमा दुर्घटनामा पर्दा 6 जनाको मृत्यु, 130 जना बेपत्ता। र जापानमा हुने एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा। बिहान 5:30 नागरिक बुलेटिन अहिलेलाई यति नै। अब यहाँले समाचारमूलक प्रस्तुति काया कैरन सुन्न सक्नुहुनेछ। साथै यस बुलेटिनबाट म ईश्वर अधिकारी बिदा माग्दछु। नमस्कार। जहाँ गयो रक्सी, जता गयो मासु। यो चन्द्रगढीमा शुद्ध शाकाहारी खाजा खाने ठाउँ छैन।
1: भोक लाग्यो साथी, खाजा खान जाउँ। शाकाहारी खाजा पाइने कहाँ छ त्यस्तो ठाउँ?
0: चन्द्रगढीको लेखनाथ चोकमा शुद्ध शाकाहारी खाजा पाइने एकमात्र होटल हिमालय फूडल्यान्ड। तातो चिसो खान परे त्यहाँ पुगे हुन्छ।
1: पिज्जा, बर्गर, आइसक्रिम पाइन्छ त्यहाँ पनि। सफा सुगर स्वाद, उस्तै बबल टी पनि।
0: सफा सुगर र फराकिलो ठाउँ भएको होटल फूडल्यान्ड, नयाँ परिकारको एकमात्र होटल, स्वादमा कमाल। हिमालय फूडल्यान्डमा गए हुन्छ बबाल। सम्पर्क हिमालय फूडल्यान्ड, लेखनाथ चोक, चन्द्रगढी। गाउँका खबर, शहरका खबर, आञ्चलिक खबर, राष्ट्रिय खबर, विदेशका खबर, खेलकुदका खबर, आर्थिक खबर, सामाजिक खबर, खबरै खबरको भण्डार नागरिक एफएम। बिहानदेखि रातिसम्ममा 9 खबर बुलेटिनका साथ 107.5 मेगाहर्जमा नागरिक एफएम। अब यही सुने पुग्छ
2: नागरिक टाइम्स।
0: अहिले बिहानको 6 बज्यो। यो समय गोल्ड रिङ चियाको हो। गोल्ड रिङ चिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईंलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 29 गते सोमबार, सन् 2026 सेप्टेम्बर 14 तारीक भदौ शुक्ल पक्षको तृतीया उपरान्त चतुर्थी तिथि, आज तीज पर्व।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आज हरितालिका तीज पर्व मनाइँदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड़, चारै ढोका खुला, विपदका कारण यस वर्ष तीजको उत्साह कम।
0: अर्थतन्त्रमा एकपछि अर्को धक्का, भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माणमा 7.25 खर्ब लाग्ने प्रारम्भिक अनुमान, व्यापारिक नाका रोसुवा गढ़ी नै बनाउने गरी गृह कार्य।
1: आघातजन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार आवश्यक, आकस्मिक अवस्थापछि मनोबल बढ़ाउन हरेकले सिक्नै पर्ने मनोविद आचार्यको भनाई।
4: कहिले नसोचेको त्यो बाढ़ीको संसारले फेस नगर्ने बाढ़ी हाम्रो देशले फेस गर्नु पर्यो। मतलब यो पीएफए सबै क्षेत्रकाले सिक्नुपर्छ, टिचर्सले, विद्यार्थीले, सबैले सिक्नुपर्छ।
0: इरान र खाड़ी देशहरूबीच हर्मुज जलमार्ग सञ्चालन बारेको कूटनीतिक बैठक स्थगित, मध्य पूर्वको ऊर्जा आपूर्तिमा थप चिन्ता।
1: र एसीसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, श्रीलंकालाई हराउँदै महिला टी20 एसिया कपको उपाधि भारतले जित्यो।
5: किन मक्ख परेकी माया?
6: म मक्ख पर्नुको कारण सुन्नुस् त, तपाईँ पनि मक्ख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज, नन भेज खाना, खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस, सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस, पार्टी, जन्मदिन, एनिभर्सरी, पासनी लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस, सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस, आउटसाइड, इनसाइड, रूफटप, एसी क्याबिन, नन एसी क्याबिनको सेवा दिने होटल पानस, निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस।
7: साथै विवाह, वर्तमान, पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ।
5: होटल पानस, भद्रपुर 10 छताचोक धनुष मोड़, प्रोप्राइटर यादव भट्टराई, सम्पर्क नम्बर 9806088288, 97677878569, 98426782।

0: नायक चियाको अपार सफलतापछि अब बबी मसला चिया बजारमा सर्वत्र उपलब्ध छ।
1: हजुर, कडा रंग मिठो स्वाद भएको नायक चिया सधैँ प्रयोग गर्नुहोस्। भद्रपुरबाट उत्पादित आफ्नै चिया नायक चिया।
2: वाओ, कस्तो राम्रो घर!
3: रिलायन्स पेन्ट्स लगाएपछि राम्रो हुँदैन त?
2: रिलायन्स पेन्ट्स
3: हो त, रिलायन्स पेन्ट्स।
2: त्यसो भए म पनि आफ्नो घर रिलायन्स पेन्ट्सले रंगाउँछु, तपाईँहरू पनि रंगाउनुहोस्।
3: रिलायन्स पेन्ट्स लगाउनुहोस्, खुसीले रमाउनुहोस्।
2: रिलायन्स पेन्ट्स प्राली विक्रेता श्री विष्णु ट्रेडर्स लेखनाथ चोक चन्द्रगढी।
4: सम्पर्क नम्बर 98423 11054।
0: एक सय 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम, जन जनको बोली।
5: बाली टुर युरो पेन्ट्स घर मात्र होइन, रंगाउनुहोस् सपना पनि।
6: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
7: काया कैरनमा अब खबरको सिलसिला। आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरी सकिनेछ। तीजका अवसरमा पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनहरूको घुइचो लागेको छ। तर विगतमा जस्तै यस वर्ष तीजको उत्सव छैन। हालैको भोटेकोशी बाढ़ीले पुर्याएको क्षतिको प्रभाव तीज पर्वमा समेत परेको छ। आज तीज मनाउन महिला कर्मचारीलाई विदा छ। दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्र निराहार व्रत बस्न र नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र जुस खान डाक्टरको सल्लाह छ। निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोस हुन सक्ने जोखिम हुन्छ। सक्नेले निराहार, नसक्नेले फलहार र त्यो पनि नसक्नेले फलहार व्रत गर्न सकिने धर्मशास्त्रमा पनि उल्लेख छ। स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलहार गरेर पनि व्रत गर्न सकिने धार्मिक मान्यता छ।
8: यसैबीच आज तीज पर्वको अवसरमा पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड़ लागेको छ। पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन त्यहाँ पुग्ने गर्छन्। 3 बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खोलिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चारवटा दर्शन मार्गको व्यवस्था गरिएको छ। पहिलो मित्र पार्कको उमाकुण्ड दक्षिणामूर्ति कैलाश बद्री नरसिंहको भवन हुँदै बाँसुकीनाथको उत्तरतर्फको ढोकाबाट पशुपति मन्दिरको उत्तरतर्फको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने गरी दोस्रो लाइन भने जयबागुश्रीबाट देब्रेतर्फको मार्ग, दथु टोल, पाँचा गणेश, अन्नपूर्ण भण्डार, महास्नान घरको 1 नम्बर ढोका अघि राखिएको आकाशे पुलबाट भुवनेश्वरी नासलचोक हुँदै शंकराचार्य मठ अघिको आकाशे पुल, प्रहरी पहरागणको सानो ढोकाबाट 2 लाइन पशुपतिको पश्चिमतर्फ रहेको काठको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने, त्यसै गरी तेस्रो तिलगंगा पर्यटन काउन्टरसँगै रहेको ढोका, राम मन्दिर, बागमती किनार हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल, पूर्व ढोकामा राखिएको ऱ्याम्पबाट पूर्व मुहारको दर्शन गराई त्यही ढोकाबाट फर्कने र अर्को पिङ्ला स्थानमा रहेको ढोका हुँदै चार शिवालय पञ्चदेवल वृद्धाश्रम, दक्षिणतर्फको ठूला ढोका अघि अस्थायी आकाशी पुल हुँदै सानो ढोकाबाट 64 कोटिलिंगेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शन, उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवास अघिबाट फर्कने प्रबन्ध मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। आज पशुपति मन्दिर प्रवेश गरी धेरैमा 2 घण्टामा भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइनको व्यवस्था गरिएको छ। स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारी भीड़ व्यवस्थापनमा परिचालन भएका छन्। शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर पुग्नेहरूलाई बहुमूल्य गरगहना नलगाउन कोषले आह्वान गरेको छ। पशुपतिमा दर्शन गर्न जाने भक्तजनको गाड़ी पार्किङका लागि गुहेश्वरी पारी, सिफलचौर, तिलगंगाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालामा रहेको महानगरीय ट्राफिक द्वारी प्रवाहको कार्यालयमा व्यवस्था गरिएको छ। सरकारी गाड़ीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभागमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ।
7: 2072 सालको भूकम्पले थिलो थिलो बनाएको देशको अर्थतन्त्र तंग्रिन नपाउँदै तराई मधेशको बाढ़ी हुँदै कोरोना महामारीसम्मले थप जर्जर बनाएको छ र आर्थिक गतिविधि चलायमान हुने अपेक्षाका बीच अहिले भोटेकोशी बाढ़ीले अकल्पनीय मानवीय क्षतिसँगै भौतिक पूर्वाधार तहस नहस बनाएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीले पुर्याएको क्षतिको पुनरुत्थान तथा पुननिर्माणका लागि कुल 7 अर्ब 23 अर्ब रूपियाँ लाग्ने प्रारम्भिक अनुमान छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा तयार पारेको द्रुत क्षति र आवश्यक मूल्यांकन प्रतिवेदनले पुनर्निर्माणका लागि प्रारम्भिक प्रक्षेपण गरेको हो। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण भौतिक सामाजिक तथा उत्पादन क्षेत्रमा व्यापक क्षति छ। प्रतिवेदन अनुसार बाढ़ीबाट सबैभन्दा धेरै पूर्वाधार क्षेत्र प्रभावित छ। पूर्वाधार क्षेत्रमा मात्रै 1 अर्ब 90 अर्ब रूपियाँको भौतिक क्षति छ भने यो क्षेत्रको पुनरुत्थानका लागि 4 अर्ब 73 अर्ब 57 करोड़ रूपियाँ लाग्ने प्रक्षेपण गरिएको छ। प्रतिवेदन अनुसार बाढ़ीका कारण झण्डै 16 लाख मानिस प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्। 1388 जनाको ज्यान गएको पुष्टि भइसकेको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन गरी 5 जिल्लामा ठूलो भौतिक क्षति छ। यी जिल्लाहरूमा 7,570 निजी घर क्षतिग्रस्त बनेका छन्। त्यसै गरी विद्यालय, सार्वजनिक संस्था, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा पनि प्रभावित छन्। यो सामाजिक तथा भौतिक क्षेत्रको पुनरुत्थानका लागि 1 अर्ब 3 अर्ब 54 करोड़ 99 लाख रूपियाँ बजेट आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। शिक्षा र स्वास्थ्य पूर्वाधारतर्फ प्रभावित जिल्लामा 19 विद्यालयका 6,901 विद्यार्थी प्रभावित बनेका छन्। अर्थतन्त्रमा एकपछि अर्को धक्का। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ भने भोटेकोशी बाढ़ीले क्षति र पुनर्निर्माणका लागि 7.25 खर्ब प्रारम्भिक अनुमानको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
8: भोटेकोशी बाढ़ीपछि ध्वस्त बनेको चीनसँगको रसुवागढ़ी नाकालाई फेरि सञ्चालनमा ल्याउन दुवै देशका सरकारले तयारी थालेका छन्। रसुवागढ़ीदेखि स्याफ्रुबेसीसम्म चीनकै अनुदान सहयोगमा सड़क निर्माण गरेर नाकालाई फेरि सञ्चालन गर्ने योजनामा दुवै देश लागेका छन्। चीन सरकारको अनुदानमा झण्डै 16 किलोमिटर दूरीको स्याफ्रुबेसी रसुवागढ़ी सड़कको स्तर उन्नतिको काम गर्दै गर्दा भदौ 10 को बाढ़ीले बगाएको हो। 6.5 अर्ब रूपियाँमा 39 महिनाभित्र सक्ने गरी ठेक्का भएर स्तर उन्नतिको काम भइरहेको थियो। रसुवागढ़ी नाकादेखि स्याफ्रुबेसीसम्म सड़क निर्माणका लागि सहयोग गर्न चीन सरकारसँग प्रस्ताव गरिसकिएको र यसमा सकारात्मक प्रतिक्रिया आएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो। अरनीको राजमार्ग अन्तर्गत कोदारी खण्डमा पहिरोको जोखिम रहेको र 2072 को भूकम्पपछि तातोपानी नाका क्षेत्रको पूर्वाधारमा क्षति पुगेपछि रसुवागढ़ी केरूङ नाकालाई चीनसँगको प्रमुख वैकल्पिक मार्गका रूपमा अघि सारिएको थियो। तर भदौ 10 आएको बाढ़ीले रसुवागढ़ीतर्फको नाकामा समेत क्षति पुर्याएपछि मुख्य व्यापारिक सम्पर्क समेत टुटेको छ। व्यापारिक नाका रसुवागढ़ी नै बनाउने गृह कार्य कान्तिपुरमा खबर छ।
7: काया कैरनमा आघात जन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: अब झापाको भक्तपुरमा रहेको ओम साई पाथिपरा हस्पिटलमा हरेक दिन मानसिक तथा नशारोग विशेषज्ञको सेवा सुचारू भएको छ। कतै तपाईँ, तपाईँको परिवारमा वा छरछिमेकमा यस्ता लक्षणहरू देखिन त थालेका छैनन्? कानमा अनौठो आवाज गुन्जिरहनु, असामान्य कुरा देखिएको महसुस हुनु अर्थात भ्रममा पर्नु, गलत कुरालाई सत्य ठान्नु वा मान्नु, बारम्बार दुविधा वा झुक्किरहनु, अत्याधिक रिसाउनु वा कुटपिट गर्न उत्साहित हुनु, आफ्नो दैनिक कामकाजमा अल्मलिनु, अत्याधिक छटपटी वा बेचैन भई राति निन्द्रा नलाग्नु, आ के बाँच्नु बरु मर्छु भन्ने सोच आउनु, सामान्य भन्दा अति सामान्य कुरामा हदैसम्म डर त्रास हुनु, यस्ता लक्षण देखिएमा समस्या लुकाएर नबस्नुहोस्। आजै ओम साई पाथिपारा हस्पिटलमा आएर मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनुहोस्। अब ओम साई पाथिपारा हस्पिटलमा हरेक दिन मनोचिकित्सक विशेषज्ञको उपचार तथा परामर्श सेवा, गुणस्तरीय स्वास्थ्य सेवामा सधैँ 1 कदम अगाडि। सम्पर्क 98526 78 820, 98526 23 023।
10: के तपाई लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाईले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाईले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बेतामोड झापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस् एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बेतामोड छापा। सम्पर्क नम्बर 023-535-333, 97-010-12-345, 97-010-12-345।
11: यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0001 रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np प्रकाशन गरिएको छ।
7: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज हरितालिका तीज पर्व मनाइदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड़, बाढ़ीले पुर्याएको क्षतिका कारण यस वर्ष उत्साह कम, अर्थतन्त्रमा एकपछि अर्को धक्का, भोटेकोशी बाढ़ीपछिको पुननिर्माणमा 7.25 खर्ब लाग्ने प्रारम्भिक अनुमान, व्यापारिक नाका रसुवा गढ़ी नै बनाउने गृहकार्य लगायत खबर प्रस्तुत गर्यौं।
8: अब बाँकी खबर। भोटेकोशी त्रिशुली बाढ़ीमा घर, सड़क र पुलको क्षति अभिलेख हुँदैछ, तर विस्थापनसँगै टुटेको सामाजिक सम्बन्ध, थाथल्लो सांस्कृतिक पहिचान र मनोसामाजिक क्षतिको हिसाब किताब गरिएको छैन। पुननिर्माणको सफलता कति सड़क बने, कति पुल जोड़िए र कति घर ठडिए भन्नेबाट मात्रै नापिँदैन, बाढ़ीबाट विस्थापित परिवार सुरक्षित ठाउँमा पुगेपछि उनीहरूको पुरानो समुदायसँगको सम्बन्ध कसरी कायम हुन्छ, बालबालिकाको पढ़ाई र मनोसामाजिक पुनस्थापना कसरी हुन्छ, सांस्कृतिक तथा धार्मिक अभ्यास कसरी निरन्तर हुन्छ भन्ने कुरा महत्वपूर्ण हुने विज्ञको भनाई छ। अन्नपूर्ण पोस्टमा खबर छ।
7: भोटेकोशी बाढ़ीको झण्डै 3 हप्ता हुने लाग्यो। बाढ़ीले ठूलो जनधनको क्षति गर्नुका साथै धेरै मानिसलाई मानसिक रूपमा आघातमा पारेको छ। आकस्मिक विपदपछि देखिने डर, त्रास, बेचैनी, निराशा, निन्द्रामा समस्या, झस्किने वा यस्ता घटनाहरू बारम्बार सम्झिने प्रतिक्रिया समयसँगै कम हुँदै जान सक्छन्। तर यी लक्षणहरू लामो समयसम्म रहिरहेमा त्यसले गम्भीर मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ। आघातजन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार किन आवश्यक छ भनेर साथी सम्झना महर्जनले मनोविद वासु आचार्यलाई सोध्नु भएको छ।
14: कोही न कोही यो ट्रमामा परेका, विशेष गरी भूकम्प, बाढीजन्य आघात, युद्ध, डरलाग्दा हिंसा, दर्दनाक घटना परिघटनाहरूका कारणले उसमा परेको त्यो आघातको कन्डिसन कस्तो छ भनेर पहिलो उसको बेसिक एनालाइसिस गरेर, उसको विषयहरू हेरेर, उसका कुराहरू सुनेर, आवश्यकता छ छैन महसुस गरेर उसलाई सम्बन्धित ठाउँमा लिङ्क गरिदिने एउटा प्लान हो जुन विश्व स्वास्थ्य संगठनले यसलाई पीएफए भनेर नामकरण गरेको छ। मनको पीड़ा त छामेर थाहा हुँदैन, मनको पीड़ाको टेस्टहरू यो अरू बायोलोजिकल टेस्ट जस्तो हुँदैन। सबभन्दा राम्रो उसको इभ्यालुएसन र टेस्ट भनेकै क्वेसन आन्सर, र क्वेसन आन्सर गर्दाखेरि व्यक्तिको कुरा सुनेर उसको सोच्ने तरिका गाह्रो गाह्रो छ, फिजिकल सिम्टमहरू गाह्रो गाह्रो छ, डर लागेको छ, डुकडुक छ, पसिना आएछ, असहज छ, अथवा सोच्ने हकमा मलाई बाँच्न मन लागेन, अथवा ला म ठेक्न सकिने यो पीड़ा, अथवा मलाई झलकहरू धेरै आए, अब जम्मैको हकमा, अब दर्दनाक घटनामा मै पो दोषी हुँ कि भने मतलब त्यो अपराधबोधले त दुर्घटना घटाउन सकिन्छ नि त।
15: व्यक्तिलाई चाहिँ यहाँले अलिकति सुझाव नै दिनु पर्दाखेरि के सुझाव दिनुहुन्छ?
14: अब अहिले उनीहरूले खोजेको हुन्छन् कि हुँदैनन् भन्ने हुन्छ, खोजेको छैन भने सुझाव पनि दिन पाइँदैन,
15: आघातजन्य अवस्थामा सुझाव दिनै पाइँदैन,
14: दिनै पाइँदैन, सुन्नियो धेरै सुन्नियो, अनि आवश्यकता छ भने केही सुझाव दिने, आवश्यक छ भने लिङ्क गरिदिने, र आवश्यकता छ कि छैन महसुस गरी छैन भने चाहिँ यतिकै उहाँलाई अब्जर्भमा राखेर छोडिदिने भन्ने हुन्छ, होइन त्यो फिडब्याकहरू लिने, बेला बेलामा असेसमेन्टहरू गर्ने राखेको हुन्छ, राख्नै पर्छ। अहिले गर्ने महत्वपूर्ण पक्ष भनेको चाहिँ त्यहाँ उसलाई के आवश्यकता छ त्यो महसुस गर्ने। मलाई बच्चालाई हुर्काउनको लागि भूमिका खेल्दै हुन्छ, अरू मलाई केही चाहिँदैन। एकजना सरले भन्नुभयो, सायद मगर हुनुहुन्थ्यो, म चारवटा ट्रमा फेस गरेँ सर, यो चौथो ट्रमा मलाई ट्रमै लागेन भन्नु। चारवटा भूकम्प पनि फेस गर्नुभएछ, एक्सिडेन्ट फेस गर्नुभएछ, पहिरोले गर्दा बुवा या आमा मध्ये एकजनाको डेथ फेस गर्नुभएछ, र चौथो फेस गर्नुभएछ। चारवटा फेस गर्दा मलाई त अब यो जिन्दगी त यो त केही प्रब्लमै लागेन सर। उत्तर गएको माझगाउँ भन्ने कामको कुरा हो, कहाँ कहाँलाई के हेल्प गरौँ, मलाई त हेल्प गर्ने तरिका सिकाइदिनु सर भनेर भन्नु।
15: कस्तो राम्रो,
14: कस्तो राम्रो।
15: कम्तीमा पनि एक वर्ष त्यहाँ सँगै बसेर त्यहाँ उहाँहरूको अवस्थाहरू एकदमै अवलोकन गरेर आवश्यकता अनुसार चाहिँ त्यहाँ उहाँहरूलाई सहयोग चाहिँ गरिराख्नु पर्छ।
14: दुई चार दिन, पाँच दिन, दस दिन, एक महिनासम्मको हुन्छ, त्यसपछि चाहिँ अर्को स्टेज, अर्को फेज सुरु हुन्छ, त्यसको लागि चाहिँ असेसमेन्ट फेज भन्छ। पीएफए भनेको चाहिँ फर्स्ट एड मात्रै हो, एकदम टच गर्ने र लिङ्क गरिदिने, टच गर्ने लिङ्क गरिदिने, त्यसपछि अब आवश्यकता के छ त हिजो लिङ्क गरिएका, अब नयाँ केही चाहिएको छ कि भनेर चाहिँ, अनि त्यो चाहिँ असेसमेन्ट गर्ने।
15: मनोपरामर्श चाहिँ कम्ती नै एक वर्ष चाहिँ दिनु पर्यो,
14: दिनै पर्छ। यतिसम्म कि फर्स्ट एड त सेनाहरूले पनि सिक्नुपर्छ, सशस्त्र प्रहरीले नै सिक्नुपर्छ, ट्रेनिङ जनपथले नै सिक्नुपर्छ, अझ वडा वडामा भएका युवाहरूले सिक्नुपर्छ अब त, किनभने अब त ट्रमा कति र कहाँबाट आउने त थाहा नै भएन। हेर्नु त अकल पनि कहिले नसोचेको त्यो बाढीको संसारले फेस नगरे बाढी हाम्रो देशले फेस गर्नु पर्यो। मतलब यो पीएफए सबै क्षेत्रकाले सिक्नुपर्छ, टिचर्सले, विद्यार्थीले सबैले सिक्नुपर्छ। र यो यो सिक्नु किन पर्छ भने यो जतिखेरै पीएफए ट्रेनिङ लिएका मनो सामाजिक परामर्शदाताहरू मात्रै त फिल्डमा जान सक्नुहुन्न नि, त्यही वडाका विद्यार्थीहरू जान सक्थे, त्यही वडाका अन्य भोलिन्टियरहरू जान सक्थे, त्यही वडाका अन्य कर्मचारीहरू, त्यो वडाका अन्य विद्वान साथीहरू जान सक्थे, त्यसरी सिक्नुपर्छ उहाँहरूले। र अनि त्यसपछिको काम भनेको चाहिँ मनोविद, मनोपरामर्शदाता र साइकियाट्रिस्टको हुनेछ।
7: उहाँ हुनुहुन्थ्यो मनोविद बासु आचार्य, उहाँसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: कृषि मन्त्र नार्कसँग
17: बाढ़ीका कारण मरेका पशु पंक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पंक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिरकोन छर्किएर गाड्नुहोस्।

0: नेपालको एकमात्र डीटीएच सेवा
1: डिश हो, खुशीको कनेक्शन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। भोटेकोशी बाढ़ीपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा भग्नावशेषमा विभत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यले निरन्तरता दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठूला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट्स यूएईका टोली फिर्ता भएका हुन्। नेपाली सेना, भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुरुङभित्रको खोजीलाई प्राथमिकता दिँदै अन्य भग्नावशेषमा समेत खोज तथा उद्धारलाई निरन्तरता दिने तयारी भइरहेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावाटको चिलिमी जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 जना खोजीमा खटिएका छन्। सुरुङभित्र झण्डै 70 मिटर गेग्रान हटाउने काम भइरहेको छ। यसै गरी 20 मेगावाटको लाङटाङ जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 35 जनाले खोजी गरिरहेका छन्। यसै 37 मेगावाटको त्रिशुली 3B आयोजनामा नेपाली सेनाका 98 तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका 10 जना खोजीमा छन्। आयोजनाको आवास गृह क्षेत्रमा गहिराईसम्म उत्खनन भइरहेको छ। फर्किन थाले विदेशी उद्धार टोली, सुरुङभित्र खोजी चल्दै आजको गोर्खा पत्रमा खबर छ।
4: अब विदेशको खबर। इरान र खाड़ी देशहरूबीच हर्मुज जलमार्गबाट हुने जल यातायात व्यवस्थापनबारे छलफल गर्न तय भएको बैठक स्थगित भएको छ। यो सँगै मध्य पूर्वमा जलमार्ग सञ्चालन बारेको कूटनैतिक समाधानको प्रयास प्रभावित बनेको छ। ओमानका विदेश मन्त्री सैयद बद्र अल बुसैदीले क्षेत्रीय सहमतिका लागि बैठक स्थगित गरिएको बताउनु भएको छ। रोइटर्सका अनुसार इरान र ओमान बीचको सहमतिमा हर्मुजबाट हुने जल यातायात सञ्चालन सम्बन्धी प्रस्ताव खाड़ी देशहरू सामु प्रस्तुत गर्ने तयारी थियो, तर केही क्षेत्रीय देशको अनुरोधमा बैठक स्थगित गरिएको इरानी पक्षले जनाएको छ। यसैबीच हर्मुजमा तेल आपूर्तिमा देखिएको अवरोधका कारण विश्व ऊर्जा बजारमा चिन्ता थपिएको छ। साउदी अरबले ड्रोन आक्रमणबाट क्षतिग्रस्त भएको आफ्नो मुख्य पूर्व पश्चिम तेल पाइपलाइन तत्कालका लागि बन्द गरेको छ।
5: अब केही खेल खबर। एसएससी प्रिमियर कपको उपाधि विजेता भएसँगै एसिया कपमा पुग्न सफल नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। अस्ति मलेसियामा सम्पन्न प्रतियोगिताको फाइनलमा यूएईलाई 44 रनले हराउँदै उपाधि जितेको नेपाली टोली गैराती काठमाडौँ आइपुगेको हो। ट्रफी सहित स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का सहितका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। मलेसियाको बायोमास ओभलमा अस्ति शनिबार भएको फाइनलमा नेपालले यूएईलाई पराजित गर्दै एसिसी प्रिमियर कपको उपाधि जितेको हो। उपाधिसँगै नेपाल एसिया कपका लागि पनि छनौट भएको छ। खेलका अर्को प्रसंगमा भारतले साबिक विजेता श्रीलंकालाई 72 रनले पराजित गर्दै महिला टी20 एसिया कपको उपाधि जितेको छ। दुबईमा हिजो भएको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको थियो। 184 रनको लक्ष्य पछ्याएको श्रीलंका 18 ओभर 4 बलमा 111 रनमै अल आउट भयो। यी दुई टोली बीच भएका 7 फाइनल मध्ये भारतले 6 पटक उपाधि जितेको हो।
4: अब केही खबर संक्षेपमा। कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजो बसेको बैठकले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्य समितिमा रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। असोज 3 देखि शुरू हुने महाधिवेशनमा सहभागी हुने तत्कालीन सदस्य सबै वर्तमान केन्द्रीय कार्य समितिमा मनोनित गर्ने निर्णय कांग्रेसले गरेको हो।
5: अहिले गण्डकी प्रदेशदेखि पूर्वका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गैराती देशका धेरैजसो पहाड़ी तथा हिमाली क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भयो। पछिल्लो 6 घण्टामा तनहुँमा सबैभन्दा धेरै 65.4 मिलिमिटर वर्षा भएको छ। यस्तै लमजुङ, सिन्धुपाल्चोक, बागलुङ, रामेछाप र जुम्ला लगायतका ठाउँमा पनि मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। पहाड़ी क्षेत्रको तुलनामा तराई क्षेत्रमा भने कम वर्षा भएको छ। महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
4: भोटे कोशी बाढ़ीबाट घरबार विहीन पीड़ितलाई सरकारले अस्थायी आवासका लागि मासिक खर्च उपलब्ध गराउने भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको प्रारम्भिक क्षति मूल्यांकन प्रतिवेदन अनुसार बाढ़ीमा 7,770 घर क्षतिग्रस्त छन्। तीमध्ये कतिपय पूर्ण र कतिपय आंशिक क्षति भएको विवरण छ। 4 सदस्यसम्मको परिवारलाई मासिक 15,000 तथा त्यसभन्दा बढ़ी परिवार संख्या भएमा थप प्रति सदस्य बराबर 2,000 का दरले खर्च उपलब्ध गराउने सरकारको निर्णय रहेको छ। सुविधा लिन नचाहनेलाई भने स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराउने सरकारको निर्णय छ। यो खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई पुनर्संरचना गरिने भएको छ। विज्ञान तथा प्रविधिको तीव्र विकास, कृत्रिम बुद्धिमत्ता, नवप्रवर्धन अनुसन्धान र वर्तमान आवश्यकता संस्थागत गर्न प्रतिष्ठानको संरचना र कार्यप्रणालीमा व्यापक सुधार गर्न लागि हो।
4: र कृष्णवीरमा बनाइएको नयाँ ट्र्याकको परीक्षण सफल भएको छ र आउँदो असोज 1 गतेदेखि यातायात खुलाउने गरी तयारी छ। ग्यास बुलेटलाई नयाँ ट्र्याकबाट पठाएर हिजो सड़कको परीक्षण गरिएको हो। काया कैरनमा अब पालो उखानको
5: तीजका कुरा गरे नि खाए जस्तो हुन्छ।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: आज हरितालिका तीज पर्व मनाइँदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड़, चारै ढोका खुल्ला। विपदका कारण यस वर्ष तीजको उत्साह कम।
4: अर्थतन्त्रमा एकपछि अर्को धक्का। भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माणमा 7.25 खर्ब लाग्ने प्रारम्भिक अनुमान। व्यापारिक नाका रसुवा गढ़ी नै बनाउने गृह कार्य।
5: आघातजन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार आवश्यक। आकस्मिक अवस्थापछि मनोबल बढ़ाउन हरेकले सिक्नै पर्ने मनोविद आचार्यको भनाई।
4: इरान र खाड़ी देशहरूबीच हर्मुज जलमार्ग सञ्चालन बारेको कूटनैतिक बैठक स्थगित। मध्य पूर्वको ऊर्जा आपूर्तिमा थप चिन्ता।
5: र एसएससी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोली स्वदेश फर्कियो। श्रीलंकालाई हराउँदै महिला टी20 एसिया कपको उपाधि भारतले जित्यो।
4: र अन्त्यमा आजको कार्टुन। फेसबुकमा भेटिएको पुरानो कार्टुन लिएका छौं। यहाँ तीज लागेकी श्रीमतीलाई लिएर श्रीमान मोटरसाइकलमा कतै जाँदैछन्। श्रीमतीले शिरदेखि पाउसम्म झरीझुट्ट गरगहना लगाएकी छन्। त्यही बेला प्रहरीले दुवैजनालाई रोकेको छ अनि श्रीमान भन्दैछन्, कहाँ सुन तस्करी गर्नु हजुर, बुढीलाई तीजको दरखाने प्रोग्रामबाट घर लाइजाँदैछु। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: कृपा फार्मेसी, कृपा फार्मेसी, कृपा फार्मेसी। अब हाम्रो सहर भद्रपुरमा विश्वासिलो, भरपर्दो र सम्पूर्ण रोगहरूको उपचार एउटै छानामुनि कृपा फार्मेसीमा। हाम्रा उपलब्ध सेवाहरू भिडियो एक्सरे सेवा, डिजिटल एक्सरे सेवा, ईसीजी सेवा, साथै सुगर, थाइरोइड, एलएफटी, आरएफटी ल्याबका सम्पूर्ण टेस्टहरू। हाम्रा सेवाहरू
1: वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 1 बजेदेखि।
0: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर शशांक राज पोखरेलको सेवा।
2: महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको सेवा दिउँसो 1 बजे र बेलुका 5:30 बजे।
0: वरिष्ठ कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पोषण रमन त्रिपाठीको सेवा प्रत्येक शनिबार र बुधबार बिहान 7 बजेदेखि।
1: वरिष्ठ कन्सल्टेन्ट नाक कान तथा घाँटी रोग विशेषज्ञ सेवा प्रत्येक दिन बिहान 9 बजे र 5:30 बजेबाट।
0: वरिष्ठ नसा बात तथा हाड जोड्ने रोग विशेषज्ञ डाक्टर प्रकाश कुमार श्रेष्ठको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 1 बजे।
2: नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर लोचन बाबु सन्जेलको सेवा दैनिक बिहान 7 बजे, दिउँसो 1 बजे र बेलुका 5 बजे। सुगर, प्रेसर, दम, थाइराइड, मुटु, छाती, मृगोला विशेषज्ञ डाक्टर प्रवीण भट्टराईको सेवा दैनिक बिहान 8 बजे र दिउँसो 1 बजे।
0: मेडिकल अफिसर डाक्टर मनोज शाहको सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 2 बजे। रहेको जानकारीको साथसाथै यहाँ सम्पूर्ण प्रकारको औषधि सुपथ मूल्यमा पाइने हुनाले अन्यत्र धाई रहनु नपर्ने सबै सेवाग्राहीहरूलाई जानकारीको लागि हार्दिक अनुरोध गर्दछौ।
2: साथै यहाँ फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ। सम्पर्क कृपा फार्मेसी चन्द्रगढी लेखनाथ चोक, सम्पर्क नम्बर राजु पराजुली 98159076669, भावना पराजुली 98149319।
3: अब काठमाडौँ विराटनगरका डाक्टरको लागि शनिबार नै कुर्नु पर्दैन, उपचारको लागि सिलगढी धाइरहनु पर्दैन। पूर्वाञ्चलमै पहिलो छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा सञ्चालित दमकको डेल्फी स्किन केयर हस्पिटल पुगे भइहाल्यो।
4: उपचार विधिबाट निको पारिने
3: चाया पोतो डन्डीफोर, आँखा वरिपरिको कालोपना,
4: कपाल झर्ने, तालु खुइलिने, एलर्जी, दाद, लुतो, सेतो दुबी, कालो दुबी,
3: घाउ खटिरा, सोराइसिस, हात खुट्टाका नङ बिग्रिने, दुख्ने पोल्ने, कुष्ठरोगको सफल उपचारहरू, अत्याधुनिक लेजर मेसिन द्वारा उपचार हुने छालाका रोगहरू,
4: नयाँ तथा पुराना दाग, जन्म दाग, शरीरमा हुने मुसाहरू, मासु पलाएको, गाठा गुठीहरू,
3: पोलेको, काटेको घाउबाट बनेको सानो तथा ठुला खत तथा दाग, साथै जन्मजात खुडिएको
4: काखी खुट्टा तथा शरीर गनाउने, तिलकोठी चौरीपना, डन्डीफोरको दाग हटाउने, टाटु हटाउने,
3: अनावश्यक ठाउँमा उम्रिएका रौँहरूलाई स्थायी रूपमा हटाउने,
4: अत्याधुनिक एनालाइजर मेसिन द्वारा अनुहारको समस्या पत्ता लगाई उचित उपचार गरिन्छ।
3: योनि चिलाउने, पोल्ने, पुरुषका यौन दुर्बलता जस्ता समस्याको उचित परामर्श तथा सफल उपचार गरिन्छ। छाला तथा यौन रोगकै लागि अत्याधुनिक ल्याब, प्याथोलोजी सेवा,
4: फार्मेसी सेवा, अत्याधुनिक सुविधा सम्पन्न ब्युटी क्लिनिक सेवा।
3: याद राख्नुहोस्, यहाँ छाला तथा यौन रोग विशेषज्ञ डाक्टरद्वारा हरेक उपचार सर्वसुलभ शुल्कमा गरिन्छ। सम्पर्क डेल्फी स्किन केयर हस्पिटल, दमक 10 बेलडाङ्गी रोड, फोन नम्बर
0: 023-5760-60,
3: मोबाइल नम्बर 98526-76-76-0।
5: यहाँ प्रत्येक हप्ताको आइतबार एक दिन सेवा बन्द रहने जानकारी गराइन्छ।
0: डमक पछि डेल्फी स्किन क्लिनिक बिर्ता मोडमा पनि, खड्का कम्प्लेक्स बिर्ता मोड, सम्पर्क फोन नम्बर 023-591-0033, मोबाइल नम्बर 98526-76-76-0।
2: अब हप्ताको सातै दिन डाक्टरको सेवा उपलब्ध छ।

0: 25 वर्षदेखिको अटुट विश्वास, हरेक घुटमा मिठो सुवास, त्रिशक्ति इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन गोल्ड रिङ सिया।
1: यो हो नागरिक एफएम 107.5 मेगाहर्ज, जन जनको बोली।

0: उच्च रक्तचापका बिरामीहरूको आँखा परीक्षण, जलविन्दुको परीक्षण तथा उपचार, आँखा टेढो भएको, मासु पलाएको, आँखाबाट पी बग्ने समस्याको उपचार, अल्छी आँखाको उपचार र सम्पूर्ण किसिमका कन्ट्याक्ट लेन्स तथा चस्माहरू पाइनुका साथै कानको सम्पूर्ण उपचार तथा शल्यक्रिया सेवा, 5 वर्ष वा 5 वर्ष मुनिका बाल बालिकाहरूको निःशुल्क आँखा जाँच।
1: झापाको वीरता मोड स्थित सैनिक मोड, अर्जुनधाराको शनिश्चरी अस्पताल र अब बारदर्शीको चकचकी स्थित चकचकी स्वास्थ्य चौकीबाट समेत सेवा सञ्चालन भइरहेको जानकारी गराउँदछौ। थप जानकारीको लागि दृष्टि आँखा अस्पताल वीरता मोड 3 सैनिक मोड, सम्पर्क नम्बर
2: 023-535-702, 535-703, 535-704।
1: चकचकी सम्पर्क मोबाइल नम्बर 9804-23-728, साथै फोन गर्दा पैसा नलाग्ने नम्बर 16-60-01-52-00। सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि, दृष्टि आँखा अस्पताल।
3: ए हेर न, भदरपुर बजारमा कति राम्रो पसल खुलेछ नि।
4: कुन पसल? केको पसल भनेको?
3: सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल।
4: आ, म त जान्न है, त्यहाँ खोजेको सामान एउटै पाइँदैन?
3: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
4: के छन् त?
3: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुली सेट, रानी हार, मिनी हार, चुरा, सिक्री, औठी, टप।
4: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ।
3: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना, सबै ट्रेन्डिङ सामान पाइन्छ।
4: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।
3: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा। अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एक मात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल, कृष्णराज कम्प्लेक्स छेउ, हटिया लाग्ने बाटो, भद्रपुर 6, झापा। मोबाइल नम्बर 9828-78-78-44। तपाईँको रोजाई, तपाईँको खुसी।
5: अरे, यति बिहानै हजुर किचनमा
6: किन? मैले तिम्रो लागि चिया बनाउनु हुन्न र?
5: होइन हजुर, मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि।
6: ए, तिमी पनि बजारमा पाइने प्रसङ्ग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि।
5: हो र, त्यस्तो मिठो र स्वादिलो छ र प्रसङ्ग चिया?
6: हो त नि, साह्रै मिठो र स्वादिलो, सबैले रुचाएको प्रसङ्ग चिया नै त हो। बरु लाऊ, तिमी पनि चाखेर हेर।
5: वाव, साच्चै भने जस्तै रहेछ प्रसङ्ग चिया। अब म पनि चाहन्छु मेरो दिनको सुरुवात प्रसङ्ग चियाबाटै होस्।
6: शारदा प्याकेजिङ उद्योग भद्रपुर 5 प्याकेजिङ गरी बजारमा ल्याइएको प्रसङ्ग चिया सधैँ प्रयोग गरौं। सम्पर्क नम्बर 9863-60-60-11, 9818-094-700।
5: ह्याप्पिनेस बिगिन्स विथ अ कप अफ प्रसङ्ग चिया।

0: नेपालकै ठुलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टम द्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अक्षय जनशक्ति र अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल झापाको बिर्ता मोड स्थित सैनिक मोड सहित अर्जुन धाराको शनिसरे अस्पताल काठमाडौँको कलङ्की वर्षाको बेरगंज सहित अब पारदर्शीको सक्सकी स्वास्थ्य चौकीमा पनि
1: हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतियाबिन्दुको अपरेशन, आँखाको नानी प्रत्यारोपण, आँखाको पर्दाको अपरेशन, मधुमेह तथा

0: नागरिक एफएम 107.5 मेगाहर्ट्ज वॉइस ऑफ द पीपल
1: नागरिक टाइम्स
2: अहिले बिहानको 7 बज्यो। यो समय गोल्ड रिंग चियाको हो। गोल्ड रिंग चिया

0: भद्रपुरका पुराना स्वास्थ्य कर्मी बलदेव शाहद्वारा सञ्चालित शाह क्लिनिक नवीन मेडिकल हलमा अब मेची अञ्चलकै पुराना र प्रसिद्ध वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर पीताम्बर ठाकुरको दैनिक सेवा साँझ 5 बजेदेखि। पेट, छाती, मुटु, नसा, सुगर, प्रेसर, जन्डिस, थाइराइड, मृगौला रोग विशेषज्ञ सेवाका साथै डाक्टर मनोज कुमार शाहको सेवा प्रत्येक बिहान 8:30 देखि 9:30 सम्म।
1: एपेन्डिक्स, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला, स्तन सम्बन्धी, पित्तथैली, हर्निया, पत्थरी, गाँठा गुठी, चिरफार विशेषज्ञ, वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनेश झाको सेवा। प्रादेशिक अस्पताल भद्रपुरबाट छाला, चर्म, यौन रोग तथा सौन्दर्य विशेषज्ञ एमबीबीएस, एमडी, डर्मालोजी डाक्टर निस्तुक बराल। प्रत्येक शनिबार दिउँसो 3 बजेदेखि 4 बजेसम्म। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोष। प्रत्येक दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म र बेलुका 5 बजेदेखि 8 बजेसम्म।
0: अब हाम्रै भद्रपुरमा विशेषज्ञ सेवा लिन आउनुहोस्। शाह क्लिनिक नवीन मेडिकल हल, भद्रपुर 5, भद्रपुर बजार। फोन सम्पर्क 98049-72085, 023-525-353। 1 घण्टा अघि नै बिरामीको अग्रिम नाम टिपाउन सक्नुहुनेछ।
2: तपाईँ कुखुरा, बाख्रा, बङ्गुर, सुगुर पालन गर्दै हुनुहुन्छ वा चिया बगान, विद्यालय, घर कम्पाउन्ड घेराबारा गर्दै हुनुहुन्छ अथवा विकास निर्माणका अन्य काम सँगै ढुङ्गा राख्ने तारजालीको खोजी गर्दै हुनुहुन्छ भने तपाईँ हाम्रै ठाउँमा आधुनिक मेसिनबाट उत्पादित सेन जाली उपलब्ध छ।
1: 1 इन्चदेखि 4 इन्च सम्मको पाल भएको हेभी कोडेड 10 गेज ग्लामनाइज्ड गरिएको खिया नलाग्ने तारवार, विभिन्न साइजमा ढुङ्गा भर्ने तारजालीहरू, धेरै भन्दा धेरै टिकाउ हुने सामग्रीहरू सुपथ मूल्यमा पाउनुका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क मैनाचुली हिम पाइप उद्योग, भद्रपुर 10, भद्रपुर बिरतामोर रोड, देउनिया पुल दक्षिण तर्फ। सम्पर्क फोन नम्बर 023-453-207, 452-206, मोबाइल नम्बर 98526-71-121, 98526-56-656, 98426-77-795। आजै सम्पर्क गर्नुहोस्।
3: हरेक बिहान, हरेक भेटघाट, हरेक खुशीको साथ गोल्ड्रिङ चिया। 63 टी इन्डस्ट्रिजद्वारा उत्पादित विगत 25 वर्षदेखि नेपाली उपभोक्ताको रोजाइमा पर्न सफल चिया गोल्ड्रिङ चिया। 25 वर्षको विश्वास, हरेक कपमा मिठो स्वाद गोल्ड्रिङ चिया।
1: यातायातको चिन्ता छोडिदिनुहोस्, अब बिरामी हुँदा एक्लो महसुस नगर्नुहोस्। हामी छौ तपाईँको साथमा। ओम साई पाथिवरा हस्पिटलले बिरामीलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले 24 घण्टा पिकअप एन्ड ड्रप सेवा सुचारू गरेको छ। यातायातको समस्याले समयमै अस्पताल आई उपचार पश्चात घर फर्किने चिन्ताबाट मुक्त हुनुहोस्। समयमै आफ्नो रोगको उपचार गरी लाभ लिनुहोस्। हस्पिटलदेखि 25 किलोमिटर वरपरसम्म रहने बिरामीहरूका लागि हामीले 24 घण्टा पिकअप एन्ड ड्रप सेवा सुचारू गरिसकेका छौँ। मात्र न्यूनतम शुल्कमा हजुरको घर आँगनदेखि हस्पिटलसम्म ल्याउने र पुर्याउने जिम्मेवारी अब हाम्रो हुनेछ। ओम साई पाथिवरा हस्पिटल अस्पताल मात्र होइन, तपाईँको सुख दुःखको सारथी पनि हो। आकस्मिक एवं एम्बुलेन्स सेवा चाहिने र नियमित डायलोसिस सुविधा चाहिने बिरामीका हकमा भने यो सेवा उपलब्ध हुने छैन। अहिले नै यस हस्पिटलको सम्पर्क नम्बरमा कल गरेर वा हाम्रो क्यूआर कोड स्क्यान गरेर हाम्रो सेवा लिन सक्नुहुनेछ। सम्पर्क नम्बरहरू 98526-23032, 98526-23032, 98526-78820।
4: You're listening to 107.5 MHz. You've got it.

0: टीएससी अब चन्द्रगढीमा स्वस्थ दाँत सुन्दर मुस्कान के तपाईलाई थाहा छ स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडे पुरानो आँखा शिविर रहेको कलेज रङको बिल्डिङ, सम्पर्क नम्बर 98526 37600। आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5, झापा।
1: किन मक्ख परेकी माया?
2: म मक्ख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मक्ख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस, सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस, पार्टी, जन्मदिन, एनिभर्सरी, पास्ने लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस, सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस, आउटसाइड इनसाइड रुफटप एसी क्याबिन नन एसी क्याबिनको सेवा दिने होटल पानस, निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस,
1: साथै विवाह वर्तमान पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ। होटल पानस, भद्रपुर 10, छतासुक, धनुष मोड, प्रोप्राइटर यादव भट्टराई, सम्पर्क नम्बर 98060 88288, 97677 78569, 98426 78652।
2: जापान जानेको लागि सुवर्ण अवसर, चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसी नेपाल फर्किएर काठमाडौँ तिनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98510 54566, जगदीश काफले 98446 06124, रमेश कोइराला 98426 80248, ध्रुव निरौला 98426 26852।
0: नागरिक एफएम जन जनको बोली।

वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञको दैनिक सेवा बिहान 8 बजे र बेलुका 5 बजे। नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल भद्रपुर 7 लेखनाथ चोक। फोन नम्बर 98-526-2002 98-2073-5387। साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ। रेबिज विरूद्धको खोप पनि लगाइन्छ।

0: नायक चियाको अपार सफलतापछि अब बबी मसला चिया बजारमा सर्वत्र उपलब्ध छ।
1: हजुर, कडा रंग मिठो स्वाद भएको नायक चिया सधैं प्रयोग गर्नुहोस्। भद्रपुरबाट उत्पादित आफ्नै चिया नायक चिया।
2: धुलीखेल अस्पतालबाट आउनुहुने वरिष्ठ ग्यास्ट्रोलोजिस्ट एण्ड इन्टरभेन्सन इन्डोकोपिस्ट डाक्टर निकेश मणि श्रेष्ठको सेवा अब प्रत्येक महिनाको अन्तिम शुक्रबार र शनिबार ओम साई पाथेवरा हस्पिटल प्राइभेट लिमिटेड भद्रपुरमा।
3: पाचन प्रणालीमा हुने समस्याहरू, अरुचि, वाकवाकी लाग्ने, पेट दुखी रहने, पेट फुल्ने, अमिलो पानी आउने, पेट फुल्ने, ग्यास्ट्रिक र अल्सरका समस्या भएका बिरामीहरूले समयमै विशेषज्ञ डाक्टरसँग सम्पर्क राखी उपचार गराई ढुक्क हुनुहोस्। साथै हरेक महिनाको पहिलो शुक्रबार र शनिबार देहायका विशेषज्ञ सेवाहरू पनि उपलब्ध हुनेछन्।
2: इन्डोस्कोपी सेवा, क्लोनोस्कोपी सेवा, ईआरसीपी सेवा र अन्य समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म।
3: सम्पर्क ओम साई पाथेवरा हस्पिटल प्रणाली भद्रपुर 7 छापा। फोन नम्बर 023453581, मोबाइल नम्बर 9856278820, 9856273023।
2: मन पर्ने डिजाइनका गहनाहरू कहाँ बनाइन्छ होला?
4: ए, त्यति पनि थाहा छैन? भद्रपुरको मुख्य बजारमै भोजपुरे ज्वेलर्स छ नि। हो, त्यही बनाइन्छ नि, त्यति पनि थाहा छैन?
2: ए, हो त नि, बीच बजारमा अरू सामान पनि त्यतै खरिद गर्ने, सुनचाँदीका गरगहना पनि त्यही बनाउने, त्यहाँ त सुनचाँदी खरिद बिक्री पनि हुन्छ नि, होइन?
4: हो त, कण्ठ, चन्द्रहार, काँडे चुरा, चाँदीका भाँडाकुँडा सहित परम्परागत तथा आधुनिक डिजाइनका जस्तो सुकै गहनाहरू तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ नि। भोजपुरे ज्वेलर्स, भद्रपुर 5 मुख्य बजार, भद्रपुरको 2 नम्बर रोड, प्रोप्राइटर महेन्द्र रसाइली, लक्ष्मी रसाइली। फोन सम्पर्क 9806004453, 9809465614।
0: के तपाईँ लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाईले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाईले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बिरतामोड छापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बिरतामोड छापा। सम्पर्क नम्बर 023535333, 9701235, 9701235।
5: You're listening to 107.5 MHz. And you've got it.

0: हेलो
1: हजुर दिदी,
0: सुन न भाइ, मेरो दाँत दुखिरहेको छ, निकाल्न नि मन छैन। राम्रो ठाउँमा दाँतको जरैबाट गर्ने उपचार आरसीटी गर्नु छ। तिमीले चिने जानेको कोही छ कि भनेर नि।
1: छ नि दिदी, अस्पताल रोड भद्रपुरको सूर्योदय डेन्टलमा एमडीएस आरसीटी तथा कृत्रिम दाँत विशेषज्ञ डाक्टर भरत खरेलको सेवा प्रत्येक दिन बिहान 10 बजेदेखि र एमडीएस पेडियाट्रिक डेन्टिस्ट्री डाक्टर सञ्चिता खड्का प्रत्येक दिन 2 बजेदेखि 5 बजेसम्म बस्नुहुन्छ नि। त्यहाँ बच्चाको दाँतको उपचार चाहिँ 2 बजेपछि बच्चाकै विशेष

0: विशेषज्ञ डाक्टरबाट हुन्छ है, त्यही देखाउनु न। दाँतको जरैदेखि उपचार हुन्छ, आरसीटी, दाँत लगाउने, भर्ने, सफा गर्ने, सेट दाँत बनाउने जस्ता सबै उपचार यही हुन्छ।
1: अनि भान्जीको दाँत तार बाँधेर मिलाउनु छ, त्यो नि हुन्छ त्यहाँ?
0: त्यो पनि हुन्छ दिदी। सूर्योदय डेन्टलको शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोडमा छ। त्यहाँ ब्रसेस लगाउने डाक्टर भूषण भट्टराई एमडीएस धरानबाट प्रत्येक शनिबार आउनुहुन्छ। भान्जीको लागि चाहिँ बिरतामोड शाखा नै जानुपर्ने हुन्छ।
2: सम्पर्क सूर्योदय डेन्टल, अस्पताल रोड, भद्रपुर, 98423553591। बिरतामोड शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोड, 023523215।

0: sip on ya. Extreme energy drink.
1: नायक चियापछि बजारमा अब नायक इटा रातो पुरा पाकेको इटा नायक इटा बलियो इटा नायक इटा गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा
2: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा सम्पर्क योगेन्द्र पराजुली 9816964427 यदुवीर ठाकुर 9804450711
3: ए हेर न भद्रपुर बजारमा कति राम्रो पसल खुलेछ नि
4: कुन पसल के को पसल भनेको
3: सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल
4: आ म त जान्न है त्यहाँ खोजेको सामान एउटै पाइँदैन
3: त्यही त सुनाउन खोजेको नि मैले अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ
4: के छन् त
3: आर्टिफिसियल गहना पञ्चधातु सामग्री बेहुली सेट रानी हार मिनी हार चुरा सिक्री औठी टप
4: ओहो बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ
3: त्यति मात्रै होइन है रुम डेकोरेसन गिफ्ट आइटम फोटो फ्रेम बच्चाका खेलौना सबै ट्रेन्डिङ सामान पाइन्छ
4: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ
3: हो त तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा अब होलसेल होस् वा रिटेल तपाईँको रोजाईको एक मात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल कृष्णराज कम्प्लेक्स छेउ हटिया लाग्ने बाटो भद्रपुर छ झापा मोबाइल नम्बर 9828778444 तपाईँको रोजाई तपाईँको खुसी

0: नागरिक एफएम 107.5 मेगाहर्ज वॉइस ऑफ द पीपल
1: नागरिक टाइम चेक
2: अहिले बिहानको 8 बज्यो यस टाइम चेक का प्रायोजक गोल्डन चिया
3: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ आज

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिलाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। पापमय अन्धकारमा रुमलिरहेको संसारलाई ख्रिस्ट प्रभुको महिमित दोस्रो आगमनको वचन बाँडेर ख्रिस्ट येशूद्वारा परमेश्वरको अझ नजिक आउन दिइएको उत्तम आशाको सन्देश सुनाउन प्रस्तुत ख्रिस्टीय रेडियो कार्यक्रम नयाँ आशाको आजको प्रसारणमा हाम्रा प्यारा प्यारा श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौ र स्वीकार्नुहोस् हाम्रो सादर नमस्कार। वचनको सुरुवात गर्नुभन्दा पहिले एउटा मिठो ख्रिस्टीय भजन यहाँहरूको लागि प्रस्तुत गर्दैछौ।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन। आजको वचन अध्ययनमा फेरि एकपटक हामी जीवनको जुन अग्नि परीक्षाहरू आउँछन्, कष्ट संकटका भुमरीहरूमा हामी पढ्दाखेरि हाम्रो सकारात्मक रवैया कस्तो हुनुपर्छ भन्ने विषयलाई हामीले जुन समातेका छौं, त्यसैलाई नै अघिबाटै हामीले जसरी पढेका थियौं एक पछि अर्को गर्दै आज पनि अगाडि बढाउनेछौ। आउनुहोस् प्रार्थना गरौं। परमप्रभु महान्, हामी तपाईँलाई धन्यवाद दिन्छौं। जब हाम्रो जीवन दुःख र कष्टको भत्तीमा पर्दछ, त्यति बेला तपाईँले हामीलाई एक्लै छोड्नुहुन्न, बरु तपाईँ हाम्रो साथमा हुनुहुन्छ। साथै तपाईँ जहाँ हुनुहुन्छ तपाईँसँग रहेर हामी सुरक्षित हुँदछौ। आजको पाठ पढ्न, बुझ्न र सकारात्मक रूपमा आफ्नो जीवन अघि बढाउन हामीलाई मदत गर्नुहोस्। हामी विन्ती गर्छौ, उद्धारकर्ता हाम्रो तपाईँको पुत्र एकलौते थुमामा हामी। श्रोता मित्रहरू, हाम्रो यो छोटो जीवन, ज्यादामा ज्यादा 70-80 होला, त्यसमा जीवनलाई विचलित पार्ने अनेकौं भौतिक, मानसिक, आत्मिक, आर्थिक स्वार्थ र लोभका विभिन्न कुराहरू आउँदछन्। र विशेष गरेर डियाबोलसले हाम्रो जुन मानवीय कमजोरी छ त्यसमाथि चाहिँ उसले हामीलाई फास्लाङ फुस्लुङ बनाएर हामीलाई लोभ लालचको चाहिँ भड्खालोमा हाल्दछ, जसले गर्दाखेरि आज भोलि हामी समाचारहरूमा दैनिक रूपमा हामी भ्रष्टाचारका कुराहरू सुन्दछौँ, अनि हिंसाका कुराहरू, अपराधका कुराहरू हामी सुन्दछौँ। मान्छेले मान्छेप्रति गर्नु नहुने व्यवहार जुन गरेको छ त्यो देखेर हाम्रो आङ सिरिङ्नु हुँदछ, अनि हामी कराउँदछौँ, विन्ती गर्दछौँ, प्रभु तपाईँ छिटो आउनुहोस्, यो संसारको न्याय गर्नुहोस्। यो संसारमा कठिनाई छैन, कष्ट छैन भनेर यदि हामी भन्छौँ भने हामीले आफूले आफूलाई भ्रममा पारिरहेका हुन्छ, र आफ्नै बलबुतामा ती कठिनाई, परीक्षाहरू, कष्टको सामना गर्न हामीलाई निकै कठिन पनि भइरहेको हुन्छ। अनि जब हामी एकदमै कमजोर भएका हुन्छौँ नि, ती परीक्षाहरू अझ कडा भएर आइरहेका हुन्छ। लुकाको सुसमाचारी पुस्तकको 4 अध्यायमा येशूले मानव रूपमा भोग्नुभएको परीक्षा, उहाँको जीवनको उद्देश्य र उहाँको अस्तित्वलाई नै माथ गर्ने खालको र उहाँलाई मानवीय रूपमा निराशमा पार्ने खालका परिस्थितिहरू जुन डियाबोलसले उहाँको सामु लिएर आएको थियो, त्यसरी नै हाम्रो जीवनमा पनि विभिन्न परीक्षाहरू डियाबोलसले हामी समक्ष प्रस्तुत गरिरहेको हुन्छ। हाम्रो जीवनमा आइपर्ने परीक्षाको तनावले, हाम्रो आफ्नै प्रलोभनले हामी डियाबोलसको ती परीक्षाका जालोहरूमा सजिलैसँग पर्न सक्छौं। जब मान्छेले केवल सांसारिक भौतिक फाइदाहरूलाई मात्रै हेर्छ, असल र खराबको त्यो रेखालाई उसले धमिल्याउँदै लगिरहेको हुन्छ, अनि येशूको मानवीय जीवनको यो घटनालाई हामीले हेर्दाखेरि डियाबोलसको परीक्षामा उहाँ पर्नुभएको होस् भनेर पवित्र आत्माले नै उहाँलाई त्यो परीक्षामा पार्नुभएको जस्तो देखिन्छ। तर फेरि याकुबको पुस्तकको 1:13 हामीले हेर्यौँ भने त्यसले त के भन्छ भने, प्रभुले हामीलाई त्यस्तो कुनै परीक्षामा पार्नुहुन्न, न त पार्ने कुनै उहाँको नियत नै छ। तर ती विषम परिस्थितिहरू जुन जीवनमा आइपर्छ त्यसबाट प्रभुले अगुवाई गरिरहनु भएको, हामीलाई सम्हाल्नु भएको कुरालाई हामी देख्छौँ वा अनुभव गर्न सक्छौँ, त्यो जानौँ भन्ने चाहिँ उहाँ चाहनुहुन्छ। लुकाको 4 अध्यायलाई हामीले हेर्दाखेरि हो, परीक्षाको निम्ति परमेश्वरको आत्माले हामीलाई डोर्याउन सक्नुहुन्छ। डियाबोलसका ती डरलाग्दा परीक्षाहरू हाम्रो सामु हामीले त्यो देखौँ र त्यो पर्दा खोलियोस् भनेर हामीले त्यसलाई हेर्न सकौँ भनेर हामीलाई त्यो परिस्थितिमा पर्नको लागि पवित्र आत्माले अनुमति दिनुहुन्छ। जीवनका ती कठिन परिस्थितिहरूमा हामी प्रभुको चाहना र उहाँको बाटोमा इमान्दारपूर्ण भएर सही बाटोमा हिँडेका छौँ कि छैनौँ भनेर पनि त्यो जान्नलाई पनि र स्वयं आफ्नो सृष्टिकर्ताप्रति हाम्रो धारणा के छ त कि हामी साँचो विश्वास गर्छौँ वा उहाँप्रति हामी शङ्काको दृष्टिकोणले हेर्छौँ भन्ने ती वास्तविकता पनि उजाड होस् भन्ने पनि र हामीलाई आफ्नो विनम्रतामा उहाँले डोर्याउनु भएको होस् हामी हाम्रो कमजोरीलाई थाहा गर्न सकौँ भन्ने पनि उहाँको चाहना। कयौं पटक हामी सोध्छौँ कि परमेश्वरले हाम्रो जाँच लिएर हामीलाई अप्ठ्यारोमा पार्नु भएको हो भनेर। एउटा निकै सुन्दर पुस्तक छ युगको चाहना भन्ने पुस्तक, यसको पृष्ठ 126-129 लेखिका एलेन व्हाइट यसो भन्दछन्, कतिपय परिस्थितिहरूमा हामी पर्न सक्छौँ त कतिपय परिस्थितिमा हामीलाई पारिएको हुन्छ, जसले गर्दा प्रभुको आत्माले हामीलाई अगुवाई गरिरहनु भएको छ कि छैन भनेर मनमा शङ्का उठ्न सक्छ। तर परमेश्वरकै आत्माकै अगुवाईमा येशूलाई उहाँ मानव रूपमा यहाँ हुनुहुँदाखेरि दियावलसबाट परीक्षा गर्नको लागि पूजा स्थानमा उहाँ डोराइनु भएको थियो। जब जीवनमा दुःख कष्ट र परीक्षाहरू प्रभुकै अनुमतिमा आउँछन् तब हाम्रै हितको निम्ति उहाँले ल्याउनु भएको हो भनेर हामीले सम्झनुपर्छ। उदाहरणको लागि अय्युबको पुस्तक पढ्न सकिन्छ। जीवनका विषम परीक्षामा प्रभुका असल प्रतिज्ञाहरूलाई मनमा राखेर ए मलाई प्रभुले बचाइहाल्नुहुन्छ नि भनेर उटपट्याङ तरिकाले आफू खुसी जानी जानी समस्या ल्याउनु पनि हुँदैन फेरि। र त्यसको विपरीत जब अप्ठ्यारो परीक्षाहरू जीवनमा आउँछ जुन हाम्रो नियन्त्रणमा हुँदैन त्यसको सामु हामी गुज्रनु पर्दाखेरि अत्यास वित्यास भएर हातगोडा छोड्नु पनि हुन्न। परमेश्वरले हामीलाई कहिले पनि एक्लो छाड्नु। तर कयौं पटक जब हामी परीक्षाको कष्ट र भर्तीमा पर्छौं तब हामी खारिनुको सट्टा जल्न पनि सक्छौं। तर हाम्रो लागि ढाडसको कुरा चाहिँ के छ भने जब थुमा सांसारिक जीवनमा हुनुहुन्थ्यो उहाँको त्यो विषम जुन परीक्षामा उहाँ पर्नुभयो त्यसमाथिको उहाँको सफलता र विजयले हामीलाई एउटा प्रेरणा दिन्छ। र हाम्रो निम्ति सुखद खबर यो छ कि परमेश्वरको पुत्रले हाम्रो पापको हाम्रो गल्तीको भारी बोक्नु भएर हामीहरूका कमी कमजोरी र असफलताको मोल उहाँले नै तिरिदिनु भएको हुनाले जुनसुकै जीवनका परीक्षा वा प्रलोभनहरू हामीले झेल्नु परे तापनि हामी परमेश्वरसँग रहेर शक्ति प्राप्त गर्न सक्छौ कि हामीलाई जीवनका यी परीक्षा लोभ लालचबाट माथि उठाउनुहोस् भनेर। किनभने हामीभन्दा कठोर परीक्षामा त उहाँ पर्नु भएको थियो। यदि उहाँलाई परमेश्वर पिताले छोड्नु भएन भने हामीलाई पनि छोड्नुहुन्न। तपाईँ र म जहाँ सुकै हौ जस्तो सुकै अवस्थामा छौँ हामी जस्तो सुकै नै किन नहौ हाम्रो निम्ति आशा छ। पावलले यो कुरा यसरी व्यक्त गर्छन् 1 तिमोथी 1:12 मलाई सामर्थ्य दिनुहुने ख्रिस्ट येशु उद्धारकर्ता प्रभुलाई म धन्यवाद दिन चाहन्छु किनभने आफ्नो सेवामा नियुक्त गरेर उहाँले मलाई विश्वासयोग्य ठान्नुभयो। यो भन्दा अगाडि त मैले प्रभुको बारेमा नराम्रो भने खेदो गरेँ उहाँको अपमान गरेँ मैले यी अजान र अविश्वासमा गरेको हुनाले मैले उहाँबाट कृपा पाएँ र मेरो निम्ति उहाँमा भएको विश्वास र प्रेमको साथ मेरो निम्ति हाम्रो प्रभुको अनुग्रह प्रशस्त मात्रामा उर्लिआए मैले क्षमा पाएँ। यो वचन हर प्रकारले ग्रहण योग्य छ कि पापमा फँसेको संसारलाई उद्धार गर्न परमेश्वरको पुत्र ख्रीष्ट संसारमा आउनुभयो र संसारको मानिसहरूमध्ये सबैभन्दा मुख्य दोषी म हुँ भनेर उनले आफूलाई त्यस्तो विनम्र बनाउँछन्। तर यसकारण मैले कृपा पाएँ कि दोषीहरूमा पनि सबैभन्दा मुख्य म भएर पनि उहाँले आफ्नो असीम धैर्यता ममा प्रकट गर्न चाहनुभयो ताकि उहाँमाथि विश्वास गरेर अनन्त जीवन पाउनेहरूको लागि म एउटा उदाहरण बन्न सकूँ। युग युगका सृष्टिकर्ता न्यायकर्ता अमर अनन्तीय अदृश्य एकमात्र सृष्टिकर्ता प्रेमिलो परमेश्वरलाई आदर महिमा सदा सर्वदा होस् मैले क्षमा पाएको छु भनेर उनी भन्दछन्। तपाईँ मैले आफैले आफूलाई सोध्न सक्छु कि अहिले नै तपाईँ मैले के प्रकारको परीक्षा प्रलोभन लालसा लालच र लोभ्याउने खालको सांसारिक आकर्षणहरूको सामना गरिरहेका छौँ जसले हामीलाई चाहिँ नैतिकताको बाटोबाट असल बाटोबाट परमेश्वरको सदिच्छाबाट पर लगिरहेको छ। र तपाईँ र मेरो जीवनमा हामी परमेश्वरको थुमाको अनुकरणीय उदाहरणलाई कसरी उतार्न सक्छौ, सो बारेमा हामी प्रार्थना गर्न सक्छौ। हामी हरेक पटक परीक्षा आयो भन्दैमा हामी लोभ लालचमा फस्नु जरुरी छैन। याद राख्नु, तपाईँ र मेरो साथमा हाम्रो उद्धारक हुनुहुन्छ। उहाँले जसरी परीक्षाहरूमाथि, लोभ लालचमाथि उहाँले विजय प्राप्त गर्नुभयो आफ्नो मानवीयतामा, हामीले पनि उहाँमा भर परेर सो हासिल गर्न सक्छौ। हवस् त, परमेश्वरको आशिषको कामना तपाईँको जीवनमा प्रशस्त रूपमा गर्दै बिदा हुन्छु। जय मसिह, धन्यवाद, शुभ सन्ध्या।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
2: नयाँ आशा, आशा,
0: नयाँ आशा,
2: नयाँ आशा,
0: नयाँ आशा। श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

0: श्रोता साथी, आज भोलि भरे भन्दै जीवन यहाँ अस्ताउँछ, तर ख्रिस्टलाई माया गर्ने मान्छे मृत्यु पारे उदाउँछ भन्ने ख्रिस्टीय भजन पुस्तकको 387 नम्बरको भजनको यी हरफहरू सँगै ख्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशाबाट हामीले पनि आजको निम्ति विदा हुने बेला भएको छ। कार्यक्रम सुनिदिनु भएकोमा हार्दिक धन्यवाद। कृपया यहाँहरूले हामीसँग सम्पर्क गर्न खोज्नु भएको खण्डमा हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा हाम्रो भेट हुने नै छ। तब सम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। धन्यवाद।
1: नायक चियापछि बजारमा अब नायक इटा, रातो पुरा पाकेको इटा नायक इटा, बलियो इटा नायक इटा, गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा,
2: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा। सम्पर्क योगेन्द्र पराजुली 98-16-96-27, यदुवीर ठाकुर 98-014-50-711।
3: हरेक बिहान हरेक भेटघाट हरेक खुशीको साथ गोल्ड रिङ चिया, त्रिशक्ति टी इन्डस्ट्रिजद्वारा उत्पादित विगत 25 वर्षदेखि नेपाली उपभोक्ताको रोजाइमा पर्न सफल चिया गोल्ड रिङ चिया। 25 वर्षको विश्वास, हरेक कपमा मिठो स्वाद गोल्ड रिङ चिया। वरिष्ठ हाडचुर्णी तथा नसा बाथरोग विशेषज्ञ डाक्टर प्रकाश कुमार श्रेष्ठको सेवा प्रत्येक दिन बिहान 8 बजेबाट। नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल भद्रपुर 7 लेखनाथ चोक, फोन नम्बर 98-526-20-202, 98-2073-5787। साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ, रेबिज विरूद्धको खोप पनि लगाइन्छ।
4: सबिना कहाँ जान लागे कि?
5: अरे यार, दाईको बिहे छ, गरगहना बनाउन रोशनशाह सुनसादी पसल जान लागे कि नि?
4: रोशनशाह सुनसादी पसल नै किन नि?
5: अरूको विश्वास नै हुन्न।
4: हो र, के विशेषता छन् त त्यहाँ?
5: त्यहाँ त सुनको रानी, हार, मङ्गलसूत्र, सिक्री, छड्के तिलरी, तिलरी, जन्तर, जुन्तारा, औठी, चुरा, ब्रासलेट, झुम्का, टप र चाँदीको करुवा, थाल, प्लेट, ग्लास, चम्चा, पाउजु, कमरदानी, काठेमाला, सिन्दुरदानी, टिकादानी लगायत विभिन्न देवी देवताका मूर्तिहरू पनि पाइन्छ। साथै राशि अनुसारका पत्थरहरू पनि पाइन्छ र 24 क्यारेट सुन गरगहना ग्यारेन्टीका साथ तयार तथा खरिद बिक्री गरिन्छ।
4: कहाँ छ नि पसल?
5: सम्पर्क
4: रोशन शाह सुन चाँदी पसल, भद्रपुर 5 झापा,
5: 2 नम्बर रोड, सब्जी लाइन, प्रोप्राइटर रोशन शाह, फोन नम्बर 023-520-607, 023-521-667, मोबाइल नम्बर
4: 98-179-86-133,
5: 98-426-78-200।
6: वाओ, कस्तो राम्रो घर!
7: रिलायन्स पेन्ट्स लगाएपछि राम्रो हुँदैन त?
6: रिलायन्स पेन्ट्स?
7: हो त, रिलायन्स पेन्ट्स।
6: त्यसो भए म पनि आफ्नो घर रिलायन्स पेन्ट्सले रंगाउँछु, तपाईँहरू पनि रंगाउनुहोस्।
7: रिलायन्स पेन्ट्स लगाउनुहोस्, खुसीले रमाउनुहोस्।
6: रिलायन्स पेन्ट्स प्राली, विक्रेता श्री विष्णु ट्रेडर्स, लेखना चोक, चन्द्रगढी।
4: सम्पर्क नम्बर 98-423-1154।
8: यातायातको चिन्ता छोड़ दिनुहोस्, अब बिरामी हुँदा एक्लो महसुस नगर्नुहोस्। हामी छौ तपाईँको साथमा। ओम साई पाथिवरा हस्पिटलले बिरामीलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले 24 घण्टा पिकअप एन्ड ड्रप सेवा सुचारू गरेको छ। यातायातको समस्याले समयमै अस्पताल आई उपचार पश्चात घर फर्किने चिन्ताबाट मुक्त हुनुहोस्। समयमै आफ्नो रोगको उपचार गरी लाभ लिनुहोस्। हस्पिटलदेखि 25 किलोमिटर वरपरसम्म रहने बिरामीहरूका लागि हामीले 24 घण्टा पिकअप एन्ड ड्रप सेवा सुचारू
4: गरिसकेका छौँ। मात्र न्यूनतम शुल्कमा हजुरको घर आँगनदेखि अस्पतालसम्म ल्याउने र पुर्याउने जिम्मेवारी अब हाम्रो हुनेछ। ओम साई पाथिवरा हस्पिटल अस्पताल मात्र होइन, तपाईँको सुख दुःखको सारथी पनि हो। आकस्मिक एवं एम्बुलेन्स सेवा चाहिने र नियमित डायलोसिस सुविधा चाहिने बिरामीका हकमा भने यो सेवा उपलब्ध हुने छैन। अहिले नै यस हस्पिटलको सम्पर्क नम्बरमा कल गरेर वा हाम्रो क्यूआर कोड स्क्यान गरेर हाम्रो सेवा लिन सक्नुहुनेछ। सम्पर्क नम्बरहरू 98526-23032, 98526-23032, 98526-78820।
9: You're listening to 107.5 MHz. You've got it.

0: sip on a extreme energy drink.
1: अरे यति बिहानै हजुर किचनमा
2: किन? मैले तिम्रो लागि चिया बनाउनु हुन्न र?
1: होइन हजुर, मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि।
2: ए तिमी पनि बजारमा पाइने प्रसङ्ग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि।
1: हो र, त्यस्तो मिठो र स्वादिलो छ र प्रसङ्ग चिया?
2: हो त नि, साह्रै मिठो र स्वादिलो सबैले रुचाएको प्रसङ्ग चिया नै त हो। बरु लाऊ तिमी पनि चाखेर हेर।
1: वाव, साच्चै भने जस्तै रहेछ प्रसङ्ग चिया। अब म पनि चाहन्छु मेरो दिनको सुरुवात प्रसङ्ग चियाबाटै होस्।
2: शारदा प्याकेजिङ उद्योग भद्रपुर 5 प्याकेजिङ गरी बजारमा ल्याइएको प्रसङ्ग चिया सधैँ प्रयोग गरौं। सम्पर्क नम्बर 9863606011, 9818094700।
1: ह्याप्पीनेस बिगिन्स विथ अ कप अफ प्रसङ्ग टी।
3: जापान जानेको लागि सुवर्ण अवसर। चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 जापान बसी नेपाल फर्किएर काठमाडौँ तिनकोनेमा विगत 15 जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 9855054566, जगदीश काफले 9846060124, रमेश कोइराला 9426080248, ध्रुव निरौला 9426026852।
4: के तपाईँ लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाइले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाइले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बितामोड झापामा लामो समयदेखि दुखाइको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाइसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बेतामोड छापा। सम्पर्क नम्बर 0235353333, 97012345, 97012345।

0: 25 वर्षदेखिको अटुट विश्वास, हरेक घुटमा मिठो सुवास, 360 टी इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन गोल्ड रेन्सिया।
1: एक सय 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम, जन जनको बोली।

0: चाडबाड पनि आइसक्यो, सुनका गरगहना नकिन्ने?
1: किन्ने नि, किन नकिन्ने? हामीलाई चाहिने सुनका सम्पूर्ण गहनाहरू एकै ठाउँमा पाइन्छ नि, त्यो हो पूजा ज्वेलर्समा।
0: अनि त्यहाँ के पाइन्छ नि?
1: चाँदीका पाउजु, चुरा, काठी माला, करुवा, टिकादानी, फेन्सी आइटमहरू, चाँदीका सामानहरू, विभिन्न देवी देवताका मूर्तिहरू लगायत सुन चाँदीका सम्पूर्ण गरगहना पाइन्छ नि पूजा ज्वेलर्समा।
0: त्यसो भए जाउँ न त।
1: हुन्छ हुन्छ, जाउँ न त।
2: यहाँ किरात संस्कृतिका गरगहनाहरू समेत उपलब्ध छ। हाम्रो सेवा हुन्छ तपाईँको चाहनामा, तपाईँको फेसनमा। 24 क्यारेटका सुनका गहना बनाउनुहोस् चाँदीका पाउजो चुरा टिकाको साथमा। विशेष डिजाइनमा गहनामा तपाईँको सन्तुष्टि हाम्रो ग्यारेन्टी। पूजा ज्वेलर्स, सम्पर्क प्रोप्राइटर धर्मेन्द्र शाह, पूजा ज्वेलर्स, भद्रपुर 5, भद्रपुर बजार। सम्पर्क नम्बर 98 526 77 880, 98 089 24 076।
3: तपाईँ कुखुरा बाख्रा बंगुर सुगुर पालन गर्दै हुनुहुन्छ वा चिया बगान विद्यालय घर कम्पाउन्ड घेराबारा गर्दै हुनुहुन्छ अथवा विकास निर्माणका अन्य काम सँगै ढुङ्गा राख्ने तारजालीको खोजी गर्दै हुनुहुन्छ भने तपाईँ हाम्रै ठाउँमा आधुनिक मेसिनबाट उत्पादित सेन जाली उपलब्ध छ।
4: 1 इन्च देखि 4 इन्च सम्मको पाल भएको हेभी कोडेड 10 गेज ग्लामनाइज गरिएको खिया नलाग्ने तारवार, विभिन्न साइजमा ढुङ्गा भर्ने तारजालीहरू, धेरै भन्दा धेरै टिकाउ हुने सामग्रीहरू सुपथ मूल्यमा पाउनुका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क मैनाचुली हिम पाइप उद्योग, भद्रपुर 10, भद्रपुर बिरतामोर रोड, देउनिया पुल दक्षिण तर्फ। सम्पर्क फोन नम्बर 023-453-207, 452-206, मोबाइल नम्बर 98-526-71-121, 98-526-56-656, 98-426-77-795। आजै सम्पर्क गर्नुहोस्।
1: किन मक्ख परेकी माया?
0: म मक्ख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मक्ख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज, नन भेज खाना, खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस। सफा र सुन्दर एसी, नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस। पार्टी, जन्मदिन, एनिभर्सरी, पास्ने लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस। सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस। आउटसाइड, इनसाइड, रुफटप, एसी क्याबिन, नन एसी क्याबिनको सेवा दिने होटल पानस। निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस।
1: साथै विवाह, वर्तमान, पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ। होटल पानस, भद्रपुर 10, छताचोक, धनुष मोड। प्रोप्राइटर यादव भट्टराई। सम्पर्क नम्बर 98-060-88-288, 97-677-78-569, 98-426-78-652।
0: के भयो हजुरलाई, बिरामी जस्तो देखिनुहुन्छ त? बस्दा पनि असजिलो गरी बस्नुहुन्छ, केही भन्नुहुन्न?
5: हेर न, साह्रै नराम्रो रोग लाग्यो, भनौ भने पनि कसरी भनौ?
0: श्रीमतीलाई नभनेर कसलाई भन्नुहुन्छ त?
5: के हो के भो, मलद्वारमा मासु पलाएको छ, अण्डकोषमा पानी पनि जमेछ, धेरै ठाउँ गएर देखाइसके निको नै हुँदैन, पाइल्स पनि भयो जस्तो छ।
0: यस्तो कुरा पनि लुकाएर हुन्छ त? यही भद्रपुरको मेचीपुल पारी सबैभन्दा पुरानो क्लिनिक राय पाइल्स क्लिनिकको डाक्टर बीके राईलाई भेटे भइहाल्छ नि।
5: हो र, ल म आजै गएर भेटिहाल्छु।
1: भद्रपुरको मेचीपुल पारी मार्केटको सबैभन्दा पुरानो राय पाइल्स क्लिनिक अब बिहारको भाजगाउँ सब्जी मार्केटमा राय मेडिकल एन्ड राय पाइल्स क्लिनिक खुलिसकेको छ र वेस्ट बंगालको डाङ्गुजोत बंगालको मार्केटमा पनि क्लिनिक छ। यहाँ ग्यारेन्टीको साथ उपचार गरिन्छ, निको नभएमा रकम फिर्ता गरिनेछ। साथै औषधि तथा मेडिकल सेवा दुवै उपलब्ध छ। औषधि विशेष छुटमा दिइन्छ र नभएको औषधि अर्डर अनुसार मगाइन्छ।
3: हजुर, तपाईँ पनि पाइल्स, हाइड्रोसिल, फिस्टुला जस्ता रोगहरूको आयुर्वेदिक पद्धतिबाट बिना अपरेशन उपचार गराउन चाहनुहुन्छ भने सधैँ सम्पर्क गर्नुहोस् राय पाइल्स क्लिनिक।
5: निको नभए पैसा फिर्ता गरिनेछ।
1: सम्पर्क मेचीपुल पारी गलगलिया भातगाउँ सब्जी मार्केट र डाङ्गुजोत बंगाल मार्केट भद्रपुर बोर्डर वेस्ट बंगाल भारत। इन्डियन मोबाइल नम्बर 81165073 50 नेपाल नम्बर 98633090141।
6: सुनाउँछौ नागरिकको बोली, तपाईको बोली, समयको बोली, विचार र प्रगतिको बोली, हामी नै जन जनको बोली। नागरिक एफएम 107.5 मेगाहर्ज।
7: हेल्दी स्माइल फर हेल्दी लिभिङ। विगत 10 वर्षदेखि झापाको सदरमुकाम चन्द्रगढीमा सेवा दिँदै आएको साझा डेन्टल अब थप विशेषज्ञ सेवाहरू र नयाँ व्यवस्थापनमा वरिष्ठ डेन्टल सर्जन धरा नोबेल तथा मेची अस्पतालबाट विशेषज्ञ डाक्टरहरूको सेवा थपिएको जानकारी गराउँदछौ। हाम्रा सेवाहरू नदुखाई दाँत निकाल्ने, बाङ्गोटिङ्गो दाँत मिलाउने, हड्डी भित्रै रोपेर कृत्रिम दाँत लगाउने, डेन्टल एक्सरे सेवा, दाँत भर्ने, दाँत झिक्ने लगाउने तथा फिक्स दाँत लाउने। थप जानकारीको लागि साझा डेन्टल होम चन्द्रगढी लेखनाथचोक झापा। सम्पर्क फोन नम्बर 98269-79414, 023-456-003। Healthy smile for healthy living.
1: वृद्धि सिद्धि फार्मेसी भद्रपुर 8 हस्पिटल चोकमा अब विशेषज्ञ सेवा। यहाँ आधुनिक फोडी मेसिनद्वारा 24 घण्टा भिडियो एक्सरे पनि गरिन्छ। काठमाडौँ टिचिङ हस्पिटलबाट नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा बुधबार र शुक्रबार। पेट, छाती, प्रेसर, दम, मधुमेह, थाइराइडका लागि कन्सल्टेन्ट फिजिसियन डाक्टर आकाश कोइरालाको सेवा दैनिक बिहान 9 बजे र दिउँसो 1 बजे। स्त्री तथा प्रसूति रोग विशेषज्ञ एमबीबीएस केयू एमडी नेम्स डाक्टर विद्या पोखरेलको सेवा दैनिक बिहान र बेलुका। वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा प्रत्येक दिन बिहान 9 बजे तथा किडनीमा ढुङ्गा, पित्तथैलीमा ढुङ्गा, अल्सर, घाउ, काटेको, गाठो भएको, हाइड्रोसिल, हर्निया, पाइल्स, फिस्टुला, खिल पल्टेको, नङ गाडिएको जस्ता समस्याका लागि वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनेश झाको सेवा।
8: डाक्टर भेट्ने समय बिहान 38 देखि 39 बजेसम्म र दिउँसो 2 बजेदेखि।
1: वरिष्ठ नसा बाथ तथा हाडजोनी रोग विशेषज्ञ डाक्टर सुभाष कुमार दास भेट्ने समय दैनिक बिहान 8:30 बजे र दिउँसो 1:30 बजे। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोषको सेवा भेट्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि 8:45 बजेसम्म। वृद्धि सिद्धि फार्मेसी भद्रपुर 8 हस्पिटल पूर्व रेडक्रस झापाको कार्यालय दक्षिण। सम्पर्क फोन नम्बर 023-521-886, 98-049-74-888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ।
9: सूचना अब एकै छाना मुनि सबै स्वास्थ्य समस्याको समाधान एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिकमा उपलब्ध सेवाहरू। विगत 30 वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएका पूर्वाञ्चलका पुराना प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर पीताम्बर ठाकुरको दैनिक सेवा बिहान 8 बजेदेखि 9:30 बजेसम्म। प्रमुख कन्सल्टेन्ट छालारोग एवं यौनरोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा बिहान 9 बजे र दिउँसो 2 बजे। सम्पर्क 12:30 बजे। स्थानीय युवा तथा प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर रामबाबु खड्काको दैनिक सेवा बिहान 8:30 बजे। सिनियर कन्सल्टेन्ट नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सबु काफलेको दैनिक सेवा शनिबार बाहेक बिहान 9 बजे र दिउँसो 2 बजे। सम्पर्क 12:30 बजे। सिनियर कन्सल्टेन्ट प्रसूति एवं स्त्री रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे। सम्पर्क 1 बजे। कन्सल्टेन्ट बच्चा तथा नवजात
1: शिशु रोग विशेषज्ञ डाक्टर सन्तोष कुमार शाहको दैनिक सेवा बिहान 8:30 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे कन्सल्टेन्ट हाडजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर नवीन भट्टराईको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे साथै यहाँ अत्याधुनिक डीआर डिजिटल एक्सरे सेवा र पेथोलोजी सेवा पनि उपलब्ध छ। क्लिनिक खुल्ने समय बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म बिरामी जाँच गर्ने समय बिहान 8 बजेदेखि 9 बजेसम्म र दिउँसो 2 बजे सम्पर्क 12 बजे सम्पर्क SS मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिक भद्रपुर 8 झापा सञ्चालक ससिम पोखरेल फोन नम्बर 023523686 524686 98426890
10: 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक FM जन जनको बोली।

0: भद्रपुरका पुराना स्वास्थ्य कर्मी बलदेव शाहद्वारा संचालित शाह क्लिनिक नवीन मेडिकल हलमा अब मेची अञ्चलकै पुराना र प्रसिद्ध वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर पीताम्बर ठाकुरको दैनिक सेवा साँझ 5 बजेदेखि। पेट, छाती, मुटु, नसा, सुगर, प्रेसर, जन्डिस, थाइराइड, मृगौला रोग विशेषज्ञ सेवाका साथै डाक्टर मनोज कुमार शाहको सेवा प्रत्येक बिहान 8:30 देखि 9:30 सम्म।
1: एपेन्डिक्स, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला, स्तन सम्बन्धी, पित्तथैली, हर्निया, पत्थरी, गाँठागुठी, चिरफार विशेषज्ञ, वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनेश झाको सेवा। प्रादेशिक अस्पताल भद्रपुरबाट छाला, चर्म, यौन रोग तथा सौन्दर्य विशेषज्ञ एमबीबीएस, एमडी, डर्मालोजी डाक्टर निस्तुक बराल। प्रत्येक शनिबार दिउँसो 3 बजेदेखि 4 बजेसम्म। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोष। प्रत्येक दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म र बेलुका 5 बजेदेखि 8 बजेसम्म।
0: अब हाम्रै भद्रपुरमा विशेषज्ञ सेवा लिन आउनुहोस्। शाह क्लिनिक नवीन मेडिकल हल, भद्रपुर 5 भद्रपुर बजार। फोन सम्पर्क 98049-72085, 023-525-353। 1 घण्टा अघि नै बिरामीको अग्रिम नाम टिपाउन सक्नुहुनेछ।
2: लौ न नि दिदीलाई त फेरि बेथाले च्यापे जस्तो छ।
3: बिरामले च्यापो भनेर मात्र हुँदैन नि, भद्रपुरमा विश्वासिलो र भर पर्दो भिड्रो एक्सरे सेवाको लागि लामो समयदेखि चिर परिचित साक्षात अल्ट्रासाउन्ड क्लिनिक लैजानु पर्छ। दक्षिण भारतको मणिपालबाट उपाधि प्राप्त 10 दशकदेखिको लामो अनुभव भएका रेडियोलोजिस्ट डाक्टर सञ्जय कुमार गुप्ताबाट दैनिक सम्पूर्ण अङ्गहरूको भिड्रो एक्सरे गरिन्छ। साथै त्यहाँ ठूलो मेसिनबाट पेटको भिड्रो एक्सरे तथा रगतको नसाको रंगीन भिड्रो एक्सरे गर्नुको साथै शरीरको सबै अङ्गको टाउकोदेखि खुट्टासम्म भिड्रो एक्सरे गरिन्छ।
1: अत्याधुनिक 4D ठूलो मेसिनबाट भिडियो एक्सरे गरिन्छ। एनोमाली स्क्यान, रंगीन फोटोमा रिपोर्ट पाइन्छ। बच्चाको मुटु गर्भवतीमै हेरिन्छ। रक्सी खाएर बिग्रेको कलेजोको भिडियो एक्सरे र कलेजोको इलास्टोग्राफी गरिन्छ।
3: बिरामी जाँच गर्ने समय प्रत्येक आइतबारदेखि शुक्रबारसम्म बिहान 8 बजेदेखि 1 बजेसम्म, शनिबार र सार्वजनिक विदाको दिन बिहान 8 बजेदेखि 12 बजेसम्म।
4: सम्पर्क वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सञ्जय कुमार गुप्ता, साक्षात अल्ट्रासाउन्ड क्लिनिक, अस्पताल रोड, भद्रपुर 8,
5: डाक्टर जय कुमार ठाकुरको क्लिनिक भित्र। सम्पर्क नम्बर 98446-86777।
6: वरिष्ठ नाक कान घाँटी सम्बन्धी विशेषज्ञ डाक्टरको सेवा बिहान 8 बजेदेखि 9 बजेसम्म र बेलुकी 5 बजेपछि। नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल, भद्रपुर 7 लेखनाथ चोक। फोन नम्बर 98526-20202, 98-20-70-53-87। साथै यहाँ रगत, दिशा पिसाबको परीक्षण पनि गरिन्छ, रेबिज विरूद्धको खोप पनि लगाइन्छ।
7: ए हेर न, भद्रपुर बजारमा कति राम्रो पसल खुलेछ नि।
8: कुन पसल? के को पसल भनेको?
7: सपर्णा आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल।
8: आ, म त जान्न है, त्यहाँ खोजेको सामान एउटै पाइँदैन?
7: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
8: के छन् त?
7: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुली सेट, रानी हार, मिनी हार, चुरा, सिक्री, औठी, टप।
8: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ।
7: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना, सबै ट्रेन्डिङ सामान पाइन्छ।
8: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।
7: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा। अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एकमात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल, कृष्णराज कम्प्लेक्स छेउ, हटिया लाग्ने बाटो, भद्रपुर 6 झापा। मोबाइल नम्बर 98-28-78-78-44। तपाईँको रोजाई, तपाईँको खुसी।
9: नागरिक एफएम, 107.5 megahertz. You've got it.

0: हेलो
1: हजुर दिदी,
0: सुन न भाइ, मेरो दाँत दुखिरहेको छ, निकाल्न नि मन छैन। राम्रो ठाउँमा दाँतको जरैबाट गर्ने उपचार आरसीटी गर्नु छ। तिमीले चिने जानेको कोही छ कि भनेर नि।
1: छ नि दिदी, अस्पताल रोड भद्रपुरको सूर्योदय डेन्टलमा एमडीएस आरसीटी तथा कृत्रिम दाँत विशेषज्ञ डाक्टर भरत खरेलको सेवा प्रत्येक दिन बिहान 10 बजेदेखि र एमडीएस पेडियाट्रिक डेन्टिस्ट्री डाक्टर सञ्चिता खड्का प्रत्येक दिन 2 बजेदेखि 5 बजेसम्म बस्नुहुन्छ नि। त्यहाँ बच्चाको दाँतको उपचार चाहिँ 2 बजेपछि बच्चाकै विशेषज्ञ डाक्टरबाट हुन्छ है। त्यही देखाउनु न, दाँतको जरैदेखि उपचार हुन्छ। आरसीटी, दाँत लगाउने, भर्ने, सफा गर्ने, सेट दाँत बनाउने जस्ता सबै उपचार यही हुन्छ।
0: अनि भान्जीको दाँत तार बाँधेर मिलाउनु छ, त्यो नि हुन्छ त्यहाँ?
1: त्यो पनि हुन्छ दिदी। सूर्योदय डेन्टलको शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोडमा छ। त्यहाँ ब्रसेज लगाउने डाक्टर भूषण भट्टराई एमडीएस धरानबाट प्रत्येक शनिबार आउनुहुन्छ। भान्जीको लागि चाहिँ बिरतामोड शाखा नै जानुपर्ने हुन्छ।
2: सम्पर्क सूर्योदय डेन्टल, अस्पताल रोड भद्रपुर, 98423553591, बिरतामोड शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोड, 023-530-215।
3: आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5, छापा।
4: सिजौला क्लिनिक धरान घोपाबाट विशेष अनुभव हासिल गरी आउनु भएको वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा थाइराइड रोग विशेषज्ञ डाक्टर मनिष सुवेदीबाट पेट, छाती, मुटु रोग, सुगर, प्रेसर र मृगौला रोगको सेवा उपलब्ध छ।
5: वरिष्ठ हाड जोड्नी, नसा तथा बाथरोग विशेषज्ञ अर्थोपेडिक सर्जन डाक्टर नवीन भट्टराईको सेवा।
6: वरिष्ठ स्त्री रोग तथा प्रसूति विशेषज्ञ काठमाडौँको वीर अस्पतालबाट डाक्टर विद्या पोखरेलको सेवा।
4: साथै वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ
6: डाक्टर प्रकाश कुमार श्रेष्ठको सेवा पनि उपलब्ध छ।
4: प्रोप्राइटर दाताराम सिटौला, सिटौला क्लिनिक मेची अञ्चल अस्पतालबाट 100 मिटर पश्चिम। सम्पर्क नम्बर 03-5200-50, 98-5-26-33-093, 98-4-26-33-093।
3: डीएससी अब चन्द्रगढीमा हरेक बिहान हरेक भेटघाट हरेक खुसीको साथ गोल्डरिङ चिया। त्रिशक्ति टी इन्डस्ट्रिजद्वारा उत्पादित विगत 25 वर्षदेखि नेपाली उपभोक्ताको रोजाइमा पर्न सफल चिया गोल्डरिङ चिया। 25 वर्षको विश्वास, हरेक कपमा मिठो स्वाद गोल्डरिङ चिया।
7: ७७.५ मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम, जन जनको बोली।

0: स्वस्थता सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर रा। लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडे पुरानो आँखा शिविर रहेको कलेज रङको बिल्डिङ। सम्पर्क नम्बर 98526 37600।
1: सस्तो होइन गुणस्तरीय रोजौं। हजुर, कम्प्युटरको सिप र ज्ञान आर्जनका लागि चन्द्रगढी लेखनाथ चोकबाट गार्मेन्ट जाने बाटोमा कम्प्युटर भोकेसनल र स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर खुलिसकेको छ। हार्डवेयर तथा सफ्टवेयर कम्प्युटर सिक्न चाहनेका लागि प्राक्टिकल ट्रेनिङहरू, लर्न फ्रम कम्प्युटर साइन्स, इन्जिनियरिङ एन्ड पीएचडी स्कोलर कोर्स वर्क, एडभान्स जाभा, नेटवर्क प्रोग्रामिङ, नेट पाइथन, एमएल, एआई, आईओटी एन्ड मेनी मोर। रिसर्च कन्सल्टेन्ट एन्ड प्लागरियारिजम चेकिङ फर बीएससी, सीएसआईटी, एमबीए, एमसीए। अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर कोर्स गर्न चाहनेहरूका लागि एकै स्थानमा कम्प्युटर इन्जिनियर शीतल प्रसाद मण्डल, पीएचडी स्कलर। फोन सम्पर्क 98079-62200, लेखनाथ चोक, चन्द्रगढी, झापा।

0: California. Extreme energy drink.
1: Na na na na. वरिष्ठ मुटु पेट छाती मृगौला मधुमेह प्रेसर रोग विशेषज्ञ डाक्टरको सेवा प्रत्येक दिन बिहान 8:30 बजेदेखि 9 बजेसम्म र बेलुका 4 बजेदेखि 6 बजेसम्म नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल भद्रपुर 7 लेखनाथ चोक फोन नम्बर 98-526-20-202 98-270-5387 साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ रेबिज विरूद्धको खोप पनि लगाइन्छ

0: नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टम द्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल झापाको बिरता मोड स्थित सैनिक मोड सहित अर्जुन धाराको शनिसरे अस्पताल काठमाडौँको कलङ्की वर्षाको बेरगंज सहित अब पारदर्शीको चकचकी स्वास्थ्य चौकीमा पनि
1: हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतियाबिन्दुको अपरेशन, आँखाको नानी प्रत्यारोपण, आँखाको पर्दाको अपरेशन, मधुमेह तथा उच्च रक्तचापका बिरामीहरूको आँखा परीक्षण, जलबिन्दुको परीक्षण तथा उपचार, आँखा टेढो भएको, मासु पलाएको, आँखाबाट पी बग्ने समस्याको उपचार, अल्छी आँखाको उपचार र सम्पूर्ण किसिमका कन्ट्याक्ट लेन्स तथा चस्माहरू पाइनुका साथै कानको सम्पूर्ण उपचार तथा शल्यक्रिया सेवा, 5 वर्ष वा 5 वर्ष मुनिका बाल बालिकाहरूको निःशुल्क आँखा जाँच।
0: झापाको बिरता मोड स्थित सैनिक मोड अर्जुन धाराको शनिस्तरी अस्पताल र अब पारदर्शीको चकचकी स्थित चकचकी स्वास्थ्य चौकीबाट समेत सेवा सञ्चालन भइरहेको जानकारी गराउँदछौ। थप जानकारीको लागि दृष्टि आँखा अस्पताल बिरता मोड 3 सैनिक मोड सम्पर्क नम्बर
2: 023-535-702-535-703-535-704
0: चकचकी सम्पर्क मोबाइल नम्बर 9804-23-728 साथै फोन गर्दा पैसा नलाग्ने नम्बर 16-60-01-52-00 सबैका लागि दृष्टि सबैका लागि दृष्टि दृष्टि आँखा अस्पताल।
3: वाओ, कस्तो राम्रो घर।
4: रिलायन्स पेन्ट्स लगाएपछि राम्रो हुँदैन त?
3: रिलायन्स पेन्ट्स
4: हो त, रिलायन्स पेन्ट्स।
3: त्यसो भए म पनि आफ्नो घर रिलायन्स पेन्ट्सले रंगाउँछु, तपाईँहरू पनि रंगाउनुहोस्।
4: रिलायन्स पेन्ट्स लगाउनुहोस्, खुसीले रमाउनुहोस्।
3: रिलायन्स पेन्ट्स प्राली विक्रेता श्री विष्णु ट्रेडर्स लेखनाथ चोक चन्द्रगढी।
2: सम्पर्क नम्बर 9842311054।
5: के तपाईँ लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाईले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाईले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बितामोड झापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बिरतामोड छापा। सम्पर्क नम्बर 023-535-333, 97-010-12-345, 97-010-12-345।
6: यातायातको चिन्ता छोडिदिनुहोस्, अब बिरामी हुँदा एक्लो महसुस नगर्नुहोस्। हामी छौं तपाईको साथमा। ओम साई पाथिवरा हस्पिटलले बिरामीलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले 24 घण्टा पिकअप एन्ड ड्रप सेवा सुचारू गरेको छ। यातायातको समस्याले समयमै अस्पताल आई उपचार पश्चात घर फर्किने चिन्ताबाट मुक्त हुनुहोस्। समयमै आफ्नो रोगको उपचार गरी लाभ लिनुहोस्। हस्पिटलदेखि 25 किलोमिटर वरपरसम्म रहने बिरामीहरूका लागि हामीले 24 घण्टा पिकअप एन्ड ड्रप सेवा सुचारू गरिसकेका छौँ। मात्र न्यूनतम शुल्कमा हजुरको घर आँगनदेखि हस्पिटलसम्म ल्याउने र पुर्याउने जिम्मेवारी अब हाम्रो हुनेछ। ओम साई पाथिवरा हस्पिटल अस्पताल मात्र होइन, तपाईँको सुख दुःखको सारथी पनि हो। आकस्मिक एवं एम्बुलेन्स सेवा चाहिने र नियमित डायलोसिस सुविधा चाहिने बिरामीका हकमा भने यो सेवा उपलब्ध हुने छैन। अहिले नै यस हस्पिटलको सम्पर्क नम्बरमा कल गरेर वा हाम्रो क्यूआर कोड स्क्यान गरेर हाम्रो सेवा लिन सक्नुहुनेछ। सम्पर्क नम्बरहरू 9526-23-032, 9526-23-023, 9526-78-820।
7: 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम जन जनको बोली।

बंदा तो रेडी है

0: किन मख परे कि माया?
1: म मख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस। सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस। पार्टी, जन्मदिन, एनिभर्सरी, पास्ने लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस। सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस। आउटसाइड, इनसाइड, रुफटप, एसी क्याबिन, नन एसी क्याबिनको सेवा दिने होटल पानस। निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस।
2: साथै विवाह, वर्तमान, पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ।
0: होटल पानस, भद्रपुर 10, छतासुक, धनुष मोड। प्रोप्राइटर यादव भट्टराई। सम्पर्क नम्बर 98060 88288, 97677 78569, 98426 78652।
3: सस्तो होइन, गुणस्तरीय रोजौ। हजुर, कम्प्युटरको सिप र ज्ञान आर्जनका लागि चन्द्रगढी लेखनाथ चोकबाट गार्मेन्ट जाने बाटोमा कम्प्युटर भोकेसनल र स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर खुलिसकेको छ। हार्डवेयर तथा सफ्टवेयर कम्प्युटर सिक्न चाहनेका लागि प्राक्टिकल ट्रेनिङहरू, लर्न फ्रम कम्प्युटर साइन्स, इन्जिनियरिङ एन्ड पीएचडी स्कोलर कोर्स वर्क, एडभान्स जाभा, नेटवर्क प्रोग्रामिङ, नेट पाइथन, एमएल, एआई, आईओटी एन्ड मेनी मोर। रिसर्च कन्सल्टेन्ट एन्ड प्लाग्रियारिजम चेकिङ फर बीएससी, सीएसआईटी, एमबीए, एमसीए। अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर कोर्स गर्न चाहनेहरूका लागि एकै स्थानमा कम्प्युटर इन्जिनियर शीतल प्रसाद मण्डल, पीएचडी स्कलर। फोन सम्पर्क 98079 62200, लेखनाथ चोक, चन्द्रगढी, झापा।

0: Mania Extreme Energy Drink.
1: अब काठमाडौँ विराटनगरका डाक्टरको लागि शनिबार नै कुर्नु पर्दैन, उपचारको लागि सिलगढी धाइरहनु पर्दैन। पूर्वाञ्चलमै पहिलो छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा सञ्चालित दमकको डेल्फी स्किन केयर हस्पिटल पुगे भइहाल्यो।
2: उपचार विधिबाट निको पारिने
1: चाया पोतो डन्डीफोर आँखा वरिपरिको कालोपना,
2: कपाल झर्ने तालु खुइलिने एलर्जी दाद लुतो सेतो दुबी कालो दुबी,
1: घाउ खटिरा सोराइसिस हातखुट्टाका नङ बिग्रिने दुख्ने पोल्ने कुष्ठरोगको सफल उपचारहरू, अत्याधुनिक मेसिन द्वारा उपचार हुने छालाका रोगहरू,
2: नयाँ तथा पुराना दाग, जन्म दाग, शरीरमा हुने मुसाहरू, मासु पलाएको गाठा गुठीहरू,
1: पोलेको काटेको घाउबाट बनेको सानो तथा ठुला खत तथा दाग, साथै जन्मजात खुडिएको
2: काखी खुट्टा तथा शरीर गनाउने, तिलकोठी चाउरीपना, डन्डीफोरको दाग हटाउने, टाटु हटाउने,
1: अनावश्यक ठाउँमा उम्रिएका रौँहरूलाई स्थायी रूपमा हटाउने,
2: अत्याधुनिक एनालाइजर मेसिन द्वारा अनुहारको समस्या पत्ता लगाई उचित उपचार गरिन्छ।
1: यो नीति लाउने पोल्ने पुरुषका यौन दुर्बलता जस्ता समस्याको उचित परामर्श तथा सफल उपचार गरिन्छ। छाला तथा यौन रोगकै लागि अत्याधुनिक ल्याब, प्याथोलोजी सेवा,
2: फार्मेसी सेवा, अत्याधुनिक सुविधा सम्पन्न ब्युटी क्लिनिक सेवा।
1: याद राख्नुहोस्, यहाँ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर द्वारा हरेक उपचार सर्वसुलभ शुल्कमा गरिन्छ। सम्पर्क डेल्फी स्किन केयर हस्पिटल, दमक 10 बेलडाङ्गी रोड, फोन नम्बर
3: 0357 60 60,
1: मोबाइल नम्बर 98526 76 76।
4: यहाँ प्रत्येक हप्ताको आइतबार एक दिन सेवा बन्द रहने जानकारी गराइन्छ।
3: डमकपछि डेल्फी स्किन क्लिनिक बिर्सा मोडमा पनि, खड्का कम्प्लेक्स बिर्सा मोड, सम्पर्क फोन नम्बर 0235910033, मोबाइल नम्बर 98526 76 76 0।
5: अब हप्ताको सातै दिन डाक्टरको सेवा उपलब्ध छ।
6: You're listening to 107.5 MHz. You've got it.

0: गत तेरिका, एक त बिरामी भएर जिउ गलिरहेको छ, त्यसमाथि अस्पताल जान न त समयमा गाडी पाइन्छ न त ट्याक्सी नै।
1: नमस्कार काका, किन चिन्तित भएर बस्नु भएको? टाढै जान लाग्नु भएको हो?
0: ए नानी, हेर न, अस्पताल जाउँ भनेको गाडी नपाएर म त उपचार गर्न नपाई मर्छु होला।
1: ल काका पनि, यातायातको चिन्ता अब छोडिदिनुहोस्। बिरामी हुँदा एक्लो महसुस गर्नै पर्दैन के?
0: कसरी नगर्नु नानी, बिहानैदेखि हस्पिटल जान गाडी कुर्दा कुर्दै हैरान भइसके।
1: हे काका पनि, तपाईँलाई थाहा छैन क्यारे, झापाको भद्रपुरमा रहेको ओम साई पाथिवारा हस्पिटलले त बिरामीहरूका लागि 24 घण्टा पिकअप एन्ड ड्रपको सेवा सुरु गरिसक्यो नि।
0: ए हो र, तर मेरो घर त अलिक टाढा छ, त्यहाँ पनि आउँछन् र?
1: किन नआउनु नि, हस्पिटलदेखि 25 किलोमिटर भित्र पक्की सडक भएको ठाउँसम्म जहाँ भए पनि मात्र न्यूनतम शुल्कमा हजुरकै ढोकाबाट हस्पिटलसम्म ल्याउने र उपचारपछि घरमै पुर्याउने जिम्मेवारी उनीहरूको हो। अर्को कुरा, गाडी त एसी वाला हो नि, गर्मीमा चिसोमा बसेर सरर हस्पिटल।
0: ओहो, एसी वाला गाडी, त्यसमाथि 24 घण्टा सेवा रे, वाह, यो त गजबै भयो नि। तर नानी, इमर्जेन्सी परिहाल्यो भने नि?
1: एउटा कुरा चाहिँ याद राख्नुहोस् है काका, यो सेवा सामान्य बिरामीका लागि मात्र हो। आकस्मिक तथा एम्बुलेन्स नै चाहिने र नियमित डायलिसिस गर्ने बिरामीका लागि भने यो सेवा उपलब्ध हुने छैन।
0: बुझे बुझे, अब त समयमै अस्पताल पुगेर उपचार गराई घर फर्कन ढिलो हुने समस्या पनि टर्यो। ल भन त, उनीहरूलाई कसरी सम्पर्क गर्ने?
1: ढिलो नगर्नुहोस् काका, मोबाइल निकालेर अहिले कल गर्नुहोस्। नम्बरहरू टेपिहाल्नुहोस् त, 98-526-23-032, 98-526-23-023। अनि नि काका, उनीहरूको क्यूआर कोड स्क्यान गरेर पनि सेवा लिन सक्नुहुन्छ।
0: हो त नि, ओम साई पाथिवारा हस्पिटल त साँच्चीकै अस्पताल मात्र होइन, हाम्रो दुःख सुखको सारथी पो रहेछ। लु नानी, गफ गर्दा गर्दै हस्पिटलको कार पो आयो। ल नानी, ल म हस्पिटल गए।
2: जहाँ गयो रक्सी, जता गयो मासु। यो चन्द्रगढीमा शुद्ध शाकाहारी खाजा खाने ठाउँ छैन।
3: भोक लाग्यो साथी, खाजा खान जाउँ, शाकाहारी खाजा पाइने कहाँ छ त्यस्तो ठाउँ?
2: चन्द्रगढीको लेखनाथ चोकमा शुद्ध शाकाहारी खाजा पाइने एकमात्र होटल हिमालय फुडल्यान्ड। तातो चिसो खान परे त्यहाँ पुगे हुन्छ।
3: पिज्जा बर्गर आइसक्रिम पाइन्छ त्यहाँ पनि, सफा सुगर स्वाद उस्तै बबल टी पनि।
2: सफा सुगर र फराकिलो ठाउँ भएको होटल फुडल्यान्ड, नयाँ परिकारको एकमात्र होटल, स्वादमा कमाल। हिमालय फुडल्यान्डमा गए हुन्छ बबाल। सम्पर्क हिमालय फुडल्यान्ड, लेखनाथ चोक, चन्द्रगढी।
4: जापान जानेको लागि सुवर्ण अवसर। चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसे नेपाल फर्किएर काठमाडौँ तिनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98-510-54-566, जगदीश काफले 98-446-06-124, रमेश कोइराला 98-426-80-248, ध्रुव निरौला 98-426-26-852।
5: नागरिक एफएम, जन जनको बोली।

0: हरेक बिहान हरेक भेटघाट हरेक खुशीको साथ गोल्डरिङ चिया त्रिशक्ति टी इन्डस्ट्रिजद्वारा उत्पादित विगत 25 वर्षदेखि नेपाली उपभोक्ताको रोजाइमा पर्न सफल चिया गोल्डरिङ चिया 25 वर्षको विश्वास हरेक कपमा मिठो स्वाद गोल्डरिङ चिया
1: कृपा फार्मेसी कृपा फार्मेसी कृपा फार्मेसी अब हाम्रो सहर भद्रपुरमा विश्वासिलो भरपर्दो र सम्पूर्ण रोगहरूको उपचार एउटै छानामुनि कृपा फार्मेसीमा हाम्रा उपलब्ध सेवाहरू भिडियो एक्सरे सेवा डिजिटल एक्सरे सेवा इसिजी सेवा साथै

0: सुगर, थाइरोइड, एलएफटी, आरएफटी ल्याब का सम्पूर्ण टेस्टहरू। हाम्रा सेवाहरू
1: वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 1 बजेदेखि।
0: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर शशांक राज पोखरेलको सेवा।
2: महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको सेवा दिउँसो 1 बजे र बेलुका 5:30 बजे।
0: वरिष्ठ कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पोषण रमन त्रिपाठीको सेवा प्रत्येक शनिबार र बुधबार बिहान 7 बजेदेखि।
1: वरिष्ठ कन्सल्टेन्ट नाक कान तथा घाँटी रोग विशेषज्ञ सेवा प्रत्येक दिन बिहान 9 बजे र 5:00 बजेबाट।
0: वरिष्ठ नसा बात तथा हाड जोड्ने रोग विशेषज्ञ डाक्टर प्रकाश कुमार श्रेष्ठको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 1 बजे।
2: नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर लोचन बाबु सञ्जेलको सेवा दैनिक बिहान 7 बजे, दिउँसो 1 बजे र बेलुका 5 बजे।
3: सुगर, प्रेसर, दम, थाइराइड, मुटु, छाती, मृगोला विशेषज्ञ डाक्टर प्रवीण भट्टराईको सेवा दैनिक बिहान 8 बजे र दिउँसो 1 बजे।
0: मेडिकल अफिसर डाक्टर मनोज शाहको सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 2 बजे। रहेको जानकारीको साथसाथै यहाँ सम्पूर्ण प्रकारको औषधि सुपथ मूल्यमा पाइने हुनाले अन्यत्र धाई रहनु नपर्ने सबै सेवाग्राहीहरूलाई जानकारीको लागि हार्दिक अनुरोध गर्दछौ।
2: साथै यहाँ फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ। सम्पर्क कृपा फार्मेसी चन्द्रगढी लेखनाथ चोक, सम्पर्क नम्बर राजु पराजुली 98159607669, भावना पराजुली 98149319।
4: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ साथै सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा बिहान 9 बजे र दिउँसो 1 बजे र बेलुका 5 बजे। नवदुर्गा क्लिनिक तथा चन्द्रगढी मेडिकल, भद्रपुर 7 लेखनाथ चोक, फोन नम्बर 98526202, 98207387। साथै यहाँ रगत, दिशा पिसाबको परीक्षण पनि गरिन्छ, रेबिज विरुद्धको खोप पनि लगाइन्छ।

0: नागरिक एफएम 107.5 मेगाहर्ज वॉइस ऑफ द पीपल
1: नागरिक टाइम चेक
2: अहिले बिहानको 11 बज्यो
3: यस टाइम चेकका प्रायोजक गोल्ड रिङ चिया

0: नाइट चियाको अपार सफलतापछि अब बबी मसला चिया बजारमा सर्वत्र उपलब्ध छ।
1: हजुर, कडा रंग मिठो स्वाद भएको नायक चिया सधैं प्रयोग गर्नुहोस्। भद्रपुरबाट उत्पादित आफ्नै चिया नायक चिया।
2: मन पर्ने डिजाइन का गहनाहरू कहाँ बनाइन्छ होला?
3: ए, त्यति पनि थाहा छैन? भद्रपुरको मुख्य बजारमै भोजपुरे ज्वेलर्स छ नि। हो, त्यही बनाइन्छ नि, त्यति पनि थाहा छैन?
2: ए हो त नि, बीच बजारमा अरू सामान पनि त्यतै खरिद गर्ने, सुनचाँदीका गरगहना पनि त्यही बनाउने, त्यहाँ त सुनचाँदी खरिद बिक्री पनि हुन्छ नि, होइन?
3: हो त, कण्ठ, चन्द्रहार, काँडे चुरा, चाँदीका भाँडाकुँडा सहित परम्परागत तथा आधुनिक डिजाइनका जस्तो सुकै गहनाहरू तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ नि। भोजपुरे ज्वेलर्स, भद्रपुर 5 मुख्य बजार, भद्रपुरको 2 नम्बर रोड, प्रोपाइटर महेन्द्र रसाइली, लक्ष्मी रसाइली। फोन सम्पर्क 9806044553, 9809465614।
0: आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5 छापा।
2: चाडबाड पनि आइसक्यो, सुनका गरगहना नकिन्ने?
3: किन्ने नि, किन नकिन्ने? हामीलाई चाहिने सुनका सम्पूर्ण गहनाहरू एकै ठाउँमा पाइन्छ नि, त्यो हो पूजा ज्वेलर्समा।
2: अनि त्यहाँ के पाइन्छ नि?
3: चाँदीका पाउजु, चुरा, काठी माला, करुवा, टिकादानी, फेन्सी आइटमहरू, चाँदीका सामानहरू, विभिन्न देवी देवताका मूर्तिहरू लगायत सुन चाँदीका सम्पूर्ण गरगहना पाइन्छ नि पूजा ज्वेलर्समा।
2: त्यसो भए जाउँ न त।
3: हुन्छ हुन्छ, जाउँ न त।
0: यहाँ किराँत संस्कृतिका गरगहनाहरू समेत उपलब्ध छ। हाम्रो सेवा हुन्छ तपाईँको चाहनामा, तपाईँको फेसनमा। 24 क्यारेटका सुनका गहना बनाउनुहोस् चाँदीका पाउजो चुरा टिकाको साथमा। विशेष डिजाइनमा गहनामा तपाईँको सन्तुष्टि हाम्रो ग्यारेन्टी। पूजा ज्वेलर्स, सम्पर्क प्रोपाइटर धर्मेन्द्र शाह, पूजा ज्वेलर्स, भद्रपुर 5 भद्रपुर बजार। सम्पर्क नम्बर 9856777880, 9809724076।

0: 25 वर्षदेखिको अटुट विश्वास, हरेक घुटमा मिठो सुवास, त्रिशक्ति टी इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन गोल्ड रेन्सिया।
1: एक सय 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम, जन जनको बोली।

0: के भयो हजुरलाई, बिरामी जस्तो देखिनुहुन्छ त, बस्दा पनि असजिलो गरी बस्नुहुन्छ, केही भन्नुहुन्न?
1: हेर्न, साह्रै नराम्रो रोग लाग्यो, भनौ भने पनि कसरी भनौ?
0: श्रीमतीलाई नभनेर कसलाई भन्नुहुन्छ त?
1: के भो, मलद्वारमा मासु पलाएको छ, अण्डकोषमा पानी पनि जमेछ, धेरै ठाउँ गएर देखाइसके निको नै हुँदैन, पाइल्स पनि भयो जस्तो छ।
0: यस्तो कुरा पनि लुकाएर हुन्छ त? यही भद्रपुरको मेचीपुल पारी सबैभन्दा पुरानो क्लिनिक राय पाइल्स क्लिनिकको डाक्टर बीके राईलाई भेटे भइहाल्छ नि।
1: हो र, ल म आजै गएर भेटिहाल्छु।
2: भद्रपुरको मेचीपुल पारी मार्केटको सबैभन्दा पुरानो राय पाइल्स क्लिनिक अब बिहारको भागगाउँ सब्जी मार्केटमा राय मेडिकल एन्ड राय पाइल्स क्लिनिक खुलिसकेको छ र वेस्ट बंगालको डाङ्गुजोत बंगालको मार्केटमा पनि क्लिनिक छ। यहाँ ग्यारेन्टीको साथ उपचार गरिन्छ, निको नभएमा रकम फिर्ता गरिनेछ, साथै औषधि तथा मेडिकल सेवा दुवै उपलब्ध छ। औषधि विशेष छुटमा दिइन्छ र नभएको औषधि अर्डर अनुसार मगाइन्छ।
3: हजुर, तपाई पनि पाइल्स, हाइड्रोसिल, फिस्टुला जस्ता रोगहरूको आयुर्वेदिक पद्धतिबाट बिना अपरेशन उपचार गराउन चाहनुहुन्छ भने सधैँ सम्पर्क गर्नुहोस् राय पाइल्स क्लिनिक।
1: निको नभए पैसा फिर्ता गरिनेछ।
2: सम्पर्क मेचीपुल पारी गलगलिया भातगाउँ सब्जी मार्केट र डाङ्गुजोत बंगाल मार्केट भद्रपुर बोर्डर वेस्ट बंगाल भारत। इन्डियन मोबाइल नम्बर 81165073750, नेपाल नम्बर 98633090140।
4: तपाईँ कुखुरा बाख्रा बङ्गुर सुगुर पालन गर्दै हुनुहुन्छ वा चिया बगान विद्यालय घर कम्पाउन्ड घेराबारा गर्दै हुनुहुन्छ अथवा विकास निर्माणका अन्य काम सँगै ढुङ्गा राख्ने तारजालीको खोजी गर्दै हुनुहुन्छ भने तपाईँ हाम्रै ठाउँमा आधुनिक मेसिनबाट उत्पादित चेन जाली उपलब्ध छ।
2: 1 इन्चदेखि 4 इन्च सम्मको पाल भएको हेभी कोडेड 10 गेज ग्लामनाइज्ड गरिएको खिया नलाग्ने तारवार विभिन्न साइजमा ढुङ्गा भर्ने तारजालीहरू धेरै भन्दा धेरै टिकाउ हुने सामग्रीहरू सुपथ मूल्यमा पाउनुका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क मैनाचुली हिम पाइप उद्योग भद्रपुर 10 भद्रपुर बिरतामोर रोड देउनिया पुल दक्षिण तर्फ। सम्पर्क फोन नम्बर 023453207 452206, मोबाइल नम्बर 98526 71121, 98526 56656, 98426 77795। आजै सम्पर्क गर्नुहोस्।
5: स्वस्थ दाँत सुन्दर मुस्कान, के तपाईलाई थाहा छ? स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोड, पुरानो आँखा शिविर रहेको कलेज रङको बिल्डिङ। सम्पर्क नम्बर 98526 35600। वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विद्या पोखरेलको दैनिक सेवा 8 र 9 बजे र दिउँसो 3 बजे पछाडि। नवदुर्गा क्लिनिक तथा चन्द्रगढी मेडिकल भद्रपुर 7 लेखनाथ चोक। फोन नम्बर 98526 20202, 98 20 70 53 87। साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ, रेबिज विरुद्धको खोप पनि लगाइन्छ।
6: To 107.5 megahertz. And you've got it.

0: हेल्दी स्माइल फर हेल्दी लिभिङ। विगत 10 वर्षदेखि झापाको सदरमुकाम चन्द्रगढीमा सेवा दिँदै आएको साझा डेन्टल अब थप विशेषज्ञ सेवाहरू र नयाँ व्यवस्थापनमा वरिष्ठ डेन्टल सर्जन धरा नोबेल तथा मेची अस्पतालबाट विशेषज्ञ डाक्टरहरूको सेवा थपिएको जानकारी गराउँदछौ। हाम्रा सेवाहरू नदुखाइ दाँत निकाल्ने, बाङ्गोटेङ्गो दाँत मिलाउने, हड्डी भित्रै रोपेर कृत्रिम दाँत लगाउने, डेन्टल एक्सरे सेवा, दाँत भर्ने, दाँत झिक्ने लगाउने तथा फिक्स दाँत लाउने। थप जानकारीको लागि साझा डेन्टल होम चन्द्रगढी लेखना चोक झापा, सम्पर्क फोन नम्बर 98269-79414, 023456-003। Healthy smile for healthy living.
1: सबिना कहाँ जान लागे कि?
2: अरे यार, दाईको बिहे छ, गरगहना बनाउन रोशन शाह सुनसादी पसल जान लागे कि नि?
1: रोशन शाह सुनसादी पसल नै किन नि?
2: अरूको विश्वास नै हुन्न।
1: हो र, के विशेषता छन् त त्यहाँ?
2: त्यहाँ त सुनको रानी, हार, मङ्गलसूत्र, सिक्री, छड्के तिलरी, तिलरी, जन्तर, जुन्तारा, औठी, चुरा, ब्रासलेट, झुम्का, टप र चाँदीको करुवा, थाल, प्लेट, ग्लास, चम्चा, पाउजु, कमरदानी, काठेमाला, सिन्दुरदानी, टिकादानी लगायत विभिन्न देवी देवताका मूर्तिहरू पनि पाइन्छ। साथै राशि अनुसारका पत्रहरू पनि पाइन्छ र 24 क्यारेट सुन गरगहना ग्यारेन्टीका साथ तयार तथा खरिद बिक्री गरिन्छ।
1: कहाँ छ नि पसल?
2: सम्पर्क
1: रोशन शाह सुन चाँदी पसल, भद्रपुर 5, झापा,
2: 2 नम्बर रोड, सब्जी लाइन, प्रोप्राइटर रोशन शाह। फोन नम्बर 023-520-607, 023-521-667, मोबाइल नम्बर
1: 98-179-86-133,
2: 98-426-78-200।

0: Siphonia. Extreme energy drink.
1: नायक चिया पछि बजारमा अब नायक इटा रातो पूरा पाकेको इटा नायक इटा बलियो इटा नायक इटा गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा
2: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा सम्पर्क योगेन्द्र पराजुली 9816964427 यदुवीर ठाकुर 9804450711
3: खुसीको खबर खुसीको खबर अब ओमसाई पातिवरा हस्पिटलमा सामाजिक सुरक्षा कोष SSFबाट पनि स्वास्थ्य सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ कुनै पनि स्वास्थ्य संस्थाको रिफर पत्र नचाहिने सिधै SSF कार्डबाटै उपचार शुरू गर्न सकिने योगदानकर्ताको साथै श्रीमान श्रीमती र 18 वर्ष मुनिका छोराछोरीलाई समेत पूर्ण उपचारको सुविधा भएको हाम्रा प्रमुख सेवाहरूमा आकस्मिक तथा दुर्घटना उपचार ओपीडी बेड भर्ना ल्याब भिडियो एक्सरे सिटी स्क्यान एमआरआई प्रसूति विभिन्न शल्यक्रिया सर्जरी हाड जोड्नी नाक कान घाँटी न्युरो सर्जरी आँखाको पूर्ण उपचार आईसीयू एनआईसीयू औषधि र अन्य सेवाहरू उपलब्ध छन् सम्पर्क ओमसाई पाथीवाला हस्पिटल प्राली भद्रपुर झापा फोन नम्बर 023453581 023453981 9852678820 9852823023
4: 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक FM जन जनको बोली।

0: ए हेर न, भद्रपुर बजारमा कति राम्रो पसल खुलेछ नि।
1: कुन पसल? के को पसल भनेको?
0: सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल।
1: आ, म त जान्न है त्यहाँ, खोजेको सामान एउटै पाइँदैन।
0: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
1: के छन् त?
0: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुली सेट, रानीहार, मिनीहार, चुरा, सिक्री, औठी, टप।
1: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ।
0: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना, सबै ट्रेन्डिङ सामान पाइन्छ।
1: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।
0: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा। अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एकमात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल, कृष्णराज कम्प्लेक्स छेउ, हटिया लाग्ने बाटो, भद्रपुर छ झापा। मोबाइल नम्बर 9828878844। तपाईँको रोजाई, तपाईँको खुसी। सूचना सूचना सूचना, अब एकै छाना मुनि सबै स्वास्थ्य समस्याको समाधान एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिकमा उपलब्ध सेवाहरू। विगत 30 वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आउनु भएका पूर्वाञ्चलका पुराना प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर पीतम्बर ठाकुरको दैनिक सेवा, बिहान 8 बजेदेखि 9:30 बजेसम्म। प्रमुख कन्सल्टेन्ट छालारोग एवं यौनरोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा, बिहान 9 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। स्थानीय युवा तथा प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर रामबाबु खड्काको दैनिक सेवा, बिहान 8:30 बजे। सिनियर कन्सल्टेन्ट नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सबु काफलेको दैनिक सेवा, शनिबार बाहेक बिहान 9

0: बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे सिनियर कन्सल्टेन्ट प्रसूति एवं स्त्री रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे सम्पर्क 1 बजे कन्सल्टेन्ट बच्चा तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर सन्तोष कुमार शाहको दैनिक सेवा बिहान 8:30 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे कन्सल्टेन्ट हाड जोर्नी तथा नशारोग विशेष डाक्टर नवीन भट्टराईको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे साथै यहाँ अत्याधुनिक डीआर डिजिटल एक्सरे सेवा र पेथोलोजी सेवा पनि उपलब्ध छ। क्लिनिक खुल्ने समय बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म बिरामी जाँच गर्ने समय बिहान 8 बजेदेखि 9 बजेसम्म र दिउँसो 2 बजे सम्पर्क 12 बजे सम्पर्क SS मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिक भद्रपुर 8 झापा सञ्चालक ससिम पोखरेल फोन नम्बर 023523686 524686 98426890
1: 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम जन जनको बोली।
2: नागरिक टाइम चेक
3: अहिले मध्याह्नको 12 बज्यो।
4: यो टाइम चेकका प्रायोजक गोल्डेन चिया।
5: मरुले रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाढ़ीको विपदले यस वर्षको तीज खल्लो प्रभावित बस्तीमा छैन उत्साह, आफूहरूले पनि उल्लासका साथ मनाउन नसकेको पशुपति पुगेका भक्तजनहरूको भनाई। जाजरकोटको बौलाहा खोलामा बाढ़ी, केही घर पसलमा क्षति, भेरी करिडोर अवरूद्ध। पोहोरको तुलनामा ग्यासको आयात र बिक्री धेरै, उपभोक्ता भने लाइनमा, काठमाडौँमा 10 दिनमा 4 लाख सिलिण्डर ग्यास वितरण भएको तथ्याङ्क। रूसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह, विश्व बजारमा समेत प्रभाव पर्न सक्ने भन्दै चिन्ता व्यक्त। र देश बाहिर गएर प्रतियोगिता जित्नु ठूलो उपलब्धि रहेको क्यानका सचिव पारस खड्काको भनाई। नेपाल खबरमा अब पूरा खबर। आज तीज पर्व मनाइँदैछ। विगतमा तीज आउनु हप्तौं अघि रौनक शुरू हुन्थ्यो, तीजका गीत घन्किन्थे, नाचगान दर खाने लगायतका कार्यक्रम हुन्थे। तर गएको भदौ 10 गतेको भोटेकोशी बाढ़ीका कारण यस वर्ष तीज खल्लो भएको छ। विपदको पीड़ा र प्रभावित बस्तीमा उत्सव छैन। रसुवा, नुवाकोट, धादिङ, गोर्खा मात्रै होइन, देशका अरू ठाउँमा पनि यो विपदको पीड़ा छ। बाढ़ीले खण्डहर बनाएका बस्ती त सुनसान नै छन्। बाढ़ीबाट अहिलेसम्म 1388 जनाले ज्यान गुमाएका छन्। झण्डै 5000 सम्पर्क विहीन छन्। कतिपयका घर बगेका छन्। आज 20 औं दिन पनि प्रभावित क्षेत्रमा खोज उद्धार, राहत व्यवस्थापन लगायतका काम भने भइरहेका छन्। तीजलाई औपचारिकतामा सीमित राखेर आज काठमाडौँको पशुपतिनाथ सहित देशका विभिन्न ठाउँका शिवालयमा भक्तजन पुगेका छन्। तर विगतमा जस्तो चहलपहल र भीड़भाड़ भने छैन। यसपालि तीज खल्लो लागेको भक्तजनले बताएका छन्। बाढ़ी तथा विपदबाट धनजनको क्षति भएकाले उल्लासका साथ मनाउन नसकेको पशुपति दर्शनका लागि पुगेका भक्तजनहरूको भनाई छ। भक्तजनले यसपटक तीजको व्रत तथा पूजासँगै बाढ़ी तथा विपदबाट प्रभावित परिवारको उद्धार, घाइतेको उपचार र देशमा शान्तिको कामना गरेका छन्। काठमाडौँका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रको मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वर लगायत महादेव मन्दिरमा भक्तजन पुगेका छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले तीजका अवसरमा सामाजिक सञ्जाल मार्फत सम्पूर्णमा हरितालिका तीजको शुभकामना व्यक्त गर्नुभएको छ। जाजरकोटको नलगाड नगरपालिका 1 र 2 को बीचमा पर्ने बौलाहा खोलामा गैराती बाढ़ी आएको छ। बाढ़ीले खोला नजिकै रहेका केही घर पसलमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। स्थानीय बासिन्दा खोला बढ़ेको आवाज सुनेपछि भागेका वडा नम्बर 1 का वडा अध्यक्ष धन बहादुर महरले बताउनुभयो। बाढ़ीका कारण भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। जाजरकोट रूकुम पश्चिम र डोल्पालाई जोड्ने प्रमुख सड़क अवरूद्ध हुँदा यात्रु तथा स्थानीय बासिन्दालाई समस्या भएको छ। अवरूद्ध सड़क खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। पोहोर साउन र भदौको तुलनामा यस वर्ष ग्यासको आयात र बिक्री बढ़ेको छ। गएको वर्ष साउन र भदौको तुलनामा यस वर्ष यी दुई महिनामा 12 लाख भन्दा धेरै सिलिण्डरको बजारीकरण भएको छ। अघिल्लो वर्ष साउनमा 31,21,048 सिलिण्डर ग्यास बिक्री भएकामा यस वर्ष साउनमा 40,36,364 ग्यास बिक्री भएको तथ्याङ्क छ। यस्तै पोहोर भदौमा 33,55,960 सिलिण्डर ग्यास बिक्री भएकामा यो भदौको 27 गतेसम्म नै 37,13,894 सिलिण्डर ग्यास बजारमा पठाएको नेपाल आयल निगमले जनाएको छ। तर उपभोक्ता भने ग्यास नपाएर लाइनमा बस्नु परेको छ। कतिपय उपभोक्ता टोकन सहित पालो कुरेर बस्नुपर्ने अवस्था यथावत छ। निगमले पछिल्लो 28 दिनमा 52,737 मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ। पछिल्लो 10 दिनमा दैनिक औसत 40,000 सिलिण्डर ग्यास काठमाडौँ उपत्यकामा बिक्री वितरण भइरहेको तथ्याङ्कले देखाउँछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मुस्ताङमा हुन लागेको घर पोझ्याङ जलवायु सम्मेलनको तयारी अन्तिम चरणमा, तीजको दिन आज सुन चाँदीको भाव घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नदिमे घरजे तिन्जेल। हामीले बाढ़ीको विपदले यस वर्षको तीज खल्लो प्रभावित बस्तीमा छैन उत्साह, आफूहरूले पनि उल्लासका साथ मनाउन नसकेको पशुपति पुगेका धेरै भक्तजनहरूको भनाई, जाजरकोटको बौलाहा खोलामा बाढ़ी, केही घर पसलमा क्षति, भेरी करिडोर अवरूद्ध लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा भोलिदेखि हुने दुई दिने घर पझुङ जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलनमा सहभागिताका लागि आयोजक घर पझुङ गाउँपालिकाले यसअघि सबै पालिकाहरूलाई पत्राचार गरेको छ। सम्मेलनमा 420 भन्दा धेरै पालिकाहरूले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घर पझुङ जलवायु परिवर्तन सम्मेलनको तयारी गरिएको आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य चार पालिकाले पनि सहयोग गरेका छन्। घर पझुङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा सामूहिक ऐक्यबद्धताका साथै खबरदारीका लागि सम्मेलन महत्वपूर्ण रहेको उहाँको भनाइ छ। दुई दिने सम्मेलनले घर पझुङ घोषणापत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोशीको बाढ़ीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घर पझुङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। तीजको दिन आज सोमबार सुनचाँदीको भाव घटेको छ। सुन आज तोलामा 1200 रूपियाँले घटेको हो। हिजो सुनको भाव तोलामा 1200 रूपियाँले बढ़ेको थियो। आज नेपाल सुनचाँदी व्यवसाय महासंघ अनुसार सुन हिजो तोलाको 3,02,200 रूपियाँमा कारोबार भएकामा आज घटेर 3,01,000 रूपियाँमा कारोबार भइरहेको छ। यस्तै आज चाँदीको भाव पनि घटेको छ। हिजो तोलामा 60 रूपियाँले बढ़ेर चाँदी तोलाको 4,360 रूपियाँमा कारोबार भएकामा आज 40 रूपियाँले घटेर तोलाको 4,620 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले यस्ता आक्रमणका कारण रूसमा डिजलको आपूर्ति केही कठिनाई उत्पन्न भएको बताउनुभयो। उहाँले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको व्यवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको समाचार संस्था एपीले जनाएको छ। युक्रेनले पछिल्ला केही महिनादेखि रूसको तेल तथा प्राकृतिक ग्यास उद्योगसँग सम्बन्धित संरचनालाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ। यस्ता आक्रमणका कारण रूसका केही क्षेत्रमा इन्धनको आपूर्तिमा समेत समस्या परेको छ। इन्धनको आपूर्तिमा देखिएको दबावलाई ध्यानमा राख्दै रूसले गएको जुलाईमा डिजेल निर्यातमा प्रतिबन्ध लगाएको थियो। रूस विश्व बजारमा डिजलको महत्वपूर्ण आपूर्तिकर्ता मध्य एक भएकाले त्यहाँबाट हुने निर्यातमा आएको कमीले अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव पार्न सक्छ। अब खेल खबर। एसीसी प्रिमियर कपको उपाधिसँगै एसिया कपमा पुगेको नेपाली क्रिकेट टोली गैराती मलेसियाबाट स्वदेश फर्कियो। स्वदेश फर्किएको टोलीलाई बधाई दिँदै नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्गाले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनौट हुनु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताउनु भएको छ। उहाँले देश बाहिर गएर प्रतियोगिता जित्नु सहज नरहेको र अहिलेको टोलीले ठूलो उपलब्धि प्राप्त गरेको उल्लेख गर्नु भएको छ। सचिव खड्गाले पछिल्लो सफलताले नेपाली क्रिकेटको आत्मविश्वास बढ़ाएको भन्दै आउँदा प्रतियोगिताहरूमा पनि टोलीले निरन्तर राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभएको छ। यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोली एक दिवसीय तर्फका कप्तान सन्दीप लामिछानेले देश विपदको पीड़ामा रहेका बेला क्रिकेट टोलीले हासिल गरेको सफलताले खुशी ल्याउन सकेकोमा गर्व लागेको प्रतिक्रिया दिएका छन्। शनिबार यूएईलाई 44 रनले पराजित गर्दै नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको हो। साथै दोस्रो पटक एसिया कपमा पुग्न समेत नेपाल सफल भएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढ़ीको विपदले यस वर्षको तीज खल्लो प्रभावित बस्तीमा छैन उत्साह, आफूहरूले पनि उल्लासका साथ मनाउन नसकेको पशुपति पुगेका धेरै भक्तजनहरूको भनाई, जाजरकोटको बौलाहा खोलामा बाढ़ी, केही घर पसलमा क्षति, भेरी करिडोर अवरूद्ध, दोहोरको तुलनामा ग्यासको आयात र बिक्री धेरै, उपभोक्ता भने लाइनमा। काठमाडौँमा 10 दिनमा 4 लाख सिलिण्डर ग्यास वितरण भएको तथ्याङ्क। रूसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह। विश्व बजारमा समेत प्रभाव पर्न सक्ने भन्ने चिन्ता देख्छ। र देश बाहिर गएर प्रतियोगिता जित्नु ठूलो उपलब्धि रहेको क्यानका सचिव पारस खड्काको भनाई। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: जापान जानेको लागि सुवर्ण अवसर। चन्द्रगढ़ी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसे नेपाल फर्किएर काठमाडौँ तीनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढ़ी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98-510-54-566, जगदीश काफले 98-446-06-124, रमेश कोइराला 98-426-80-248, ध्रुव निरौला 98-426-26-852।
1: अब भद्रपुर हस्पिटल चोकको रिद्धि सिद्धि फार्मेसीमा हप्ताको 2 दिन मानसिक तथा नशारोग विशेषज्ञ सेवा सुचारू भएको छ। निम्न अवस्थामा मानसिक रोग विशेषज्ञसँग परामर्श गरौं। डिप्रेसन, एन्जाइटी, साइकोसिस, ओसीडी, टाउको दुख्ने माइग्रेनको समस्या, छारे रोग एवं चारक्षी तथा कुलतको समस्या भएमा टिचिङ हस्पिटलबाट आउनुभएका नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा प्रत्येक बुधबार 3 बजेदेखि र शुक्रबार 11 बजेदेखि। रुद्धि सिद्धि फार्मेसी भद्रपुर आठ रेड क्रस झापाको कार्यालय दक्षिण। सम्पर्क फोन नम्बर 023-521-886, 98-049-74-888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ। ए हेर न, भद्रपुर बजारमा कति राम्रो पसल खुलेछ नि।
2: कुन पसल? के को पसल भनेको?
1: सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल।
2: आ, म त जान्न है त्यहाँ खोजेको सामान एउटै पाइँदैन।
1: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
2: के छन् त?
1: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुली सेट, रानीहार, मिनीहार, चुरा, सिक्री, औठी, टप।
2: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ।
1: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना सबै ट्रेन्डिङ सामान पाइन्छ।
2: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।
1: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा। अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एकमात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल, कृष्णराज कम्प्लेक्स छेउ, हटिया लाग्ने बाटो, भद्रपुर 6, झापा। मोबाइल नम्बर 98-28-78-78-44। तपाईँको रोजाई, तपाईँको खुसी। सूचना। अब एकै छाना मुनि सबै स्वास्थ्य समस्याको समाधान एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिकमा उपलब्ध सेवाहरू। विगत 30 वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएका पूर्वाञ्चलका पुराना प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर पीतम्बर ठाकुरको दैनिक सेवा बिहान 8 बजेदेखि 9:30 बजेसम्म। प्रमुख कन्सल्टेन्ट छाला रोग एवं यौन रोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा बिहान 9 बजे र दिउँसो 2 बजे। सम्पर्क 12:30 बजे। स्थानीय युवा तथा प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर रामबाबु खड्काको दैनिक सेवा बिहान 8:30 बजे। सिनियर कन्सल्टेन्ट नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सबु काफलेको दैनिक सेवा शनिबार बाहेक बिहान 9 बजे र दिउँसो 2 बजे। सम्पर्क 12:30 बजे। सिनियर कन्सल्टेन्ट प्रसूति एवं स्त्री रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे। सम्पर्क 1 बजे। कन्सल्टेन्ट बच्चा तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर सन्तोष कुमार शाहको दैनिक सेवा बिहान 8:30 बजे र दिउँसो 2 बजे। सम्पर्क 12:30 बजे। कन्सल्टेन्ट हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर नवीन भट्टराईको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे। सम्पर्क 12:30 बजे। साथै यहाँ अत्याधुनिक डीआर डिजिटल एक्सरे सेवा र पेथोलोजी सेवा पनि उपलब्ध छ। क्लिनिक खुल्ने समय बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म, बिरामी जाँच गर्ने समय बिहान 8 बजेदेखि 9 बजेसम्म र दिउँसो 2 बजे, सम्पर्क 12 बजे, सम्पर्क SS मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिक, भद्रपुर 8 झापा, सञ्चालक ससिम पोखरेल, फोन नम्बर 023-523-686, 524-686, 98-426-28-890।
3: Radio stations around. Nagarika FM 107.5 MHz.
4: You've been listening.
3: Voice of the people.
4: With the hottest station.
3: 107.5 MHz.

0: 25 वर्षदेखिको अटुट विश्वास, हरेक घुटमा मिठो सुवास, त्रिशक्ति टी इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन गोल्ड रिन्सिया।
1: स्वस्थ दाँत सुन्दर मुस्कान, के तपाईलाई थाहा छ? स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोड, एक पुरानो आँखा शिविर रहेको कलेज रङको बिल्डिङ, सम्पर्क नम्बर 98526 37600।

0: Bunnia. Extreme energy drink.
1: Na na na na. वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ साथै सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा बिहान 9 बजे र दिउँसो 1 बजे र बेलुका 5 बजे नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल भद्रपुर 7 लेखनाथ चोक फोन नम्बर 98526202 98270 5387 साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ रेबिज विरूद्धको खोप पनि लगाइन्छ
2: यो हो नागरिक एफएम 107.5 मेगाहर्ज जन जनको बोली

0: किन मख परे कि माया?
1: म मख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस। सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस। पार्टी, जन्मदिन, एनिभर्सरी, पासनी लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस। सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस। आउटसाइड, इनसाइड, रुफटप, एसी क्याबिन, नन एसी क्याबिनको सेवा दिने होटल पानस। निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस।
2: साथै विवाह, वर्तमान, पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ।
0: होटल पानस, भद्रपुर 10, छताचोक, धनुष मोड। प्रोपाइटर यादव भट्टराई। सम्पर्क नम्बर 98060 88288, 97677 78569, 98426 78652।
3: के तपाईँ लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाईले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाईले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बितामोड झापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बिरतामोड छापा। सम्पर्क नम्बर 93535333, 97010123345, 97010123345।
4: अरे यति बिहानै हजुर किचनमा
5: किन? मैले तिम्रो लागि चिया बनाउनु हुन्न र?
4: होइन हजुर, मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि।
5: ए तिमी पनि बजारमा पाइने प्रसङ्ग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि।
4: हो र, त्यस्तो मिठो र स्वादिलो छ र प्रसङ्ग चिया?
5: हो त नि, साह्रै मिठो र स्वादिलो सबैले रुचाएको प्रसङ्ग चिया नै त हो। बरु लाऊ तिमी पनि चाखेर हेर।
4: वाव, साच्चै भने जस्तै रहेछ प्रसङ्ग चिया। अब म पनि चाहन्छु मेरो दिनको सुरुवात प्रसङ्ग चियाबाटै होस्।
6: शारदा प्याकेजिङ उद्योग मधुपुर 5 प्याकेजिङ गरी बजारमा ल्याइएको प्रसङ्ग चिया सधैँ प्रयोग गरौं। सम्पर्क नम्बर 98 63 60 60 11, 98 18 094 700।
4: ह्यापिनेस बिगिन्स विथ अ कप अफ प्रसङ्ग टी।
7: भद्रपुरका पुराना स्वास्थ्य कर्मी बलदेव शाहद्वारा सञ्चालित शाह क्लिनिक नवीन मेडिकल हलमा अब मेची अञ्चलकै पुराना र प्रसिद्ध वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर पीताम्बर ठाकुरको दैनिक सेवा साँझ 5 बजेदेखि। पेट, छाती, मुटु, नसा, सुगर, प्रेसर, जन्डिस, थाइराइड, मृगौला रोग विशेषज्ञ सेवाका साथै डाक्टर मनोज कुमार शाहको सेवा प्रत्येक बिहान 8:30 देखि 9:30 सम्म।
8: एपेन्डिक्स, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला, स्तन सम्बन्धी, पित्तथैली, हर्निया, पत्थरी, गाँठागुठी, चिरफार विशेषज्ञ, वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनेश झाको सेवा। प्रादेशिक अस्पताल भद्रपुरबाट छाला, चर्म, यौन रोग तथा सौन्दर्य विशेषज्ञ एमबीबीएस एमडी डर्मालोजी डाक्टर निस्तुक बराल प्रत्येक शनिबार दिउँसो 3 बजेदेखि 4 बजेसम्म। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोष प्रत्येक दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म र बेलुका 5 बजेदेखि 8 बजेसम्म।
7: अब हाम्रै भद्रपुरमा विशेषज्ञ सेवा लिन आउनुहोस्। शाह क्लिनिक नवीन मेडिकल हल भद्रपुर 5 भद्रपुर बजार। फोन सम्पर्क 98049-72085, 023-525-353। 1 घण्टा अघि नै बिरामीको अग्रिम नाम टिपाउन सक्नुहुनेछ।
9: सुनाउँछौ नागरिकको बोली, तपाईको बोली, समयको बोली, विचार र प्रगतिको बोली। हामी नै जन जनको बोली नागरिक एफएम 107.5 मेगाहर्ज।

0: आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5, छापा।
1: सिजौला क्लिनिक धरान गोपाबाट विशेष अनुभव हासिल गरी आउनु भएको वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा थाइराइड रोग विशेषज्ञ डाक्टर मनिष सुवेदीबाट पेट, छाती, मुटु रोग, सुगर, प्रेसर र मृगौला रोगको सेवा उपलब्ध छ।
2: वरिष्ठ हाड जोर्नी, नसा तथा बाथरोग विशेषज्ञ अर्थोपेडिक सर्जन डाक्टर नवीन भट्टराईको सेवा।
3: वरिष्ठ स्त्री रोग तथा प्रसूति विशेषज्ञ काठमाडौँको वीर अस्पतालबाट डाक्टर विद्या पोखरेलको सेवा।
1: साथै वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ
3: डाक्टर प्रकाश कुमार श्रेष्ठको सेवा पनि उपलब्ध छ।
1: प्रोप्राइटर दाताराम सिटौला, सिटौला क्लिनिक मेची अञ्चल अस्पतालबाट 100 मिटर पश्चिम। सम्पर्क नम्बर 03-5200-50, 98-5-26-33-93, 98-4-26-33-93।
0: जहाँ गयो रक्सी, जता गयो मासु। यो चन्द्रगढीमा शुद्ध शाकाहारी खाजा खाने ठाउँ छैन।
4: भोक लाग्यो साथी, खाजा खान जाउँ। शाकाहारी खाजा पाइने कहाँ छ त्यस्तो ठाउँ?
0: चन्द्रगढीको लेखना चोकमा शुद्ध शाकाहारी खाजा पाइने एकमात्र होटल हिमालय फुडल्यान्ड। तातो चिसो खान परे त्यहाँ पुगे हुन्छ।
4: पिज्जा, बर्गर, आइसक्रिम पाइन्छ त्यहाँ पनि। सफा सुगर स्वाद, उस्तै बबल टी पनि।
0: सफा सुगर र फराकिलो ठाउँ भएको होटल फुडल्यान्ड, नयाँ परिकारको एकमात्र होटल, स्वादमा कमाल। हिमालय फुडल्यान्डमा गए हुन्छ बबाल। सम्पर्क हिमालय फुडल्यान्ड, लेखनाथ चोक, चन्द्रगढी। वरिष्ठ नाक कान घाँटी सम्बन्धी विशेषज्ञ डाक्टरको सेवा बिहान 8 बजेदेखि 9 बजेसम्म र बेलुकी 5 बजेपछि। नवदुर्गा क्लिनिक तथा चन्द्रगढी मेडिकल, भद्रपुर 7, लेखनाथ।

फोन नम्बर 98-526-2202 98-2073-5387 साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ। रेबिज विरूद्धको खोप पनि लगाइन्छ।

0: नायक चिया पछि बजारमा अब नायक इटा रातो पुरा पाकेको इटा नायक इटा बलियो इटा नायक इटा गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा
1: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा सम्पर्क योगेन्द्र पराजुली 9816-96-27 यदुवीर ठाकुर 9804-50-711
0: हेल्दी स्माइल फर हेल्दी लिभिङ विगत 10 वर्षदेखि झापाको सदरमुकाम चन्द्रगढीमा सेवा दिँदै आएको साझा डेन्टल अब थप विशेषज्ञ सेवाहरू र नयाँ व्यवस्थापनमा वरिष्ठ डेन्टल सर्जन धरा नोबेल तथा मेची अस्पतालबाट विशेषज्ञ डाक्टरहरूको सेवा थपिएको जानकारी गराउँदछौ। हाम्रा सेवाहरू नदुखाई दाँत निकाल्ने, बाङ्गोटिङ्गो दाँत मिलाउने, हड्डी भित्रै रोपेर कृत्रिम दाँत लगाउने, डेन्टल एक्सरे सेवा, दाँत भर्ने, दाँत झिक्ने लगाउने तथा फिक्स दाँत लाउने। थप जानकारीको लागि साझा डेन्टल होम चन्द्रगढी लेखना चोक झापा सम्पर्क फोन नम्बर 9826-79-414 023-456-003 हेल्दी स्माइल फर हेल्दी लिभिङ
2: वाओ कस्तो राम्रो घर
3: रिलायन्स पेन्ट्स लगाएपछि राम्रो हुँदैन त
2: रिलायन्स पेन्ट्स
3: हो त रिलायन्स पेन्ट्स
2: त्यसो भए म पनि आफ्नो घर रिलायन्स पेन्ट्सले रंगाउँछु तपाईँहरू पनि रंगाउनुहोस्
3: रिलायन्स पेन्ट्स लगाउनुहोस् खुसीले रमाउनुहोस्
2: रिलायन्स पेन्ट्स प्राली विक्रेता श्री विष्णु ट्रेडर्स लेखना चोक चन्द्रगढी
4: सम्पर्क नम्बर 9843-11-054
5: सिटौला क्लिनिक धरान घोपाबाट विशेष अनुभव हासिल गरी आउनु भएको वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा थाइराइड रोग विशेषज्ञ डाक्टर मनिष सुवेदीबाट पेट छाती मुटु रोग सुगर प्रेसर र मृगौला रोगको सेवा उपलब्ध छ
4: वरिष्ठ हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ अर्थोपेडिक सर्जन डाक्टर नवीन भट्टराईको सेवा वरिष्ठ स्त्री रोग तथा प्रसूति विशेषज्ञ काठमाडौँको वीर अस्पतालबाट डाक्टर विद्या पोखरेलको
5: साथै वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ
4: डाक्टर प्रकाश कुमार श्रेष्ठको सेवा पनि उपलब्ध छ
5: प्रोप्राइटर दाताराम सिटौला सिटौला क्लिनिक मेची अञ्चल अस्पतालबाट 100 मिटर पश्चिम सम्पर्क नम्बर 03-5200-50 98-5-26-33-93 98-4-26-33-93
6: You've been listening. Voice of the people. With the hottest DJ. 107.5 megahertz.

0: चाडबाड पनि आइसक्यो, सुनका गरगहना नकिन्ने?
1: किन्ने नि, किन नकिन्ने? हामीलाई चाहिने सुनका सम्पूर्ण गहनाहरू एकै ठाउँमा पाइन्छ नि, त्यो हो पूजा ज्वेलर्समा।
0: अनि त्यहाँ के पाइन्छ नि?
1: चाँदीका पाउजू, चुरा, काठीमाला, करुवा, टिकादानी, फेन्सी आइटमहरू, चाँदीका सामानहरू, विभिन्न देवी देवताका मूर्तिहरू लगायत सुन चाँदीका सम्पूर्ण गरगहना पाइन्छ नि पूजा ज्वेलर्समा।
0: त्यसो भए जाउँ न त।
1: हुन्छ हुन्छ, जाउँ न त।
2: यहाँ किरात संस्कृतिका गरगहनाहरू समेत उपलब्ध छ। हाम्रो सेवा हुन्छ तपाईँको चाहनामा, तपाईँको फेसनमा। 24 क्यारेटका सुनका गहना बनाउनुहोस् चाँदीका पाउजो चुरा टिकाको साथमा। विशेष डिजाइनमा गहनामा तपाईँको सन्तुष्टि हाम्रो ग्यारेन्टी। पूजा ज्वेलर्स, सम्पर्क प्रोप्राइटर धर्मेन्द्र शाह, पूजा ज्वेलर्स, भद्रपुर 5, भद्रपुर बजार। सम्पर्क नम्बर 98526 77 880, 98079 24 076।
3: वृद्धि सिद्धि फार्मेसी भद्रपुर 8 हस्पिटल चोकमा अब विशेषज्ञ सेवा। यहाँ आधुनिक फोर्डी मेसिन द्वारा 24 घण्टा भिडियो एक्सरे पनि गरिन्छ। काठमाडौँ टिचिङ हस्पिटलबाट नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा। बुधबार र शुक्रबार पेट, छाती, प्रेसर, दम, मधुमेह, थाइराइडका लागि कन्सल्टेन्ट फिजिसियन डाक्टर आकाश कोइरालाको सेवा। दैनिक बिहान 9 बजे र दिउँसो 1 बजे। स्त्री तथा प्रसूति रोग विशेषज्ञ एमबीबीएस केयु एमडी नेम्स डाक्टर विद्या पोखरेलको सेवा। दैनिक बिहान र बेलुका वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा। प्रत्येक दिन बिहान 9 बजे तथा किडनीमा ढुङ्गा, पित्तथैलीमा ढुङ्गा, अल्सर, घाउ, काटेको, गाठो भएको, हाइड्रोसिल, हर्निया, पायल फिस्टुला, खिल पल्टेको, नङ गाडिएको जस्ता समस्याका लागि वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनेश झाको सेवा।
4: डाक्टर भेट्ने समय बिहान 8:30 देखि 9:30 बजेसम्म र दिउँसो 2 बजेदेखि।
3: वरिष्ठ नसा, बात तथा हाडजोनी रोग विशेषज्ञ डाक्टर सुभाष कुमार दास। भेट्ने समय दैनिक बिहान 8:30 बजे र दिउँसो 1:30 बजे। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोषको सेवा। भेट्ने समय प्रत्येक दिन बिहान 8:00 बजेदेखि 8:45 बजेसम्म।
5: वृद्धि सिद्धि फार्मेसी भद्रपुर 8 हस्पिटल पूर्व, रेड क्रस झापाको कार्यालय दक्षिण। सम्पर्क फोन नम्बर 023-521-886, 98-049-74-888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ।
0: जापान जानेको लागि सुवर्ण अवसर। चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसी नेपाल फर्किएर काठमाडौँ तीनकुनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98-510-54-566, जगदीश काफले 98-446-06-124, रमेश कोइराला 98-426-80-248, ध्रुव निरौला 98-426-26-852।
6: हेलो।
7: हजुर दिदी,
6: सुन न भाइ, मेरो दाँत दुखिरहेको छ, निकाल्न नि मन छैन। राम्रो ठाउँमा दाँतको जरैबाट गर्ने उपचार आरसीटी गर्नु छ, तिमीले चिने जानेको कोही छ कि भनेर नि।
7: छ नि दिदी, अस्पताल रोड भद्रपुरको सूर्योदय डेन्टलमा एमडीएस आरसीटी तथा कृत्रिम दाँत विशेषज्ञ डाक्टर भरत खरेलको सेवा। प्रत्येक दिन बिहान 10 बजेदेखि र एमडीएस पेडियाट्रिक डेन्टिस्ट्री डाक्टर सञ्चिता खड्का प्रत्येक दिन 2 बजेदेखि 5 बजेसम्म बस्नुहुन्छ नि। त्यहाँ बच्चाको दाँतको उपचार चाहिँ 2 बजेपछि बच्चाकै विशेषज्ञ डाक्टरबाट हुन्छ है। त्यही देखाउनु न, दाँतको जरैदेखि उपचार हुन्छ, आरसीटी, दाँत लगाउने, भर्ने, सफा गर्ने, सेर दाँत बनाउने जस्ता सबै उपचार यही हुन्छ।
6: अनि भान्जीको दाँत तार बाँधेर मिलाउनु छ, त्यो नि हुन्छ त्यहाँ?
7: त्यो पनि हुन्छ दिदी, सूर्योदय डेन्टलको शाखा पुरानो इलाम स्टेन बिरतामोडमा छ। त्यहाँ ब्रसेज लगाउने डाक्टर भूषण भट्टराई एमडीएस धरानबाट प्रत्येक शनिबार आउनुहुन्छ। भान्जीको लागि चाहिँ बिर्तामोड शाखा नै जानुपर्ने हुन्छ।
0: सम्पर्क सूर्योदय डेन्टल अस्पताल रोड भद्रपुर 98423591। बिर्तामोड शाखा पुरानो इलाम स्ट्यान्ड बिर्तामोड 023530215।
8: सुनाउँछौ नागरिकको बोली, तपाईँको बोली, समयको बोली, विचार र प्रगतिको बोली, हामी नै जन जनको बोली। नागरिक एफएम 107.5 मेगाहर्ज।

0: नायक चिया पछि बजारमा अब नायक इटा, रातो पुरा पाकेको इटा नायक इटा, बलियो इटा नायक इटा, गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा,
1: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा। सम्पर्क योगेन्द्र पराजुली 9816-96-67-27, यदुवीर ठाकुर 9804-50-711।
2: अब काठमाडौँ विराटनगरका डाक्टरको लागि शनिबार नै कुर्नु पर्दैन, उपचारको लागि सिलगढी धाइरहनु पर्दैन। पूर्वाञ्चलमै पहिलो छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा सञ्चालित दमकको डेल्फी स्किन केयर हस्पिटल पुगे भइहाल्यो।
3: उपचार विधिबाट निको पारिने
2: चाया पोतो डन्डीफोर, आँखा वरिपरिको कालोपना,
3: कपाल झर्ने, तालु खुइलिने, एलर्जी, दाद, लुतो, सेतो दुबी, कालो दुबी,
2: घाउ खटिरा, सोराइसिस, हातखुट्टाका नङ बिग्रिने, दुख्ने, पोल्ने, कुष्ठरोगको सफल उपचारहरू, अत्याधुनिक लेजर मेसिन द्वारा उपचार हुने छालाका रोगहरू,
3: नयाँ तथा पुराना दाग, जन्म दाग, शरीरमा हुने मुसाहरू, मासु पलाएको, गाठा गुठीहरू,
2: पोलेको काटेको घाउबाट बनेको सानो तथा ठुला खत तथा दाग, साथै जन्मजात खुडिएको
3: काखी खुट्टा तथा शरीर गनाउने, तिलकोठी चाउरीपना, डन्डीफोरको दाग हटाउने, टाटु हटाउने,
2: अनावश्यक ठाउँमा उम्रिएका रौँहरूलाई स्थायी रूपमा हटाउने,
3: अत्याधुनिक एनालाइजर मेसिन द्वारा अनुहारको समस्या पत्ता लगाई उचित उपचार गरिन्छ।
2: योनि चिलाउने, पोल्ने, पुरुषका यौन दुर्बलता जस्ता समस्याको उचित परामर्श तथा सफल उपचार गरिन्छ। छाला तथा यौन रोगकै लागि अत्याधुनिक ल्याब, प्याथोलोजी सेवा,
3: फार्मेसी सेवा, अत्याधुनिक सुविधा सम्पन्न ब्युटी क्लिनिक सेवा।
2: याद राख्नुहोस्, यहाँ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर द्वारा हरेक उपचार सर्वसुलभ शुल्कमा गरिन्छ। सम्पर्क डेल्फी स्किन केयर हस्पिटल, दमक 10 बेलडाङ्गी रोड, फोन नम्बर
4: 0357-60-60,
2: मोबाइल नम्बर 9956-76-76-0।
5: यहाँ प्रत्येक हप्ताको आइतबार एक दिन सेवा बन्द रहने जानकारी गराइन्छ।
0: डमक पछि डेल्फी स्किन क्लिनिक बिर्ता मोडमा पनि, खड्का कम्प्लेक्स बिर्ता मोड, सम्पर्क फोन नम्बर 0235-91-0033, मोबाइल नम्बर 9856-76-76-0।
6: अब हप्ताको सातै दिन डाक्टरको सेवा उपलब्ध छ।

0: नायक चियाको अपार सफलतापछि अब बबी मसला चिया बजारमा सर्वत्र उपलब्ध छ।
1: हजुर, कडा रंग मिठो स्वाद भएको नायक चिया सधैं प्रयोग गर्नुहोस्। भद्रपुरबाट उत्पादित आफ्नै चिया नायक चिया।
2: सबिना कहाँ जान लागे कि?
3: अरे यार, दाईको बिहे छ, गरगहना बनाउन रोशन शाह सुनचाँदी पसल जान लागेकी नि।
2: रोशन शाह सुनचाँदी पसल नै किन नि?
3: अरूको विश्वास नै हुन्न।
2: हो र, के विशेषता छन् त त्यहाँ?
3: यहाँ त सुनको रानी, हार, मंगलसूत्र, सिक्री, छड्के तिलरी, तिलरी, जन्तर, जुन्तारा, औठी, चुरा, ब्रासलेट, झुम्का, टप र चाँदीको करुवा, थाल, प्लेट, ग्लास, चम्चा, पाउजु, कमरदानी, काठेमाला, सिन्दुरदानी, टिकादानी लगायत विभिन्न देवी देवताका मूर्तिहरू पनि पाइन्छ। साथै राशि अनुसारका पत्थरहरू पनि पाइन्छ र 24 क्यारेट सुन गरगहना ग्यारेन्टीका साथ तयार तथा खरिद बिक्री गरिन्छ।
2: कहाँ छ नि पसल?
3: सम्पर्क
2: रोशन शाह सुन चाँदी पसल, भद्रपुर 5 झापा,
3: 2 नम्बर रोड, सब्जी लाइन, प्रोप्राइटर रोशन शाह। फोन नम्बर 023-520-607, 023-521-667, मोबाइल नम्बर
2: 98-179-86-133,
3: 98-426-78-200।
0: यो हो नागरिक एफएम 107.5 मेगाहर्ज, जन जनको बोली।

0: नागरिक एफएम 107.5 मेगाहर्ज वॉइस ऑफ द पीपल
1: नागरिक टाइम चेक
2: अहिले दिउँसोको 2 बज्यो
3: यस टाइम चेकका प्रायोजक गोल्ड रिङ चिया

स्वस्थ दाँत सुन्दर मुस्कान। के तपाईलाई थाहा छ, स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडे पुरानो आँखा शिविर रहेको कलेजी रङको बिल्डिङ। सम्पर्क नम्बर 98526 37600।

0: नायक चियाको अपार सफलतापछि अब बबी मसला चिया बजारमा सर्वत्र उपलब्ध छ।
1: हजुर, कडा रंग मिठो स्वाद भएको नायक चिया सधैँ प्रयोग गर्नुहोस्। भद्रपुरबाट उत्पादित आफ्नै चिया नायक चिया।
2: अब सीके बिराडा हस्पिटल भारतको सेवा ओम साई पाथिवारा हस्पिटलमा। सीके बिराडा हस्पिटल भारतका ख्यातिप्राप्त कन्सल्टेन्ट डाक्टरहरू यही मिति 2083 साल असोज 2 गते शुक्रबार यस ओमसाई पाथिपारा हस्पिटलमा विशेषज्ञ सेवा तथा उचित परामर्शका लागि आउनुहुने भएको हुँदा मुटु रोगका मृगौला रोगका समस्या भएका बिरामीहरूले समयमै आई उपचार गराई स्वास्थ्य लाभ लिन हुनका लागि अनुरोध गर्दछौ। फोनबाट पनि नाम दर्ता गरिने व्यवस्था छ। ओपीडी समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म। सम्पर्क ओमसाई पाथिवारा हस्पिटल प्राली भद्रपुर 7 सगरमाथा चोक झापा। फोन नम्बर 0235551 4531। मोबाइल सम्पर्क 98526 78820 98526 23 0 23।
3: सस्तो होइन, गुणस्तरीय रोजौ। हजुर, कम्प्युटरको सिप र ज्ञान आर्जनका लागि चन्द्रगढी लेखनाथ चोकबाट गार्मेन्ट जाने बाटोमा कम्प्युटर भोकेसनल र स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर खुलिसकेको छ। हार्डवेयर तथा सफ्टवेयर कम्प्युटर सिक्न चाहनेका लागि प्राक्टिकल ट्रेनिङहरू, लर्न फ्रम कम्प्युटर साइन्स, इन्जिनियरिङ एन्ड पीएचडी स्कोलर कोर्स वर्क, एडभान्स जाभा, नेटवर्क प्रोग्रामिङ, नेट पाइथन, एमएल, एआई, आईओटी एन्ड मेनी मोर। रिसर्च कन्सल्टेन्ट एन्ड प्लागरियारिजम चेकिङ फर बीएससी, सीएसआईटी, एमबीए, एमसीए। अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर कोर्स गर्न चाहनेहरूका लागि एकै स्थानमा कम्प्युटर इन्जिनियर शीतल प्रसाद मण्डल, पीएचडी स्कलर। फोन सम्पर्क 98079 62 200, लेखनाथ चोक चन्द्रगढी झापा।
4: You're listening to 107.5 MHz. You've got it.

0: के भयो हजुरलाई, बिरामी जस्तो देखिनुहुन्छ त, बस्दा पनि असजिलो गरी बस्नुहुन्छ, केही भन्नुहुन्न?
1: हेर न, साह्रै नराम्रो रोग लाग्यो, भनौ भने पनि कसरी भनौ?
0: श्रीमतीलाई नभनेर कसलाई भन्नुहुन्छ त?
1: के भो के भो, मलद्वारमा मासु पलाएको छ, अण्डकोषमा पानी पनि जमेछ, धेरै ठाउँ गएर देखाइसके निको नै हुँदैन, पाइल्स पनि भयो जस्तो छ।
0: यस्तो कुरा पनि लुकाएर हुन्छ त? यही भद्रपुरको मेचीपुल पारी सबैभन्दा पुरानो क्लिनिक राय पाइल्स क्लिनिकको डाक्टर बीके राईलाई भेटे भइहाल्छ नि।
1: हो र, ल म आजै गएर भेटिहाल्छु।
2: भद्रपुरको मेचीपुल पारी मार्केटको सबैभन्दा पुरानो राय पाइल्स क्लिनिक अब बिहारको भातगाउँ सब्जी मार्केटमा राय मेडिकल एन्ड राय पाइल्स क्लिनिक खुलिसकेको छ र वेस्ट बंगालको डाङ्गुजोत बंगालको मार्केटमा पनि क्लिनिक छ। यहाँ ग्यारेन्टीको साथ उपचार गरिन्छ, निको नभएमा रकम फिर्ता गरिनेछ, साथै औषधि तथा मेडिकल सेवा दुवै उपलब्ध छ, औषधि विशेष छुटमा दिइन्छ र नभएको औषधि अर्डर अनुसार मंगाइन्छ।
3: हजुर, तपाई पनि पाइल्स, हाइड्रोसिल, फिस्टुला जस्ता रोगहरूको आयुर्वेदिक पद्धतिबाट बिना अपरेशन उपचार गराउन चाहनुहुन्छ भने सधैँ सम्पर्क गर्नुहोस् राय पाइल्स क्लिनिक।
1: निको नभए पैसा फिर्ता गरिनेछ।
2: सम्पर्क मेचीपुल पारी गलगलिया भातगाउँ सब्जी मार्केट र डाङ्गुजोत बंगाल मार्केट भद्रपुर बोर्डर वेस्ट बंगाल भारत। इन्डियन मोबाइल नम्बर 81165073 50, नेपाल नम्बर 98633090140।
4: अरे, यति बिहानै हजुर किचनमा
5: किन? मैले तिम्रो लागि चिया बनाउनु हुन्न र?
4: होइन हजुर, मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि।
5: ए, तिमी पनि बजारमा पाइने प्रसङ्ग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि।
4: हो र, त्यस्तो मिठो र स्वादिलो छ र प्रसङ्ग चिया?
5: हो त नि, साह्रै मिठो र स्वादिलो, सबैले रुचाएको प्रसङ्ग चिया नै त हो। बरु लाऊ, तिमी पनि चाखेर हेर।
4: वाव, साच्चै भने जस्तै रहेछ प्रसङ्ग चिया। अब म पनि चाहन्छु मेरो दिनको सुरुवात प्रसङ्ग चियाबाटै होस्।
6: शारदा प्याकेजिङ उद्योग भद्रपुर 5 प्याकेजिङ गरी बजारमा ल्याइएको प्रसङ्ग चिया सधैँ प्रयोग गरौं। सम्पर्क नम्बर 9863606011, 9818094700।
4: ह्यापिनेस बिगिन्स विथ अ कप अफ प्रसङ्ग टी।
7: ए, हेर न, भद्रपुर बजारमा कति राम्रो पसल खुलेछ नि।
0: कुन पसल? के को पसल भनेको?
7: सपर्णा आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल।
0: आ, म त जान्न है, त्यहाँ खोजेको सामान एउटै पाइँदैन?
7: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
0: के छन् त?
7: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुल स्टेट, रानी हार, मिनी हार, चुरा, सिक्री, औठी, टप।
0: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ।
7: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना, सबै ट्रेन्डिङ सामान पाइन्छ।
0: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।
7: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा।
2: अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एकमात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल, कृष्णराज कम्प्लेक्स छेउ, हटिया लाग्ने बाटो, भद्रपुर 6, झापा। मोबाइल नम्बर 9828878844। तपाईँको रोजाई, तपाईँको खुसी।
8: डीएससी अब चन्द्रगढीमा आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5, झापा। यो हो नागरिक एफएम
9: 107.5 मेगाहर्ज जन जन को बोली।

0: तपाईँ कुखुरा बाख्रा बंगुर सुगुर पालन गर्दै हुनुहुन्छ वा चिया बगान विद्यालय घर कम्पाउन्ड घेराबारा गर्दै हुनुहुन्छ अथवा विकास निर्माणका अन्य काम सँगै ढुङ्गा राख्ने तारजालीको खोजी गर्दै हुनुहुन्छ भने तपाईँ हाम्रै ठाउँमा आधुनिक मेसिनबाट उत्पादित सेन जाली उपलब्ध छ।
1: 1 इन्च देखि 4 इन्च सम्मको पाल भएको हेभी कोडेड 10 गेज ग्लामनाइज्ड गरिएको खिया नलाग्ने तारवार विभिन्न साइजमा ढुङ्गा भर्ने तारजालीहरू धेरै भन्दा धेरै टिकाउ हुने सामग्रीहरू सुपथ मूल्यमा पाउनुका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क मैनाचुली हिम पाइप उद्योग भद्रपुर 10 भद्रपुर बिरतामोर रोड देउनिया पुल दक्षिण तर्फ। सम्पर्क फोन नम्बर 023-453-206-452-206 मोबाइल नम्बर 98-526-71-121 98-526-56-656 98-426-77-795। आजै सम्पर्क गर्नुहोस्।
2: नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अक्षय जनशक्ति र अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल झापाको बिरता मोड स्थित सैनिक मोड सहित अर्जुन धाराको शनिसरे अस्पताल काठमाडौँको कलङ्की वर्षाको बेरगंज सहित अब पारदर्शीको सक्सकी स्वास्थ्य चौकीमा पनि।
3: हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतियाबिन्दुको अपरेशन, आँखाको नानी प्रत्यारोपण, आँखाको पर्दाको अपरेशन, मधुमेह तथा उच्च रक्तचापका बिरामीहरूको आँखा परीक्षण, जलबिन्दुको परीक्षण तथा उपचार, आँखा टेढो भएको, मासु पलाएको, आँखाबाट पी बग्ने समस्याको उपचार, अल्छी आँखाको उपचार र सम्पूर्ण किसिमका कन्ट्याक्ट लेन्स तथा चस्माहरू पाइनुका साथै कानको सम्पूर्ण उपचार तथा शल्यक्रिया सेवा, 5 वर्ष वा 5 वर्ष मुनिका बाल बालिकाहरूको निःशुल्क आँखा।
2: झापाको बिरता मोड स्थित सैनिक मोड, अर्जुन धाराको शनिश्चरी अस्पताल र अब पारदर्शीको चकचकी स्थित चकचकी स्वास्थ्य चौकीबाट समेत सेवा सञ्चालन भइरहेको जानकारी गराउँदछौ। थप जानकारीको लागि दृष्टि आँखा अस्पताल बिरता मोड 3 सैनिक मोड, सम्पर्क नम्बर
4: 023-535-702-535-703-535-704।
2: चकचकी सम्पर्क मोबाइल नम्बर 98-14-23-728 साथै फोन गर्दा पैसा नलाग्ने नम्बर 16-60-01-52-00। सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि, दृष्टि आँखा अस्पताल।
5: जहाँ गयो रक्सी, जता गयो मासु। यो चन्द्रगढीमा शुद्ध शाकाहारी खाजा खाने ठाउँ छैन।
6: भोक लाग्यो साथी, खाजा खान जाउँ। शाकाहारी खाजा पाइने कहाँ छ त्यस्तो ठाउँ?
5: चन्द्रगढीको लेखनाथ चोकमा शुद्ध शाकाहारी खाजा पाइने एकमात्र होटल हिमालय फुडल्यान्ड। तातो चिसो खान परे त्यहाँ पुगे हुन्छ।
6: पिज्जा बर्गर आइसक्रिम पाइन्छ त्यहाँ पनि। सफा सुगर स्वाद उस्तै बबल टी पनि।
5: सफा सुगर र फराकिलो ठाउँ भएको होटल फुडल्यान्ड, नयाँ परिकारको एकमात्र होटल, स्वादमा कमाल। हिमालय फुडल्यान्डमा गए हुन्छ बबाल। सम्पर्क हिमालय फुडल्यान्ड, लेखनाथ चोक, चन्द्रगढी।
7: आया आया, पेट दुख्यो।
8: लौ नि दिदीलाई त फेरि बेत थाले च्यापे जस्तो छ।
9: बिरामले च्यापो भनेर मात्र हुँदैन नि। भद्रपुरमा विश्वासिलो र भर पर्दो भिडियो एक्सरे सेवाको लागि लामो समयदेखि चिर परिचित साक्षात अल्ट्रासाउन्ड क्लिनिक लैजानु पर्छ। दक्षिण भारतको मणिपालबाट उपाधि प्राप्त, 10 दशकदेखिको लामो अनुभव भएका रेडियोलोजिस्ट डाक्टर सञ्जीव कुमार गुप्ताबाट दैनिक सम्पूर्ण अङ्गहरूको भिडियो एक्सरे गरिन्छ। साथै त्यहाँ ठूलो मेसिनबाट पेटको भिडियो एक्सरे तथा रगतको नसाको रङ्गीन भिडियो एक्सरे गर्नुको साथै शरीरको सबै अङ्गको टाउकोदेखि खुट्टासम्म भिडियो एक्सरे गरिन्छ।
10: अत्याधुनिक 4D ठुलो मेसिनबाट भिडियो एक्सरे गरिन्छ। एनोमाली स्क्यान, रङ्गीन फोटोमा रिपोर्ट पाइन्छ। बच्चाको मुटु गर्भवतीमै हेरिन्छ। रक्सी खाएर बिग्रेको कलेजोको भिडियो एक्सरे र कलेजोको इलास्टोग्राफी गरिन्छ।
9: बिरामी जाँच गर्ने समय प्रत्येक आइतबारदेखि शुक्रबारसम्म बिहान 8 बजेदेखि 1 बजेसम्म, शनिबार र सार्वजनिक विदाको दिन बिहान 8 बजेदेखि 12 बजेसम्म।
11: सम्पर्क वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सञ्जय कुमार गुप्ता, साक्षात अल्ट्रासाउन्ड क्लिनिक, अस्पताल रोड, भद्रपुर 8,
12: डाक्टर जय कुमार ठाकुरको क्लिनिक भित्र। सम्पर्क नम्बर 98-446-86-770।
13: सुनाउँछौ नागरिकको बोली।
4: तपाईँको बोली, समयको बोली, विचार र प्रगतिको बोली, हामी नै जन जनको बोली। नागरिक एफएम 107.5 मेगाहर्ज।

0: सुरुभन्दा पहिले मुख्य मुख्य खबर। भोटेकोशी बाढ़ीबाट कृषि क्षेत्रमा ठूलो क्षति, 1 अर्ब रूपियाँ भन्दा बढ़ीको पशुधन मात्र गुमियो। धादिङको कृष्णवीर सड़क असोज 1 गतेदेखि 2 तर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह। तीज पर्वको अवसरमा पशुपति सहित शिवालयहरूमा भीड़, भोटेकोशी बाढ़ीले निम्त्याएको विपद कारण रौनक घट्यो। हिमनदी तीव्र गतिमा पग्लिँदा भारतको अर्थतन्त्र पनि उच्च जोखिममा, 1 दशकको तुलनामा पग्लिने दर झण्डै 65% बढ़्यो। र भारतले एसिया कपको ट्रफी स्वीकार नगर्दा क्रिकेट फेरि राजनीतिक मोडमा। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण कृषि तथा पशुधन क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रारम्भिक मूल्यांकन प्रतिवेदन अनुसार बाढ़ीले विशेष गरी धान, तरकारी र पशुपक्षी क्षेत्रमा व्यापक नोक्सानी पुर्याएको छ। प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न पालिकामा 1,669 हेक्टर क्षेत्रफलको धान खेती नष्ट हुँदा 5,843 टन धान उत्पादनमा क्षति पुगेको छ। यस्तै 137 हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भई झण्डै 1,843 टन तरकारी नष्ट भएको छ। भौगोलिक रूपमा नुवाकोटको विदुर, लिखु, बेलकोट, गढ़ी र धादिङ, गोर्खा र रसुवाका विभिन्न पालिकाहरू बाढ़ीबाट बढ़ी प्रभावित भएका छन्। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेती र 98 हेक्टर तरकारी खेतीमा क्षति पुगेको छ। उता पशुधनतर्फ मात्रै 1,11,39,00,000 रूपियाँ बराबरको क्षति भएको अनुमान छ। बाढ़ीबाट कुल 2,52,000 भन्दा बढ़ी पशुपक्षी प्रभावित भएका छन्, जसमध्ये 4,572 भैंसी मरेर 45,72,00,000 रूपियाँको क्षति भएको छ भने बाख्रा र च्याङ्ग्रामा 39,13,00,000 तथा गाई गोरूमा 17,92,00,000 रूपियाँ बराबरको नोक्सानी भएको छ। संख्याका हिसाबले 2,14,000 भन्दा बढ़ी कुखुरा प्रभावित भए पनि कुल आर्थिक क्षतिमा भैंसी, बाख्रा र गाई गोरूको हिस्सा मात्रै 92% भन्दा धेरै छ। बाढ़ीका कारण ग्रामीण क्षेत्रका कृषकहरूको आमदानी र अर्थतन्त्रमा गम्भीर असर परेको प्रतिवेदनले देखाएको छ। भोटेकोशीको बाढ़ीका कारण कटानमा परि क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्ड असोज 1 गतेदेखि 2 तर्फी नै सञ्चालनमा ल्याइने भएको छ। बाढ़ी र पहिरोले सड़कको तल्लो भाग बगाएपछि नेपाल जियो टेक्निकल सोसाइटीका विज्ञहरूसँगको परामर्श गरी भित्तातर्फबाट नयाँ ट्र्याक खनेर सड़क बनाइएको छ। हिजो परीक्षणका रूपमा ग्यास बुलेटहरू पार लगाइए पनि सड़कमा ग्राभेल बिछ्याउने र सतहगत निकासको काम बाँकी रहेकाले असोज 1 गतेदेखि नियमित 2 तर्फी गाड़ी खुलाइने सड़क विभागले जनाएको छ। सड़क विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज नेउपानेले असोज 1 गतेदेखि सड़क खुलाउने तयारी भए पनि पहिरोको जोखिम भने कायमै रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभएको छ। सड़क विभागले बाढ़ी र पहिरोको प्रभाव त्रिशुली र नारायणी क्षेत्रसम्म परेकाले विपदको समयमा अत्यावश्यक काम बाहेक यात्रा नगर्न र यात्रा गर्नै परे सड़कको अवस्था बुझेर मात्र निस्कन सर्वसाधारणलाई अपील गरेको छ। मौसम सामान्य भएपछि राजमार्गको दीर्घकालीन पुनर्निर्माणको काम अघि बढ़ाइने विभागले जनाएको छ। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ। श्रीमानको दीर्घायु, पारिवारिक सुख समृद्धि तथा अविवाहित महिलाहरूले योग्य जीवनसाथीको कामना गर्दै मनाइने तीजका अवसरमा बिहानदेखि पशुपतिनाथसहित देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भीड़ लागेको छ। यस वर्ष विगतको तुलनामा दर्शन व्यवस्थापन सहज भए पनि देशभर आएको बाढ़ी पहिरो र विपदका कारण तीजको रौनक भने केही खस्किएको छ। पशुपतिनाथ परिसरमा पुगेका भक्तजनहरू ले परम्परा जोगाउन पूजा आराधना गरे पनि बाढ़ी पीड़ितको पीड़ाका कारण मनमा पूर्ण उत्साह नरहेको बताएका छन्। व्रतालुहरूले तीजको पूजा आराधना मार्फत आफ्ना परिवारको सुस्वास्थ्यका साथै बाढ़ी पहिरोको कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धांजली अर्पण गर्दै विपदमा परेकाहरूको शीघ्र उद्धार र देशमा शान्तिको कामना गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद र समृद्ध भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083का अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शाहले संवैधानिक तथा कानूनी अधिकारहरूलाई हरेक बालबालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु अहिलेको मुख्य प्राथमिकता रहेको उल्लेख गर्नुभयो। यसका लागि संघ, प्रदेश र पालिकाबीच प्रभावकारी सहकारी आवश्यक रहेको उहाँको भनाइ छ। बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदै गरेको यस वर्षको बाल दिवसले बालबालिकाको वर्तमान सुरक्षित बनाएर मात्र राष्ट्रको भविष्य निर्माण गर्न सकिन्छ भन्ने सत्यलाई आत्मसात गरेको प्रधानमन्त्री शाहले बताउनुभयो। नेपालको संविधान र बालबालिका सम्बन्धी ऐनले बाल अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै प्रधानमन्त्री शाहले बाल अधिकारको संरक्षण र सम्वर्धनमा क्रियाशील सम्पूर्ण सरकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। नेपालमा राजनीतिक आन्दोलन र हुलदंगाका बेला संग्रहालयहरू जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय संग्रहालय परिषद आइकम नेपालले गरेको अध्ययन अनुसार देशमा संग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा भए पनि संस्थागत सुरक्षा नीति, प्रशिक्षित जनशक्ति र आपतकालीन तयारीको ठूलो अभाव छ। राजनीतिक अशान्तिका क्रममा संग्रहालयहरूले जबरजस्ती प्रवेश, तोडफोड, चोरी, आगजनी र प्रतात्विक वस्तुको अवैध ओसार पसार जस्ता गम्भीर जोखिम भोग्नु परेको प्रतिवेदनमा उल्लेख छ। गएको वर्षको नवयुवा आन्दोलनका क्रममा सिंहदरबार लगायत ऐतिहासिक भवन, प्राचीन वस्तु र अभिलेखहरूमा क्षति पुगेको उदाहरण दिँदै अध्ययनले संग्रहालय सञ्चालनमै संकट आएको उजागर गरेको छ। अध्ययनले संग्रहालयको सुरक्षालाई राष्ट्रिय नीतिगत प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको छ। यसका लागि भौतिक सुरक्षा, आपतकालीन पूर्व तयारी, अभिलेखीकरण, बीमा र संकटपछिको पुनर्स्थापनाका लागि न्यूनतम मापदण्ड तुरन्त निर्धारण गर्नुपर्ने निष्कर्ष निकालिएको छ। अब विदेशको खबर। हिमालय क्षेत्रका हिमनदी तीव्र गतिमा पग्लदै जाँदा भारतको अर्थतन्त्र उच्च जोखिममा परेको पाइएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र परामर्श संस्था सिस्टमिक लगायत संस्थाले तयार पारेको प्रतिवेदन उद्धृत गर्दै बीबीसीले जनाए अनुसार भारतको कुल गृहस्थ उत्पादन जीडीपीको झण्डै 20% हिस्सा हिमालयको पानी, कृषि, जलविद्युत र तीर्थयात्रामा आधारित रहेकाले हिमनदीको विनाशले भारतीय अर्थतन्त्र नै गम्भीर संकटमा पर्ने चेतावनी दिएको छ। अध्ययन अनुसार हिमालय क्षेत्रका हिमनदीहरू एक दशकको तुलनामा 65% छिटो पगिरहेका छन्। भारतमा हुने कुल विपद मध्ये 35% हिमाली क्षेत्रमै हुने गरेको छ भने अध्ययन गरिएका हिमताल मध्ये 56 अत्यधिक जोखिमको अवस्थामा रहेका छन्। विशाल हिमालय काराकोरम क्षेत्रका झण्डै 40,000 हिमनदी मध्ये भारत सहितका देशहरूले जम्मा 21 मात्र नियमित अनुगमन गरिरहेका छन्। यस जोखिमबाट जोगिन प्रतिवेदनले कालो कार्बन उत्सर्जन घटाउन, हिमनदी अनुगमनको दायरा बढ़ाउन र पहाड़मा पर्यटन विकासको शैली फेर्न भारत सरकारलाई प्राथमिकताका सुझावहरू समेत प्रस्तुत गरेको छ। अब खेल खबर। यूएईको दुबईमा गैराती भएको महिला एसिया कप क्रिकेटको फाइनल खेलपछि विजेता भारतले एसियाली क्रिकेट परिषद एसीसीका अध्यक्ष मोहसिन नकवीको हातबाट ट्रफी लिन अस्वीकार गर्दा पुरस्कार वितरण समारोह विवादित बनेको छ। नकवी पाकिस्तानका गृहमन्त्रीका साथै पाकिस्तान क्रिकेट बोर्ड पीसीबीका अध्यक्ष समेत हुनुहुन्छ। दक्षिण एसियाली छिमेकी देशहरूबीच चलिरहेको राजनीतिक तनावका बीच भारतले ट्रफी लिन अस्वीकार गरेको हो। दुवै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको फाइनलमा भारतले श्रीलंकालाई 72 रनले हराउँदै उपाधि जित्यो। तर दुवै टोलीका खेलाड़ीहरू आफ्ना ड्रेसिङ रूमबाट पर्खिरहँदा खेलपछिको समारोह 45 मिनटभन्दा धेरै समयसम्म ढिलो नपुगेको थियो। त्यसपछि अम्पायरहरूलाई चिन्नो तथा उपविजेता टोली श्रीलंकाका खेलाड़ीहरूलाई पदक र पुरस्कार रकमको चेक हस्तान्तरण गरिएपछि सम्मान कार्यक्रम सम्पन्न भयो। यद्यपि कुनै पनि व्यक्तिगत पुरस्कारका साथै भारतीय टोलीलाई पनि पदक वा ट्रफी लिनका लागि बोलाइएन। सन् 2025 पाकिस्तानलाई हराउँदै एसिया कप जितेपछि पनि भारतीय पुरूष टोलीले मोहसिन नकवीको हातबाट ट्रफी लिन अस्वीकार गरेको थियो। चार भन्ज्याङभित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीबाट कृषि क्षेत्रमा ठूलो क्षति, 1 अर्ब रूपियाँ भन्दा बढ़ीको पशुधन मात्रै गुमियो। धादिङको कृष्णवीर सड़क असोज 1 गतेदेखि 2 तर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह। तीज पर्वको अवसरमा पशुपति सहित शिवालयहरूमा भीड़। भोटेकोशी बाढ़ीले निम्ताएको विपदका कारण रौनक घट्यो। हिम नदी तीव्र गतिमा पग्लिँदा भारतको अर्थतन्त्र पनि उच्च जोखिममा, 1 दशकको तुलनामा पग्लिने दर 65% बढ़्यो। र भारतले एसिया कपको ट्रफी स्वीकार नगर्दा क्रिकेट फेरि राजनीतिक मोडमा।

0: कृपा फार्मेसी, कृपा फार्मेसी, कृपा फार्मेसी। अब हाम्रो सहर भद्रपुरमा विश्वासिलो, भरपर्दो र सम्पूर्ण रोगहरूको उपचार एउटै छानामुनि कृपा फार्मेसीमा। हाम्रा उपलब्ध सेवाहरू भिडियो एक्सरे सेवा, डिजिटल एक्सरे सेवा, ईसीजी सेवा, साथै सुगर, थाइरोइड, एलएफटी, आरएफटी ल्याबका सम्पूर्ण टेस्टहरू। हाम्रा सेवाहरू
1: वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 1 बजेदेखि।
0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर शशांक राज पोखरेलको सेवा।
2: महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको सेवा दिउँसो 1 बजे र बेलुका 5:30 बजे।
0: वरिष्ठ कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पोषण रमन त्रिपाठीको सेवा प्रत्येक शनिबार र बुधबार बिहान 7 बजेदेखि।
1: वरिष्ठ कन्सल्टेन्ट नाक कान तथा घाँटी रोग विशेषज्ञ सेवा प्रत्येक दिन बिहान 9 बजे र साँझ 5 बजेबाट।
0: वरिष्ठ नसा बात तथा हाड जोड्ने रोग विशेषज्ञ डाक्टर प्रकाश कुमार श्रेष्ठको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 1 बजे।
2: नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर लोचन बाबु सन्जेलको सेवा दैनिक बिहान 7 बजे, दिउँसो 1 बजे र बेलुका 5 बजे। सुगर, प्रेसर, दम, थाइराइड, मुटु, छाती, मृगौला विशेषज्ञ डाक्टर प्रवीण भट्टराईको सेवा दैनिक बिहान 8 बजे र दिउँसो 1 बजे।
0: मेडिकल अफिसर डाक्टर मनोज शाहको सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 2 बजे। रहेको जानकारीको साथसाथै यहाँ सम्पूर्ण प्रकारको औषधि सुपथ मूल्यमा पाइने हुनाले अन्यत्र धाई रहनु नपर्ने सबै सेवाग्राहीहरूलाई जानकारीको लागि हार्दिक अनुरोध गर्दछौ।
2: साथै यहाँ फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ। सम्पर्क कृपा फार्मेसी, चन्द्रगढी, लेखनाथ चोक। सम्पर्क नम्बर राजु पराजुली 98159076669, भावना पराजुली 98149319।
3: किन मख परेकी माया?
4: म मख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज, नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस। सफा र सुन्दर एसी, नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस। पार्टी, जन्मदिन, एनिभर्सरी, पासनी लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस। सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस। आउटसाइड, इनसाइड, रुफटप, एसी क्याबिन, नन एसी क्याबिनको सेवा दिने होटल पानस। निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस।
2: साथै विवाह, वर्तमान, पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ।
3: होटल पानस, भद्रपुर 10 छतासोक, धनुष मोड, प्रोपाइटर यादव भट्टराई। सम्पर्क नम्बर 98060-88288, 97677-78569, 98426-78652।
2: अब भद्रपुर हस्पिटल चोकको रिद्धि सिद्धि फार्मेसीमा हप्ताको 2 दिन मानसिक तथा नशारोग विशेषज्ञ सेवा सुचारू भएको छ। निम्न अवस्थामा मानसिक रोग विशेषज्ञसँग परामर्श गरौं। डिप्रेसन, एन्जाइटी, साइकोसिस, ओसीडी, टाउको दुख्ने माइग्रेनको समस्या, छारे रोग एवं चारक्षी तथा कुलतको समस्या भएमा टिचिङ हस्पिटलबाट आउनुभएका नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा प्रत्येक बुधबार 3 बजेदेखि र शुक्रबार 11 बजेदेखि। वृद्धि सिद्धि फार्मेसी, भद्रपुर 8, रेड क्रस झापाको कार्यालय दक्षिण। सम्पर्क फोन नम्बर 023-521-886, 98-049-74-888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ।

0: 25 वर्षदेखिको अटुट विश्वास, हरेक घुटमा मिठो सुवास, त्रिशक्ति टी इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन गोल्ड रेन्सिया।
1: One of 7.5 megahertz.

0: sip on ya. Extreme energy drink.
1: Na na na na. वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ साथै सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा बिहान 9 बजे र दिउँसो 1 बजे र बेलुका 5 बजे नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल भद्रपुर 7 लेखनाथ चोक फोन नम्बर 98526 20202 98 20 70 53 87 साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ रेबिज विरूद्धको खोप पनि लगाइन्छ
2: नागरिक एफएम जन जनको बोली

0: के तपाई लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाइले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाइले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बितामोड झापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बिरतामोड छापा। सम्पर्क नम्बर 023-535-333, 97-010-12-345, 97-010-12-345।
1: अरे, यति बिहानै हजुर किचनमा
2: किन? मैले तिम्रो लागि चिया बनाउनु हुन्न र?
1: होइन हजुर, मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि।
2: ए, तिमी पनि बजारमा पाइने प्रसंग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि।
1: हो र, त्यस्तो मिठो र स्वादिलो छ र प्रसंग चिया?
2: हो त नि, साह्रै मिठो र स्वादिलो सबैले रुचाएको प्रसंग चिया नै त हो। बरु लाऊ, तिमी पनि चाखेर हेर।
1: वाव, साच्चै भने जस्तै रहेछ प्रसंग चिया। अब म पनि चाहन्छु मेरो दिनको सुरुवात प्रसंग चियाबाटै होस्।
3: शारदा प्याकेजिङ उद्योग भद्रपुर 5 प्याकेजिङ गरी बजारमा ल्याइएको प्रसंग चिया सधैँ प्रयोग गरौं। सम्पर्क नम्बर 9863-6060-11, 9818-094-700।
1: ह्यापिनेस बिगिन्स विथ अ कप अफ प्रसंग टी।
0: स्वस्थ दाँत सुन्दर मुस्कान, के तपाईलाई थाहा छ? स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 6 सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडे, पुरानो आँखा शिविर रहेको कलेज रङको बिल्डिङ। सम्पर्क नम्बर 98-526-37-600।
4: नायक चिया पछि बजारमा अब नायक इटा। रातो पुरा पाकेको इटा नायक इटा, बलियो इटा नायक इटा, गणेश इटा उद्योग भद्रपुर 1 उत्पादित नायक इटा,
5: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा। सम्पर्क योगेन्द्र पराजुली 98-16-96-64-27, यदुवीर ठाकुर 98-014-50-711।
6: To 107.5 megahertz. And you've got it.

0: किन मख परे कि माया?
1: म मख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस, सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस, पार्टी जन्मदिन एनिभर्सरी पास्ने लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस, सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस, आउटसाइड इनसाइड रुफटप एसी क्याबिन नन एसी क्याबिनको सेवा दिने होटल पानस, निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस,
2: साथै विवाह वर्तमान पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ।
0: होटल पानस, भद्रपुर 10 छताचोक धनुष मोड, प्रोप्राइटर यादव भट्टराई, सम्पर्क नम्बर 98060 88288, 97677 78569, 98426 78652।
1: हेल्दी स्माइल फर हेल्दी लिभिङ। विगत 10 वर्षदेखि झापाको सदरमुकाम चन्द्रगढीमा सेवा दिँदै आएको साझा डेन्टल अब थप विशेषज्ञ सेवाहरू र नयाँ व्यवस्थापनमा वरिष्ठ डेन्टल सर्जन धरा नोबेल तथा मेची अस्पतालबाट विशेषज्ञ डाक्टरहरूको सेवा थपिएको जानकारी गराउँदछौ। हाम्रा सेवाहरू नदुखाई दाँत निकाल्ने, बाङ्गोटिङ्गो दाँत मिलाउने, हड्डी भित्रै रोपेर कृत्रिम दाँत लगाउने, डेन्टल एक्सरे सेवा, दाँत भर्ने, दाँत झिक्ने लगाउने तथा फिक्स दाँत लाउने। थप जानकारीको लागि साझा डेन्टल होम चन्द्रगढी लेखनाथचोक झापा, सम्पर्क फोन नम्बर 98269 79414, 023456003। Healthy smile for healthy living.
3: वाओ, कस्तो राम्रो घर!
4: रिलायन्स पेन्ट्स लगाएपछि राम्रो हुँदैन त?
3: रिलायन्स पेन्ट्स?
4: हो त, रिलायन्स पेन्ट्स।
3: त्यसो भए म पनि आफ्नो घर रिलायन्स पेन्ट्सले रंगाउँछु, तपाईँहरू पनि रंगाउनुहोस्।
4: रिलायन्स पेन्ट्स लगाउनुहोस्, खुसीले रमाउनुहोस्।
3: रिलायन्स पेन्ट्स प्राली, विक्रेता श्री विष्णु ट्रेडर्स लेखनाथचोक चन्द्रगढी,
2: सम्पर्क नम्बर 98423 11054। सूचना, अब एकै छाना मुनि सबै स्वास्थ्य समस्याको समाधान एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिकमा उपलब्ध सेवाहरू। विगत 30 वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आउनु भएका पूर्वाञ्चलका पुराना प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर पीतम्बर ठाकुरको दैनिक सेवा, बिहान 8 बजेदेखि 9:30 बजेसम्म। प्रमुख कन्सल्टेन्ट छालारोग एवं यौन रोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा, बिहान 9 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। स्थानीय युवा तथा प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर रामबाबु खड्काको दैनिक सेवा, बिहान 8:30 बजे। सिनियर कन्सल्टेन्ट नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सबु काफलेको दैनिक सेवा, शनिबार बाहेक बिहान 9 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। सिनियर कन्सल्टेन्ट प्रसूति एवं स्त्री रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको दैनिक सेवा, बिहान 8 बजे र दिउँसो 2 बजे, सम्पर्क 1 बजे। कन्सल्टेन्ट बच्चा तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर सन्तोष कुमार शाहको दैनिक सेवा, बिहान 8:30 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। कन्सल्टेन्ट हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर नवीन भट्टराईको दैनिक सेवा, बिहान 8 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। साथै यहाँ अत्याधुनिक डीआर डिजिटल एक्सरे सेवा र पेथोलोजी सेवा पनि उपलब्ध छ। क्लिनिक खुल्ने समय बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म, बिरामी जाँच गर्ने समय बिहान 8 बजेदेखि 9 बजेसम्म र दिउँसो 2 बजे, सम्पर्क 12 बजे। सम्पर्क एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिक, भद्रपुर 8 झापा, सञ्चालक ससिम पोखरेल, फोन नम्बर 023523686, 524686, 98426 28890।
5: One of the best radio stations around. Nagarika FM 107.5 MHz.
6: You've been listening.
5: Voice of the people.
6: With the hottest DJ.
5: 107.5 MHz.

0: चाडबाड पनि आइसक्यो, सुनका गरगहना नकिन्ने?
1: किन्ने नि, किन नकिन्ने? हामीलाई चाहिने सुनका सम्पूर्ण गहनाहरू एकै ठाउँमा पाइन्छ नि, त्यो हो पूजा ज्वेलर्समा।
0: अनि त्यहाँ के पाइन्छ नि?
1: चाँदीका पाउजु, चुरा, काठी माला, करुवा, टिकादानी, फेन्सी आइटमहरू, चाँदीका सामानहरू, विभिन्न देवी देवताका मूर्तिहरू लगायत सुन चाँदीका सम्पूर्ण गरगहना पाइन्छ नि पूजा ज्वेलर्समा।
0: त्यसो भए जाउँ न त।
1: हुन्छ हुन्छ, जाउँ न त।
2: यहाँ किरात संस्कृतिका गरगहनाहरू समेत उपलब्ध छ। हाम्रो सेवा हुन्छ तपाईँको चाहनामा, तपाईँको फेसनमा। 24 क्यारेटका सुनका गहना बनाउनुहोस् चाँदीका पाउजो चुरा टिकाको साथमा। विशेष डिजाइनमा गहनामा तपाईँको सन्तुष्टि हाम्रो ग्यारेन्टी। पूजा ज्वेलर्स, सम्पर्क प्रोप्राइटर धर्मेन्द्र शाह, पूजा ज्वेलर्स, भद्रपुर 5, भद्रपुर बजार। सम्पर्क नम्बर 98526 77880, 98079 24076।
3: सिजौला क्लिनिक धरान घोपाबाट विशेष अनुभव हासिल गरी आउनु भएको वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा थाइराइड रोग विशेषज्ञ डाक्टर मनिष सुवेदीबाट पेट, छाती, मुटु रोग, सुगर, प्रेसर र मृगौला रोगको सेवा उपलब्ध छ।
1: वरिष्ठ हाड जोड्नी, नसा तथा बाथरोग विशेषज्ञ अर्थोपेडिक सर्जन डाक्टर नवीन भट्टराईको सेवा। वरिष्ठ स्त्री रोग तथा प्रसूति विशेषज्ञ काठमाडौँको वीर अस्पतालबाट डाक्टर विद्या पोखरेलको सेवा।
3: साथै वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ
1: डाक्टर प्रकाश कुमार श्रेष्ठको सेवा पनि उपलब्ध छ।
3: प्रोप्राइटर दाताराम सिटौला, सिटौला क्लिनिक मेची अञ्चल अस्पतालबाट 100 मिटर पश्चिम। सम्पर्क नम्बर 03-5200-50, 98-5-26-33-93, 98-4-26-33-93।
0: जापान जानेको लागि सुवर्ण अवसर। चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसी नेपाल फर्किएर काठमाडौँ तिनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98-510-54-566, जगदीश काफले 98-446-06-124, रमेश कोइराला 98-426-80-248, ध्रुव निरौला 98-426-26-852।
4: हेलो।
5: हजुर दिदी,
4: सुन न भाइ, मेरो दाँत दुखिरहेको छ, निकाल्न नि मन छैन। राम्रो ठाउँमा दाँतको जरैबाट गर्ने उपचार आरसीटी गर्नु छ, तिमीले चिने जानेको कोही छ कि भनेर नि।
5: छ नि दिदी, अस्पताल रोड भद्रपुरको सूर्योदय डेन्टलमा एमडीएस आरसीटी तथा कृत्रिम दाँत विशेषज्ञ डाक्टर भरत खरेलको सेवा प्रत्येक दिन बिहान 10 बजेदेखि र एमडीएस पेडियाट्रिक डेन्टिस्ट्री डाक्टर सञ्चिता खड्का प्रत्येक दिन 2 बजेदेखि 5 बजेसम्म बस्नुहुन्छ नि। त्यहाँ बच्चाको दाँतको उपचार चाहिँ 2 बजेपछि बच्चाकै विशेषज्ञ डाक्टरबाट हुन्छ है, त्यही देखाउनु न। दाँतको जरैदेखि उपचार हुन्छ, आरसीटी, दाँत लगाउने, भर्ने, सफा गर्ने, सेर दाँत बनाउने जस्ता सबै उपचार यही हुन्छ।
4: अनि भान्जीको दाँत तार बाँधेर मिलाउनु छ, त्यो नि हुन्छ त्यहाँ?
5: त्यो पनि हुन्छ दिदी, सूर्योदय डेन्टलको शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोडमा छ। त्यहाँ ब्रसेज लगाउने डाक्टर भूषण भट्टराई एमडीएस धरानबाट प्रत्येक शनिबार आउनुहुन्छ। भान्जीको लागि चाहिँ बिरतामोड शाखा नै जानुपर्ने हुन्छ।
0: सम्पर्क सूर्योदय डेन्टल अस्पताल रोड भद्रपुर 98-423-5591, बिरतामोड शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोड 03-523-215।
6: To 107.5 megahertz. You've got it.

0: पतिदेवका लागि
1: नायक चिया पछि बजारमा अब नायक इटा रातो पुरा पाकेको इटा नायक इटा बलियो इटा नायक इटा गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा
2: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा सम्पर्क योगेन्द्र पराजुली 9816964427 यदुवीर ठाकुर 9804450711
3: अब काठमाडौँ विराटनगरका डाक्टरको लागि शनिबार नै कुर्नु पर्दैन उपचारको लागि सिलगढी धाइरहनु पर्दैन पूर्वाञ्चलमै पहिलो छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा सञ्चालित दमकको डेल्फी स्किन केयर हस्पिटल पुगे भइहाल्यो
4: उपचार विधिबाट निको पारिने
3: चाया पोतो डन्डीफोर आँखा वरिपरिको कालोपना
4: कपाल झर्ने तालु खुइलिने एलर्जी दाद लुतो सेतो दुबी कालो दुबी
3: घाउ खटिरा सोराइसिस हातखुट्टाका नङ बिग्रिने दुख्ने पोल्ने कुष्ठरोगको सफल उपचारहरू अत्याधुनिक मेसिनद्वारा उपचार हुने छालाका रोगहरू
4: नयाँ तथा पुराना दाग जन्म दाग शरीरमा हुने मुसाहरू मासु पलाएको गाठा गुठीहरू
3: पोलेको काटेको घाउबाट बनेको सानो तथा ठुला खत तथा दाग साथै जन्मजात खुडिएको
4: काखी खुट्टा तथा शरीर गनाउने तिलकोठी चौरीपना डन्डीफोरको दाग हटाउने टाटु हटाउने
3: अनावश्यक ठाउँमा उम्रिएका रौँहरूलाई स्थायी रूपमा हटाउने
4: अत्याधुनिक एनालाइजर मेसिनद्वारा अनुहारको समस्या पत्ता लगाई उचित उपचार गरिन्छ
3: योनि चिलाउने पोल्ने पुरुषका यौन दुर्बलता जस्ता समस्याको उचित परामर्श तथा सफल उपचार गरिन्छ छाला तथा यौन रोगकै लागि अत्याधुनिक ल्याब प्याथोलोजी सेवा
4: फार्मेसी सेवा अत्याधुनिक सुविधा सम्पन्न ब्युटी क्लिनिक सेवा
3: याद राख्नुहोस् यहाँ छाला तथा यौन रोग विशेषज्ञ डाक्टरद्वारा हरेक उपचार सर्वसुलभ शुल्कमा गरिन्छ सम्पर्क डेल्फी स्किन केयर हस्पिटल दमक 10 बेलडाङ्गी रोड फोन नम्बर
1: 0357 60 60
3: मोबाइल नम्बर 9526 76 76 शून्य
5: यहाँ प्रत्येक हप्ताको आइतबार एक दिन सेवा बन्द रहने जानकारी गराइन्छ
1: दमकपछि डेल्फी स्किन क्लिनिक बिर्ता मोडमा पनि खड्का कम्प्लेक्स बिर्ता मोड सम्पर्क फोन नम्बर 0235910033 मोबाइल नम्बर 9856076760
6: अब हप्ताको सातै दिन डाक्टरको सेवा उपलब्ध छ

0: नायक चियाको अपार सफलतापछि अब बबी मसला चिया बजारमा सर्वत्र उपलब्ध छ।
1: हजुर, कडा रंग मिठो स्वाद भएको नायक चिया सधैँ प्रयोग गर्नुहोस्। भद्रपुरबाट उत्पादित आफ्नै चिया नायक चिया।
2: अब सीके बिराला हस्पिटल भारतको सेवा ओम साई पाथिवारा हस्पिटलमा। सीके बिराला हस्पिटल भारतका ख्यातिप्राप्त कन्सल्टेन्ट डाक्टरहरू यही मिति 2083 साल असोज 2 गते शुक्रबार यस ओमसाई पाथिपारा हस्पिटलमा विशेषज्ञ सेवा तथा उचित परामर्शका लागि आउनुहुने भएको हुँदा मुटु रोगका मृगौला रोगका समस्या भएका बिरामीहरूले समयमै आई उपचार गराई स्वास्थ्य लाभ लिन हुनका लागि अनुरोध गर्दछौ। फोनबाट पनि नाम दर्ता गरिने व्यवस्था छ। ओपीडी समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म। सम्पर्क ओमसाई पाथिवारा हस्पिटल प्राली भद्रपुर 7 सगरमाथा चोक झापा। फोन नम्बर 023-54-581-53-981। मोबाइल सम्पर्क 98-526-78-820 98-526-23-023।
0: यो हो नागरिक एफएम एक्सप्रेस 7.5 मेगाहर्ज जन जनको बोली।

0: सबिना कहाँ जान लागे कि?
1: अरे यार, दाईको बिहे छ, गरगहना बनाउन रोशन शाह सुनसादी पसल जान लागे कि नि?
0: रोशन शाह सुनसादी पसल नै किन नि?
1: अरूको विश्वास नै हुन्न?
0: हो र, के विशेषता छन् त त्यहाँ?
1: यहाँ त सुनको रानी हार, मङ्गलसूत्र, सिक्री, छड्के तिलरी, तिलरी, जन्तर, जुन्तारा, औठी, चुरा, ब्रासलेट, झुम्का, टप र चाँदीको करुवा, थाल, प्लेट, ग्लास, चम्चा, पाउजु, कमरदानी, काठेमाला, सिन्दुरदानी, टिकादानी लगायत विभिन्न देवी देवताका मूर्तिहरू पनि पाइन्छ। साथै राशि अनुसारका पत्थरहरू पनि पाइन्छ र 24 क्यारेट सुन गरगहना ग्यारेन्टीका साथ तयार तथा खरिद बिक्री गरिन्छ।
0: कहाँ छ नि पसल?
1: सम्पर्क
2: रोशन शाह सुन चाँदी पसल, भद्रपुर 5, झापा,
1: 2 नम्बर रोड, सब्जी लाइन, प्रोप्राइटर रोशन शाह। फोन नम्बर 023-520-607, 023-521-667, मोबाइल नम्बर
2: 98-179-86-133,
1: 98-426-78-200।

0: विद्युसिद्धि फार्मेसी भद्रपुर 8 हस्पिटल चोकमा अब विशेषज्ञ सेवा। यहाँ आधुनिक फोर्डी मेसिन द्वारा 24 घण्टा भिडियो एक्सरे पनि गरिन्छ। काठमाडौँ टिचिङ हस्पिटलबाट नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा बुधबार र शुक्रबार। पेट, छाती, प्रेसर, दम, मधुमेह, थाइराइडका लागि कन्सल्टेन्ट फिजिसियन डाक्टर आकाश कोइरालाको सेवा दैनिक बिहान 9 बजे र दिउँसो 1 बजे। स्त्री तथा प्रसूति रोग विशेषज्ञ एमबीबीएस केयु एमडी नेम्स डाक्टर विद्या पोखरेलको सेवा दैनिक बिहान र बेलुका। वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा प्रत्येक दिन बिहान 9 बजे तथा किडनीमा ढुङ्गा, पित्तथैलीमा ढुङ्गा, अल्सर, घाउ, काटेको, गाठो भएको, हाइड्रोसिल, हर्निया, पाइल्स, फिस्टुला, खिल पल्टेको, नङ गाडिएको जस्ता समस्याका लागि वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनेश झाको सेवा। डाक्टर भेट्ने समय बिहान 8:30 देखि 9:30 बजेसम्म र दिउँसो 2 बजेदेखि। वरिष्ठ नसा बात तथा हाडजोनी रोग विशेषज्ञ डाक्टर सुभाष कुमार दास भेट्ने समय दैनिक बिहान 8:30 बजे र दिउँसो 1:30 बजे। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोषको सेवा भेट्ने समय प्रत्येक दिन बिहान 8:00 देखि 8:45 बजेसम्म। विद्युसिद्धि फार्मेसी भद्रपुर 8 हस्पिटल पूर्व ग्रेट क्रस झापाको कार्यालय दक्षिण। सम्पर्क फोन नम्बर 0235218686, 98049574888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ। सस्तो होइन, गुणस्तरीय रोजौं। हजुर, कम्प्युटरको सिप र ज्ञान आर्जनका लागि चन्द्रगढी लेखनाथ चोकबाट गार्मेन्ट जाने बाटोमा कम्प्युटर भोकेसनल र स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर खुलिसकेको छ। हार्डवेयर तथा सफ्टवेयर कम्प्युटर सिक्न चाहनेका लागि प्राक्टिकल ट्रेनिङहरू, लर्न फ्रम कम्प्युटर साइन्स, इन्जिनियरिङ एन्ड पीएचडी स्कोलर कोर्स वर्क, एडभान्स जाभा, नेटवर्क प्रोग्रामिङ, नेट पाइथन, एमएल, एआई, आईओटी एन्ड मेनी मोर। रिसर्च कन्सल्टेन्ट एन्ड प्लाग्रियारिजम चेकिङ फर बीएससी, सीएसआईटी, एमबीए, एमसीए। अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर कोर्स गर्न चाहनेहरूका लागि एकै स्थानमा कम्प्युटर इन्जिनियर शीतल प्रसाद मण्डल पीएचडी स्कलर। फोन सम्पर्क 9079762200, लेखनाथ चोक, चन्द्रगढी, झापा।
1: के भयो हजुरलाई? बिरामी जस्तो देखिनुहुन्छ त, बस्दा पनि असजिलो गरी बस्नुहुन्छ, केही भन्नुहुन्न?
2: हेर न, साह्रै नराम्रो रोग लाग्यो, भनौ भने पनि कसरी भनौ?
1: श्रीमतीलाई नभनेर कसलाई भन्नुहुन्छ त?
2: के हो के भो, मलद्वारमा मासु पलाएको छ, अण्डकोषमा पानी पनि जमेछ, धेरै ठाउँ गएर देखाइसके निको नै हुँदैन, पाइल्स पनि भयो जस्तो छ।
1: यस्तो कुरा पनि लुकाएर हुन्छ त? यही भद्रपुरको मेचीपुल पारी सबैभन्दा पुरानो क्लिनिक राय पायल्स क्लिनिकको डाक्टर बीके राईलाई भेटे भइहाल्छ नि।
2: हो र, ल म आजै गएर भेटिहाल्छु।
0: भद्रपुरको मेचीपुल पारी मार्केटको सबैभन्दा पुरानो राय पायल्स क्लिनिक अब बिहारको भागगाउँ सब्जी मार्केटमा राय मेडिकल एन्ड राय पायल्स क्लिनिक खुलिसकेको छ र वेस्ट बंगालको डाङ्गुजोत बंगालको मार्केटमा पनि क्लिनिक छ। यहाँ ग्यारेन्टीको साथ उपचार गरिन्छ, निको नभएमा रकम फिर्ता गरिनेछ, साथै औषधि तथा मेडिकल सेवा दुवै उपलब्ध छ। औषधि विशेष छुटमा दिइन्छ र नभएको औषधि अर्डर अनुसार मंगाइन्छ।
3: हजुर, तपाईँ पनि पाइल्स, हाइड्रोसिल, फिस्टुला जस्ता रोगहरूको आयुर्वेदिक पद्धतिबाट बिना अपरेशन उपचार गराउन चाहनुहुन्छ भने सधैँ सम्पर्क गर्नुहोस् राय पाइल्स क्लिनिक।
2: निको नभए पैसा फिर्ता गरिनेछ।
0: सम्पर्क मेचीपुल पारी, गलगलिया भातगाउँ सब्जी मार्केट र डाङ्गुजोत बंगाल मार्केट, भद्रपुर बोर्डर, वेस्ट बंगाल, भारत। इन्डियन मोबाइल नम्बर 81165073750, नेपाल नम्बर 98633090141।
4: डीएससी अब चन्द्रगढीमा। आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5, छापा।
5: तपाईँ कुखुरा बाख्रा बंगुर सुगुर पालन गर्दै हुनुहुन्छ वा चिया बगान विद्यालय घर कम्पाउन्ड घेराबारा गर्दै हुनुहुन्छ अथवा विकास निर्माणका अन्य काम सँगै ढुङ्गा राख्ने तारजालीको खोजी गर्दै हुनुहुन्छ भने तपाईँ हाम्रै ठाउँमा आधुनिक मेसिनबाट उत्पादित सेन जाली उपलब्ध छ।
6: 1 इन्च देखि 4 इन्च सम्मको पाल भएको हेभी कोडेड 10 गेज ग्लामनाइज्ड गरिएको खिया नलाग्ने तारवार, विभिन्न साइजमा ढुङ्गा भर्ने तारजालीहरू, धेरै भन्दा धेरै टिकाउ हुने सामग्रीहरू सुपथ मूल्यमा पाउनुका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क मैनाचुली हिम पाइप उद्योग, भद्रपुर 10, भद्रपुर बिरतामोर रोड, देउनिया पुल दक्षिण तर्फ। सम्पर्क फोन नम्बर 023453207, 452206, मोबाइल नम्बर 98526 71121, 98526 56656, 98426 77795। आजै सम्पर्क गर्नुहोस्।
7: नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अक्षय जनशक्ति र अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल, झापाको बिरता मोड स्थित सैनिक मोड सहित अर्जुन धाराको शनिसरे अस्पताल, काठमाडौँको कलङ्की, वर्षाको बेरगंज सहित अब पारदर्शीको सक्सकी स्वास्थ्य चौकीमा पनि।
8: हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतियाबिन्दुको अपरेशन, आँखाको नानी प्रत्यारोपण, आँखाको पर्दाको अपरेशन, मधुमेह तथा उच्च रक्तचापका बिरामीहरूको आँखा परीक्षण, जलबिन्दुको परीक्षण तथा उपचार, आँखा टेढो भएको, मासु पलाएको, आँखाबाट पी बग्ने समस्याको उपचार, अल्छी आँखाको उपचार र सम्पूर्ण किसिमका कन्ट्याक्ट लेन्स तथा चश्माहरू पाइनुका साथै कानको सम्पूर्ण उपचार तथा शल्यक्रिया सेवा, 5 वर्ष वा 5 वर्ष मुनिका बाल बालिकाहरूको निःशुल्क आँखा।
7: झापाको बिरता मोड स्थित सैनिक मोड, अर्जुन धाराको शनिश्चरी अस्पताल र अब पारदर्शीको चकचकी स्थित चकचकी स्वास्थ्य चौकीबाट समेत सेवा सञ्चालन भइरहेको जानकारी गराउँदछौ। थप जानकारीको लागि दृष्टि आँखा अस्पताल, बिरता मोड 3, सैनिक मोड, सम्पर्क नम्बर
9: 023535702, 535703, 535704।
7: चकचकी सम्पर्क मोबाइल नम्बर 9804723728, साथै फोन गर्दा पैसा नलाग्ने नम्बर 16601520000। सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि, दृष्टि आँखा अस्पताल।
4: जहाँ गयो रक्सी, जता गयो मासु, यो चन्द्रगढीमा शुद्ध शाकाहारी खाजा खाने ठाउँ छैन।
10: भोक लाग्यो साथी, खाजा खान जाउँ, शाकाहारी खाजा पाइने कहाँ छ त्यस्तो ठाउँ?
4: चन्द्रगढीको लेखना चोकमा शुद्ध शाकाहारी खाजा पाइने एकमात्र होटल हिमालय फुडल्यान्ड। तातो चिसो खान परे त्यहाँ पुगे हुन्छ,
10: पिज्जा बर्गर आइसक्रिम पाइन्छ त्यहाँ पनि, सफा सुगर स्वाद उस्तै बबल टी पनि।
4: सफा सुगर र फलाकिलो ठाउँ भएको होटल फुडल्यान्ड, नयाँ परिकारको एकमात्र होटल, स्वादमा कमाल। हिमालय फुडल्यान्डमा गए हुन्छ बबाल। सम्पर्क हिमालय फुडल्यान्ड, लेखना चोक, चन्द्रगढी।
11: कृपा फार्मेसी, कृपा फार्मेसी, कृपा फार्मेसी। अब हाम्रो सहर भद्रपुरमा विश्वासिलो, भरपर्दो र सम्पूर्ण रोगहरूको उपचार एउटै छानामुनि कृपा फार्मेसीमा। हाम्रा उपलब्ध सेवाहरू भिडियो एक्सरे सेवा, डिजिटल एक्सरे सेवा, ईसीजी सेवा, साथै सुगर, थाइराइड, एलएफटी, आरएफटी ल्याबका सम्पूर्ण टेस्टहरू। हाम्रा सेवाहरू
12: वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा, प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 1 बजे।
13: देखि
14: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर शशांक राज पोखरेलको सेवा,
15: महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको सेवा, दिउँसो 1 बजे र बेलुका 5:30 बजे,
14: वरिष्ठ कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पोषण रमन त्रिपाठीको सेवा प्रत्येक शनिबार र बुधबार बिहान 7 बजेदेखि,
16: वरिष्ठ कन्सल्टेन्ट नाक कान तथा घाँटी रोग विशेषज्ञ सेवा प्रत्येक दिन बिहान 9 बजे र साँझ 5 बजेबाट,
14: वरिष्ठ नसा बात तथा हाड जोड्ने रोग विशेषज्ञ डाक्टर प्रकाश कुमार श्रेष्ठको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 1 बजे,
15: नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर लोचन बाबु सञ्जेलको सेवा दैनिक बिहान 7 बजे, दिउँसो 1 बजे र बेलुका 5 बजे,
17: सुगर प्रेसर दम थाइराइड मुटु छाती मृगौला विशेषज्ञ डाक्टर प्रवीण भट्टराईको सेवा दैनिक बिहान 8 बजे र दिउँसो 1 बजे,
14: मेडिकल अफिसर डाक्टर मनोज शाहको सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 2 बजे रहेको जानकारीको साथसाथै यहाँ सम्पूर्ण प्रकारको औषधि सुपथ मूल्यमा पाइने हुनाले अन्यत्र धाई रहनु नपर्ने सबै सेवाग्राहीहरूलाई जानकारीको लागि हार्दिक अनुरोध गर्दछौ।
15: साथै यहाँ फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ। सम्पर्क कृपा फार्मेसी चन्द्रगढी लेखनाथ चोक, सम्पर्क नम्बर राजु पराजुली 98159607669, भावना पराजुली 98141939।

भोटेको सी बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा पुननिर्माणका लागि बजेट अभाव हुन नदिने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। बाढ़ीमा परि ज्यान गुमाउने झण्डै 1400 नागरिकको शव निकालियो, अझै 4000 बढ़ी सम्पर्कविहीन। यमनको सरकारी फौज र इरान समर्थित हुदी विद्रोही बीचको लड़ाईले अग्ररूप लिएपछि हर्मुज जलमार्गमा फेरि हुतीको नियन्त्रणमा। र इंग्लिश प्रिमियर लीगमा भरे राति लीड्स युनाइटेड र न्यूकास्ल बीच भिडन्त।

0: sip on your extreme energy drink.
1: साझा पाँच तीसको नागरिक बुलेटिनमा म सुरक्षा यादवको नमस्कार। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा पुननिर्माणका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। आज सिंहदरबारमा विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएको विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफलमा उहाँले बाढ़ी प्रभावित क्षेत्रमा राज्यका सबै निकाय क्रियाशील भएको उल्लेख गर्दै राहत तथा पुननिर्माणका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको हो। प्रभावित क्षेत्रमा बाढ़ीपछिको अवस्था, अहिलेको परिस्थिति, अब चल्नुपर्ने कदम र पुनरुत्पादनका लागि लगायत विषयमा प्रधानमन्त्रीले जाँदा सुझाव लिनुभएको थियो। छलफलमा नुवाकोट, रसुवा, धादिङ, गोर्खा र तनहुँका विपद प्रभावित 15 स्थानीय तहका प्रमुख तथा प्रतिनिधि सभा सदस्यहरूसँग सहभागी थिए। भोटेकोशीमा आएको भीषण बाढ़ीमा परि ज्यान गुमाउने नागरिकहरूको संख्या 1392 पुगेको छ। प्रहरी प्रधान कार्यालय नक्साले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बाढ़ीका कारण हालसम्म 4,089 जना सम्पर्कविहीन रहेका छन्। भोटेकोशी सभहरूमध्ये 542 जना पुरूष, 336 जना महिला र 514 आंशिक अंग सहितका शव रहेका छन्। फेला परेका मध्ये शनाखत भएका 103 शव आफन्तलाई हस्तान्तरण गरिसकेको प्रहरीले जनाएको छ। बाँकी शवहरूको पहिचान तथा शनाखतका लागि डीएनए परीक्षणलाई प्राथमिकतामा राखेर प्रक्रिया अघि बढ़ाइएको छ। नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेका अनुसार सम्पर्कविहीन रहेकाहरूमध्ये स्वदेशीतर्फ 2907 पुरूष र 572 महिला रहेका छन्। यसै गरी विदेशी नागरिकतर्फ 272 पुरूष र 272 पुरूष र 328 महिला अझै बेपत्ता सूचीमा छन्। विपदपछि हालसम्म 9,287 जना घाइतेको सकुशल उद्धार गरिएको छ, जसमा 6,407 पुरूष, 2,830 महिला र पहिचान नखुलेका 50 जना छन्। उद्धार गरिएका नागरिक मध्ये 2,781 जनालाई सुरक्षित रूपमा होलिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीले निम्ति आएको अभूतपूर्ण मानवीय क्षतिको बीच बेपत्ताहरूको खोजी, उद्धार, शवको पहिचान तथा व्यवस्थापनका लागि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासन संयुक्त रूपमा परिचालित छन्। पार्टी पुनर्गठन रूपान्तरण गर्न एमाले उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले छुट्टा छुट्टै तयार गरेको प्रतिवेदनलाई एउटै बनाउने सहमति जुटेको छ। थापाको संयोजकत्वमा गत 21 फागुनको प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले भोगेको पराजयको कारण र नयाँ ढंगले पार्टी पुनर्गठन गर्न गठन गयो भएको कार्यदलमा विवाद भएको थियो। महासचिव पोखरेलले प्रदेश लगायत 13 भेलाबाट आएका सुझावलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले स्वैच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने, त्यसका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि भेलाको विकल्प अघि सार्नु भएको छ। त्यसको खण्डमा कार्यदलको संयोजक पनि रहेका उपाध्यक्ष थापाले नेतृत्व पुनर्गठनको विषय बेमौसमी बाजा र दक्षिणपन्थी प्रवृत्ति बनेको आरोप लगाउनु भएको थियो। काभ्रेपलाञ्चोक जिल्लाको एक होटलमा दुई दिनसम्म बसेको कार्यदलको बैठकले दुवै प्रतिवेदनलाई समेट्ने निर्णय गरेको छ। उपाध्यक्षद्वय थापा विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई दुवै प्रतिवेदन मिलाउने जिम्मा दिएको छ। भोटेकोशी बाढ़ीपछिको अवस्थामा एमालेको केन्द्रीय कमिटिको तेस्रो पूर्ण बैठक आगामी असोज 5, 6 र 7 गतेका लागि तोकिएकाले कार्यदललाई प्रतिवेदन अन्तिम रूप दिने प्रयास जारी रहेको जनाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले देशभित्र तथा विदेशमा रहेका सम्पूर्ण नेपाली बालबालिकामा सुख समृद्धि, सुस्वास्थ्य, सफलता, बालमैत्री वातावरण र उत्कृष्ट भविष्यको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, बाल अधिकारको सम्मान, संरक्षण र प्रवर्धनमा निरन्तर क्रियाशील अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रिय सेवक, नागरिक समाज, विकास साझेदार, संचार जगत तथा सम्पूर्ण सरकारवालाप्रति हार्दिक सम्मान व्यक्त गर्छु। यस वर्ष बालपनको रक्षा, भविष्यको सुरक्षा भन्ने राष्ट्रिय नाराको साथ यो दिवस देशभर विविध कार्यक्रम गरी मनाइएको छ। यसै गरी प्रधानमन्त्री शाहले तीजका अवसरमा पनि सम्पूर्ण महिला दिदी बहिनीप्रति शुभकामना दिनुभएको छ। नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। आज पार्टीका पूर्व सभापति शेरबहादुर देवाको निवास महाराजगंजमा बसेको समूहको बैठकबाट यो निर्णय गरिएको हो। नेता डाक्टर प्रकाश शरण महतले बताउनु भएको हो। संस्थापन पक्षले तय गरेको महाधिवेशनमा भाग लिन सक्ने अवस्था नरहेको इतर समूहको निष्कर्ष छ। त्यसैले आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढ़ाउने निर्णय गरिएको उहाँको भनाइ छ। संस्थापन पक्षले यसअघि 14 महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यलाई सोही हैसियतमा 15 भाग लिन दिने निर्णय गरेको थियो। संस्थापन इतर समूहले पनि आफूहरू कुनै पदका निमित्त नभई पार्टीलाई जोगाउने अभियानमा अघि बढ़ेकाले उमाकान्त चौधरीले यसमा प्रस्तुत गरेको 15 महाधिवेशनको कार्यतालिकालाई अघि बढ़ाउने निर्णय गरेको जनाइएको छ। ग्रीन आर्मी नेपालको वैधानिकतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटमाथि कारण देखाउ आदेश जारी भएको छ। न्यायाधीश नित्यानन्द पाण्डेको एकली जाँचले आज प्रारम्भिक सुनवाई गर्दै सबै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो। अदालतले रिटमा विपक्षी बनाइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका, कम्पनी रजिष्ट्रारको कार्यालय र ग्रीन आर्मी नेपाललाई आदेश जारी गरी संस्थाको दर्ता, सञ्चालन, पोशाक दर्जा तथा गतिविधिबारे कानूनी आधारसहित जवाफ पेश गर्न भनेको छ। विशेष गरी रिटमा उठाइएको एउटा महत्वपूर्ण प्रश्न रक्षा मन्त्रालय र नेपाली सेनातर्फ लक्षित छ। गैर सरकारी संस्थालाई सैन्य प्रकृतिको पोशाक, दर्जानी, चिन्ह र सैनिक शैलीको संरचना प्रयोग गर्न के आधारमा सहमति दिइयो विषय आजको बहसमा जोड़तोड़ले उठेको थियो। बलात्कार, यौन हिंसा र साइबर बुलिङ अन्त्यका लागि संसदमा संकल्प प्रस्ताव गरिपुगेको छ। नेकपा एमालेकी सचेतक नीता घतानी प्रस्तावक रहेको संकल्प प्रस्तावमा सांसदहरू श्रद्धा कुवर छेत्री, अम्बिका देवी संग्रौला, रेणुका काउचा, खुशबु ओली, बलावती शर्मा र पार्वती विक समर्थक रहेका छन्। नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गरेको छ। हिंसा वा शोषण विरूद्धको अधिकार मौलिक हकका रूपमा सुनिश्चित भए पनि व्यवहारमा महिला तथा बालबालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराध जस्ता घटना निरन्तर वृद्धि भइरहेको भन्दै अन्त्यका लागि उनीहरूले संसदमा संकल्प प्रस्ताव लगेका हुन्। एकतर्फ बालिका तथा किशोरीमाथि हुने यौन अपराधले उनीहरूको मानसिक, शारीरिक र भविष्यमा दीर्घकालीन असर पारिरहेको छ। अर्कोतर्फ डिजिटल प्रविधिको विस्तारसँगै साइबर बुलिङ, चरित्र हत्या जस्ता नयाँ प्रकृतिका अपराधले महिलाको सम्मान र गोपनीयतामा गम्भीर आघात पुर्याएको प्रस्तावमा उल्लेख छ। कानूनको प्रभावकारी कार्यान्वयन, शीघ्र न्याय, पीड़ितको सुरक्षा तथा पुनर्स्थापना र साइबर हिंसा नियन्त्रणका लागि राज्यका संयन्त्रलाई थप जिम्मेवार बनाउन आवश्यक भएकाले संकल्प प्रस्ताव प्रस्तुत गरिएको भनिएको छ। नागरिक बुलेटिनमा अब पालो विज्ञापनको।
2: जापान जानेको लागि सुवर्ण अवसर। चन्द्रगढ़ी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसे नेपाल फर्केर काठमाडौँ तीनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढ़ी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98-510-54-566, जगदीश काफले 98-446-06-124, रमेश कोइराला 98-426-80-248, ध्रुव निरौला 98-426-26-852।
3: के तपाईँ लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाईले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाईले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बितामोड झापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक लामो समयसम्म दुखाइसँग सम्झौता नगर्नुहोस्। आजै सम्पर्क गर्नुहोस् एडभान्स पेन स्पेसलिस्ट क्लिनिक बिरतामोड छापा। सम्पर्क नम्बर 023-535-333 97-010-12-345 97-010-12-345।
4: वाओ, कस्तो राम्रो घर।
5: रिलायन्स पेन्ट्स लगाएपछि राम्रो हुँदैन त?
4: रिलायन्स पेन्ट्स?
5: हो त, रिलायन्स पेन्ट्स।
4: त्यसो भए म पनि आफ्नो घर रिलायन्स पेन्ट्सले रंगाउँछु, तपाईँहरू पनि रंगाउनुहोस्।
5: रिलायन्स पेन्ट्स लगाउनुहोस्, खुसीले रमाउनुहोस्।
4: रिलायन्स पेन्ट्स प्राली विक्रेता श्री विष्णु ट्रेडर्स देखना चोक चन्द्रगढी।
6: सम्पर्क नम्बर 98-423-1154।
7: ए हेर न, भद्रपुर बजारमा कति राम्रो पसल खुलेछ नि।
8: कुन पसल? के को पसल भनेको?
7: सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल।
8: आ, म त जान्न है त्यहाँ खोजेको सामान एउटै पाइँदैन।
7: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
8: के छन् त?
7: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुली सेट, रानीहार, मिनीहार, चुरा, सिक्री, औठी, टप।
8: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ।
7: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना, सबै ट्रेन्डिङ सामान पाइन्छ।
8: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।
7: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा। अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एकमात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल, कृष्णराज कम्प्लेक्स छेउ, हटिया लाग्ने बाटो, भद्रपुर छ झापा। मोबाइल नम्बर 98-28-78-78-44। तपाईँको रोजाई, तपाईँको खुसी।
3: डीएससी अब चन्द्रगढीमा।

नागरिक बुलेटिनमा पुनः बाँकी प्रसंगहरू। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्गा प्रसाईका समर्थक र प्रहरीको बीचमा धकेला धकेल भएको छ। आज झापाबाट फर्केका प्रसाईले विमानस्थलमा पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले उहाँलाई रोकेको थियो। त्यसपछि प्रसाईका समर्थकसँग धकेला धकेल भएको जिल्ला प्रहरी परिषद काठमाडौँका एकजना अधिकृतले बताएका छन्। प्रहरीसँग मुठभेड गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुल्मीको मुसीकोट नगरपालिका एक घर भएका तेरेन्द्र राईमाझी हुनुहुन्छ। तीजको दिन आज सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 1200 रूपियाँले घटेको हो। हिजो सुनको भाव तोलामा 1200 रूपियाँले बढ़ेको थियो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार हिजो झापामा सुन तोलाको 3,02,700 रूपियाँमा कारोबार भएकोमा आज घटेर तोलाको 3,01,500 रूपियाँमा कारोबार भइरहेको छ। यस्तै आज चाँदीको भाव पनि घटेको छ। हिजो तोलामा 60 रूपियाँले बढ़ेर झापामा चाँदी तोलाको 4,675 रूपियाँमा कारोबार भएकोमा आज 40 रूपियाँ घटेर झापामा तोलाको 4,635 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। उता काठमाडौँमा झापाको तुलनामा सुन तोलाको 500 र सस्तो उता काठमाडौँमा झापाको तुलनामा सुन तोलाको 500 रूपियाँ सस्तोमा र चाँदी तोलाको 15 रूपियाँ सस्तोमा कारोबार हुने गरेको व्यवसायीले जनाएका छन्। नेपाल वायु सेवा निगमको एउटा मात्र सञ्चालनमा रहेको वाइड बडी जहाज जापानमै रोकिएपछि निगमको अन्तर्राष्ट्रिय उडान तालिका फेरि प्रभावित भएको छ। जापानको नारिताबाट आज बिहान काठमाडौँ फर्किनुपर्ने जहाजमा प्राविधिक समस्या देखिएपछि 226 यात्रु सहितको उडान अनिश्चित बनेको हो। निगमको वाइड बडी जहाज आइतबार राति 11 बजे काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानका लागि उडेको थियो। निर्धारित तालिका अनुसार आज जापानको स्थानीय समयअनुसार बिहान 10:30 बजे नारिताबाट उडेर दिउँसो 3 बजे काठमाडौँ अवतरण गर्नुपर्ने थियो, तर जहाजको इन्जिनमा समस्या देखिएपछि नारितामै रोकिएको हो। जहाजको दायाँतर्फको 2 नम्बर इन्जिनका 26 वटा ब्लेड मध्ये एउटा ब्लेडमा क्षति पुगेको निगमले जनाएको छ। क्षतिग्रस्त ब्लेडका कारण जहाज उडानका लागि तयार हुन नसकेको हो। यसैबीच जापानमा रोकिएको जहाज तत्काल मरमत गरी नेपाल फर्काउने प्रयास भइरहेको निगमले जनाएको छ। यो जहाज जापानमै रोकिँदा त्यसको प्रत्यक्ष असर निगमका अन्य अन्तर्राष्ट्रिय उडानमा समेत पर्ने भएको छ। भरे राति दोहा जाने 269 जना यात्रु र भोलि बिहान दोहाबाट काठमाडौँ फर्किने 269 यात्रुको उडान तालिका पनि प्रभावित हुने देखिएको छ। अर्को वाइड बडी जहाज लामो समयदेखि इटलीमा मर्मतका लागि रोकिएको छ। मेची राजमार्गको विकल्पमा प्रयोग हुँदै आएको झापाइलाम पास फास्ट ट्र्याकमा पर्ने मेची करिडोर अन्तर्गत इलामको पुवा खोलामा 70 मिटर लामो मोड्युलर पुल निर्माण गरिएको छ। संघीय सरकार अन्तर्गत सड़क डिभिजन इलामले यहाँ पुल निर्माण गरेको हो। 3 करोड़ रूपियाँ लागतमा निर्मित पुलको भार वहन क्षमता 30 टन रहेको सड़क डिभिजन इलामले जनाएको छ। पुलको जडान कार्य सम्पन्न भएपछि शनिबार लोड टेस्ट गरिएको सड़क डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार यो पुलबाट 30 टनसम्मको भार वहन क्षमताको ढुवानी साधन वार पार गराउन सकिने पुष्टि भएको छ। लोड टेस्ट सफल भएसँगै पुल सञ्चालनको तयारी अघि बढ़ेको पनि उहाँले बताउनु भएको छ। पुलको एकातर्फको ब्याकवल ढलान सम्पन्न भइसकेको छ, अर्कोतर्फको ब्याकवाल ढलान कार्य भइरहेको छ। यो काम सकिएपछि केही दिनभित्रै पुलबाट सवारी आवागमन सञ्चालन गर्ने तयारी सड़क डिभिजन इलामको बनाइन्छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा भोलिदेखि हुने 2 दिने घर पोर्जाङ जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलनमा सहभागिताका लागि आयोजक घर पोर्जाङ गाउँपालिकाले यसअघि सबै पालिकालाई पत्रचार गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 वटा जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछन्। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलता लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घर पोजङ जलवायु परिवर्तन सम्मेलनको तयारी गरिएको आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। घर पोजङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लान्जेल
ले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि सम्मेलन महत्वपूर्ण रहेका उहाँको भनाइ छ। दुई दिने सम्मेलनले घरभोजन घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोशीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरभोजनमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। अस्पतालको सघन उपचार कक्ष आईसीयूमा उपचाररत बिरामीहरूसँग लिएका अन्तर्वार्ता प्रसारण भएको विषयमा प्रेस काउन्सिल नेपालले अस्पताल र मीडियालाई पत्रचार गरेको छ। इनसाइड द बंकर नामक युट्युब च्यानलबाट सम्प्रेषण कार्यक्रमप्रति चासो व्यक्त गर्दै काउन्सिलले अस्पताल र सम्बन्धित मीडियालाई पत्रचार गरेको हो। र समाएको बाढ़ीका क्रममा त्रिशुली 3A जलविद्युत आयोजनाबाट 10 दिनपछि उद्धार गरिएका व्यक्तिहरूसँग अस्पतालको आईसीयूमा उपचाररत अवस्थामा लिएको अन्तर्वार्ता इनसाइड द बंकर नामक युट्युब च्यानलबाट सम्प्रेषण गरिएको थियो। यसै काउन्सिलले यसअघि सगरमाथा सम्पर्कविहीन भएको 7 दिनमा फेला परेका एक पथ प्रदर्शकको अस्पतालको आईसीयूमा उपचार भइरहेको अवस्थामा अन्तर्वार्ता ली बीबीसी नेपालीले प्रसारण गरेको भिडियो सामग्रीका विषयमा पनि ध्यान आकर्षण भएको जनाएको छ। काउन्सिलले सम्प्रेषित ती सामग्रीका सम्बन्धमा पत्रकार आचार संहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन गरिरहेको जनाएको छ। यस विषयमा आवश्यक अध्ययनका लागि सम्बन्धित संचारकर्मी, सम्बन्धित अस्पताल र नेपाल मेडिकल काउन्सिलमा पत्रचार गरिएको काउन्सिलका सह प्रशासकीय अधिकृत एवं सह प्रवक्ता रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष बीरबल तामाङ पक्राउ परेका छन्। आज सिंहदरबारभित्रैबाट उनी पक्राउ परेका हुन्। प्रधानमन्त्री बालेन शाहले बोलाएको छलफलमा सहभागी भएर निस्कने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो। बैठकमा सहभागी रसुवाको आमा छोङजिङको गाउँपालिकाका अध्यक्ष बोजुङ तामाङले उनलाई प्रहरले लिएर गएको बताउनुभयो। आर्थिक लेनदेन सम्बन्धी मुद्दा भएकाले उनलाई पक्राउ गरिएको बताइएको छ। यसबारे थप विवरण भने प्राप्त हुन बाँकी छ। झापाका मेचीनगर नौका धर्मप्रसाद ओलीले आफूलाई सार्वजनिक स्थलमै सामूहिक रूपमा कुटपिट गरी गम्भीर घाइते बनाउने व्यक्तिमाथि तत्काल कानूनी कार्यवाही गर्न माग गर्नुभएको छ। घटनामा भएको 12 दिन बितिसक्दा पनि किटानी जाहेरीमा उल्लेख गरिएको व्यक्तिहरू पक्राउ नपरेको भन्दै ओलीले प्रहरीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउनु भएको हो। मेचीनगर 10 स्थित नन्दा पेट्रोल पम्पमा हनुमान सेक्युरिटी कम्पनी मार्फत सुरक्षा गार्डका रूपमा कार्यरत ओलीमाथि गत भदौ 17 गते साँझ पेट्रोल पम्प परिसरमै कुटपिट भएको हो। कुटपिटमा मुनाल सेक्युरिटी कम्पनीका कुमार तामाङ, नरेन्द्र तामाङ लगायत 5 जना संलग्न रहेको आरोप पीड़ित पक्षले लगाएको छ। घटनापछि ओलीकी श्रीमती पुष्प गौतमले इलाका प्रहरी कार्यालय धुलाबारीमा किटानी जाहेरी दिएको बताइएको छ। तर जाहेरीमा नाम उल्लेख गरिएको कुमार तामाङ, नरेन्द्र तामाङ लगायत व्यक्तिलाई प्रहरले अहिलेसम्म नियन्त्रणमा नलिएको ओलीको गुनासो छ। पीड़ित पक्षले घटनालाई प्रहरले राजनीतिकरण गरेको आरोप समेत लगाएको छ। घटनामा संलग्न भनिएका व्यक्तिहरू खुलेआम हिँडिरहेको अवस्थामा समेत पक्राउ नगर्नुले आफूहरू थप असुरक्षित महसुस गरेको ओलीको भनाइ छ। झापाको मेचीनगरबाट सशस्त्र प्रहरी बल नेपालले 6,60,900 रूपियाँ बराबरको अवैध सामान बरामद गरेको छ। मेचीनगर नगरपालिका 6 स्थित भन्सार टाटवाड सीमा इलाकाबाट हिजो दिउँसो 2:30 बजे भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको स्पोर्ट सुज, कुर्ता तथा जामा बरामद गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गोल्ड हेडक्वार्टर र काकरभिटाबाट खटिएका 4 जनाको बीवाईटी टोली र मेची भन्सार कार्यालयका भन्सार अधिकृत पृथ्वी राम राईको संयुक्त टोलीले चेकजाँचका क्रममा उक्त सामान बरामद गरेको आज जनाएको छ। बरामद गरिएका सामानमा 6,20,000 रूपियाँ बराबरको 170 जोड स्पोर्ट सुज, 36,500 रूपियाँ बराबरको 73 पीस कुर्ता र 4,400 रूपियाँ बराबरको 22 पीस जामा गरी जम्मा 6,60,900 रूपियाँ बराबरको सामान रहेको बताउनुभयो। नागरिक बुलेटिनमा अब पालो विज्ञापनको।

0: 25 वर्ष देखेको अटुट विश्वास, हरेक घुटमा मिठो सुवास, त्रिशक्ति इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन गोल्ड रेन्सिया।
1: वरिष्ठ मुटु पेट छाती मृगौला मधुमेह प्रेसर रोग विशेषज्ञ डाक्टरको सेवा प्रत्येक दिन बिहान 8:30 बजेदेखि 9 बजेसम्म र बेलुका 4 बजेदेखि 6 बजेसम्म। नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल भद्रपुर 7 लेखनाथ चोक। फोन नम्बर 98-526-20-202, 98-270-53-87। साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ, रेबिज विरूद्धको खोप पनि लगाइन्छ।
2: नायक चियापछि बजारमा अब नायक इटा, रातो पुरा पाकेको इटा नायक इटा, बलियो इटा नायक इटा, गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा,
3: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा। सम्पर्क योगेन्द्र पराजुली 98-16-96-27, यदुवीर ठाकुर 98-014-50-711।
4: अब भद्रपुर हस्पिटल चोकको रिद्धि सिद्धि फार्मेसीमा हप्ताको दुई दिन मानसिक तथा नशारोग विशेषज्ञ सेवा सुचारू भएको छ। निम्न अवस्थामा मानसिक रोग विशेषज्ञसँग परामर्श गरौ। डिप्रेसन, एन्जाइटी, साइकोसिस, ओसीडी, टाउको दुख्ने माइग्रेनको समस्या, छारे रोग एवं चारक्षी तथा कुलतको समस्या भएमा टिचिङ हस्पिटलबाट आउनुभएका नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा प्रत्येक बुधबार 3 बजेदेखि र शुक्रबार 11 बजेदेखि। वृद्धि सिद्धि फार्मेसी भद्रपुर आठ रेडक्रस झापाको कार्यालय दक्षिण। सम्पर्क फोन नम्बर 023-521-886, 98-049-74-888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ।
2: मन पर्ने डिजाइनका गहनाहरू कहाँ बनाइन्छ होला?
4: ए, त्यति पनि थाहा छैन? भद्रपुरको मुख्य बजारमै भोजपुरे ज्वेलर्स छ नि। हो, त्यही बनाइन्छ नि, त्यति पनि थाहा छैन?
2: ए, हो त नि, बीच बजारमा अरू सामान पनि त्यतै खरिद गर्ने, सुनचाँदीका गरगहना पनि त्यही बनाउने, त्यहाँ त सुनचाँदी खरिद बिक्री पनि हुन्छ नि, होइन?
4: हो त, कण्ठ, चन्द्रहार, काँडे चुरा, चाँदीका भाँडाकुँडा सहित परम्परागत तथा आधुनिक डिजाइनका जस्तो सुकै गहनाहरू तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ नि। भोजपुरे ज्वेलर्स, भद्रपुर 5 मुख्य बजार, भद्रपुरको 2 नम्बर रोड, प्रोप्राइटर महेन्द्र रसाइली, लक्ष्मी रसाइली। फोन सम्पर्क 98-060-044-53, 98-049-66-914।

को संकट अझ बढ़ाउने भएको छ। द्वन्द्व चर्किएता युनि पहिलो विस्तृत विवरण हो। सोही अवधिमा हुती तर्फबाट भने 1000 भन्दा बढ़ी लड़ाकू मारिएको दावी गरेको छ। विद्रोही हुतीहरूले मुखा बन्दरगाह शहर र बाब एल मन्देवा जलमार्ग स्थित एक टापु कब्जा गरेका छन्। हर्मुज जलमार्गको महत्वपूर्ण वैकल्पिक टुहानी मार्ग मानिने यस क्षेत्रमा यमन सरकारको पकड़ गुमेसँगै सत्तारूढ राष्ट्रिय नेतृत्व परिषदमा बहस शुरू भएको छ। परिषदका सदस्य सुल्तान अल अराडाले यस घटनालाई पीड़ादायी तथा दुखद भनेको छ। यद्यपि परिषदका प्रमुख रसाद अल अलिमले पराजयलाई सामान्य घटनाको रूपमा लिँदै राज्यका संस्थाहरू र राष्ट्रिय सार्वभौम सत्ता पुनः प्राप्त गर्ने लक्ष्यबाट सरकार पछि नहट्ने स्पष्ट पारेका छन्। जवाफमा यमनको सेनाले मोखा दुवाब र ताइज प्रान्तको हुती ठेगानाहरूमा हवाई आक्रमण तीव्र पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसको तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गरेका छन्। राष्ट्रपति ट्रम्पले यस्ता आक्रमणका कारण रूसमा डिजलको आपूर्तिमा केही कठिनाई उत्पन्न भएको बताएका छन्। उनले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको अवस्थाप्रति चिन्ता व्यक्त गरेको समाचार संस्था एपीले जनाएको छ। युक्रेनले पछिल्ला केही महिनादेखि रूसको तेल तथा प्राकृतिक ग्यास उद्योगसँग सम्बन्धित संरचनालाई लक्षित आक्रमण गर्दै आएको छ। यस्ता आक्रमणका कारण रूसका केही क्षेत्रमा इन्धनको आपूर्तिमा असर परेको छ। युक्रेनले भने रूसको ऊर्जा क्षेत्रलाई लक्षित गर्नु आफ्नो युद्ध रणनीतिको महत्वपूर्ण हिस्सा भएको बताउँदै आएको छ। फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङसामोरो स्वायत्त क्षेत्रमा संसदीय निर्वाचन अघि भएको गोलीकाण्डमा 3 जनाको मृत्यु भएको छ। यस्तै 15 जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार आइतबार मध्यराति अघि कोटाबाटो शहरस्थित एक मतदान केन्द्रमा घटना भएको हो। मतदानका लागि लाइनमा बस्ने विषयमा प्रतिद्वन्दी राजनैतिक समूहबीच विवाद भएपछि धकेला धकेल र हात हालाहाल भएको थियो। विवाद बढ़े जाँदा गोली चलेको प्रहरीले जनाएको छ। यो घटना बाङसामोरो स्वायत्त क्षेत्रको पहिलो निर्वाचित संसद चयनका लागि आजदेखि शुरू भएको निर्वाचनको पूर्व संध्यामा भएको हो। स्थानीय संचार माध्यमका अनुसार यस निर्वाचनमा 20 लाख भन्दा बढ़ी मतदाता मतदानका लागि योग्य छन्। 13 राजनैतिक दलबाट 80 संसदीय सीटका लागि उम्मेद्वारहरू प्रतिस्पर्धामा छन्। नागरिक बुलेटिनमा केही खेलकुदका प्रसंग। इंग्ल्याण्डसँगको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट अर्थात खेलको गति सुस्त बनाएकोमा आईसीसी विश्व टेस्ट च्याम्पियनशीप तालिकामा पाकिस्तानको 11 अंक काटिएको छ। एजावस्टनमा भएको घरेलु टोली इंग्ल्याण्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभरभन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जनाएको छ। आईसीसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि तिराएको छ। यससँगै इंग्ल्याण्डसँगको टेस्ट श्रृंखलामा 3-0 क्लीन स्वीप बेहोर्यो पाकिस्तान विश्व टेस्ट च्याम्पियनशीप तालिकामा 5 अंक सहित पुछारमा छ। इंग्ल्याण्ड भ्रमण अघि पाकिस्तान 8 स्थानमा थियो। भारतले अफगानिस्तानलाई पहिलो T20 अन्तर्राष्ट्रिय खेलमा 7 विकेटले हराएको छ। नयाँ दिल्लीको अरूण जेटली रंगशालामा अफगानिस्तानले दिएको 157 रनको लक्ष्य भारतले 13 ओभर 4 बलमा 3 विकेट गुमाएर पूरा गरेको हो। भारतको जितमा अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गर्दै 32 बलमा 82 रन बनाए। उनले 7 चौका र 7 छक्का प्रहार गरे। यस्तै ईशान किशनले 33 बलमा 42 रन बनाए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 156 रन बनाएको थियो। अफगानिस्तानका अजमतुल्ला उमराजाईले 64 रन बनाए भने मोहम्मद नाबीले 33 रन जोड़े। भारतका हर्षदीप सिंहले 3 विकेट लिए। अफगानिस्तानका नाबीले भारतका 2 विकेट लिए। अभिषेक शर्माको आक्रमक ब्याटिङसँगै भारतको लक्ष्य सहज रूपमा पूरा गर्दै 3 खेलको श्रृंखलामा अग्रता लिएको छ। 3 खेलको T20 श्रृंखला अन्तर्गत दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बिहिबार हुनेछ। युएईको दुबईमा गैराती भएको महिला एसिया कप क्रिकेटको फाइनल खेलपछि विजेता भारतले एसियाली क्रिकेट परिषद एसिसीका अध्यक्ष मोहसिन नकवीको हातबाट ट्रफी लिन अस्वीकार गर्दा पुरस्कार वितरण समारोह विवादित बनेको छ। नकवी पाकिस्तानका गृहमन्त्रीका साथै पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष समेत हुन्। दक्षिण एसियाली छिमेकी देशहरूबीच चलिरहेको राजनैतिक तनावका बीच भारतले ट्रफी लिन अस्वीकार गरेको हो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको फाइनलमा भारतले श्रीलंकालाई

0: 72 रनले हराउँदै उपाधि जित्यो, तर दुवै टोलीको खेलाड़ीहरू आफ्ना ड्रेसिङ रूम बाहिर पर्खिरहँदा खेलपछिको समारोह 45 मिनट भन्दा धेरै समयसम्म ढिलो हुन पुगेको थियो। त्यसपछि अम्पायरहरूलाई चिनो तथा उपविजेता टोली श्रीलंकालाई खेलाड़ीहरूलाई पदक र पुरस्कार रकमको चेक हस्तान्तरण गरिएपछि सम्मान कार्यक्रम सम्पन्न भयो। पाकिस्तानले यस घटनालाई खेलको भावनासँग जोड्दै खेल भावनाको अभावमा हार वा जीतको कुनै अर्थ नहुने बताएको छ। यस्तै भारतीय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक अमोल मजुमदारले ट्रफी नलिने निर्णय भारतीय क्रिकेट नियन्त्रण बोर्डले लिएको बताएका छन्। सन् 2025 पाकिस्तानलाई हराउँदै एसिया कप जितेपछि पनि भारतीय पुरूष टोलीले मोहसिन नकवीको हातबाट ट्रफी लिन अस्वीकार गरेको थियो। नेपाली फाइट खेलाड़ी योगिन शर्माले श्रीलंकाको कोलम्बोमा आयोजित कर्म फाइट लीग 9 भारतकी खुशी सिंहलाई पराजित गर्दै नेपाललाई अन्तर्राष्ट्रिय फाइटमा जीत दिलाएकी छन्। नेपाल र भारतबीच भएको प्रतिस्पर्धामा युगिनले आत्मविश्वास, साहस र दृढ़ताका साथ उत्कृष्ट प्रदर्शन गर्दै खुशीमाथि जीत हात पारेकी हुन्। विदेशी भूमिमा नेपालका लागि प्रतिस्पर्धा गर्दै हासिल गरेको यो सफलतालाई नेपाली खेलकुदका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। रेस फाइट टीमबाट प्रतिनिधित्व गर्दै रिङमा उत्रिएकी थिइन्। युगिनले एक किक बक्सिङ नियमअनुसार खेलाइएको भिडन्तमा तीनै राउण्डमा उत्कृष्ट प्रदर्शन गर्दै अङ्कका आधारमा जीत दर्ता गरेकी थिइन्। जीतपछि उत्साहित युगिनले अब आफ्नो लक्ष्य कर्मा फाइट लीगको च्याम्पियनशीप बेल्ट रहेको बताइन्। मिक्स मार्शल आर्ट्स किक बक्सिङ र बक्सिङमा प्रशिक्षण लिएकी युगिनले 17 वर्षको उमेरदेखि व्यावसायिक प्रशिक्षण शुरू गरेकी हुन्। इंग्ल्याण्डमा जारी इंग्लिश प्रिमियर लीग फुटबलमा आज राति एक खेल हुँदैछ। नेपाली समयअनुसार आज राति 12:45 बजे खेल लिड्स युनाइटेड र न्यूकैलस बीच हुनेछ। लीड्सकै गृहमै मैदान एलान्ड रोडमा हुने खेल लीड्सका लागि सहज हुने आशा गरिएको छ। लीगमा न्यूकैलस 5 अङ्कसहित 10 र लीड्स पनि 5 अङ्कका साथ 11 स्थानमा छ। यसैगरी स्पेनमा जारी लालिगा फुटबलमा पनि आज राति 12:45 बजेको खेल भिलारियल र बेटरिस बीच हुँदैछ। लीगको अङ्क तालिकामा बेटिस 9 अङ्कसहित 7 स्थानमा छ भने भिलारियल 2 अङ्कसहित 18 स्थानमा छ। नागरिक बुलेटिनको अन्त्यमा पुनः मुख्य प्रसंग एकपटक। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा पुननिर्माणका लागि बजेट अभाव हुन नदिने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। बाढ़ीमा परि ज्यान गुमाउने 214 नागरिकको शव निकालियो, अझै 4,000 बढ़ी सम्पर्कविहीन। यमनको सरकारी फौज र इरान समर्थित हुती विद्रोही बीचको लड़ाईले अग्ररूप लिएपछि हर्मुज जलमार्ग फेरि हुतीको नियन्त्रणमा। र इंग्लिस प्रिमियर लीगमा भरे राति लीड्स युनाइटेड र न्यूकैलस बीच भिडन्त। नागरिक बुलेटिनको साँझ 5 बुलेटिन अहिलेलाई यति नै। यस बुलेटिनबाट म सुरक्षा यादव बिदा माग्दछु। नमस्कार।
1: किन मक्ख परेकी माया?
2: म मक्ख पर्नुको कारण सुन्नुस् त, तपाईं पनि मक्ख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस, सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस। पार्टी, जन्मदिन, एनिभर्सरी, पासनी लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस। सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस। आउटसाइड, इनसाइड, रुफटप, एसी क्याबिन, नन एसी क्याबिनको सेवा दिने होटल पानस। निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस।
1: साथै विवाह, वर्तमान, पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ। होटल पानस, भद्रपुर 10 छतासोक धनुष मोड, प्रोप्राइटर यादव भट्टराई। सम्पर्क नम्बर 98060 88288, 97677 78569, 98426 78652।
3: आया, आया, पीर दुख्यो। लौ नि दिदीलाई त फेरि बेथाले च्यापे जस्तो छ।
4: बिरामले च्यापो भनेर मात्र हुँदैन नि, भद्रपुरमा विश्वासिलो र भरपर्दो भिडियो एक्सरे सेवाको लागि लामो समयदेखि चिर परिचित साक्षात अल्ट्रासाउन्ड क्लिनिक लैजानु पर्छ। दक्षिण भारतको मणिपालबाट उपाधि प्राप्त एक दशकदेखिको लामो अनुभव भएका रेडियोलोजिस्ट डाक्टर सञ्जीव कुमार गुप्ताबाट दैनिक सम्पूर्ण अङ्गहरूको भिडियो एक्सरे गरिन्छ। साथै त्यहाँ ठूलो मेसिनबाट पेटको भिडियो एक्सरे तथा रगतको नसाको रंगीन भिडियो एक्सरे गर्नुको साथै शरीरको सबै अङ्गको टाउकोदेखि खुट्टासम्म भिडियो एक्सरे गरिन्छ।
1: अत्याधुनिक 4D ठूलो मेसिनबाट भिडियो एक्सरे गरिन्छ। एनुमाली स्क्यान, रंगीन फोटोमा रिपोर्ट पाइन्छ। बच्चाको मुटु गर्भवतीमै हेरिन्छ। रक्सी खाएर बिग्रेको कलेजोको भिडियो एक्सरे र कलेजोको इलास्टोग्राफी गरिन्छ।
4: बिरामी जाँच गर्ने समय प्रत्येक आइतबारदेखि शुक्रबारसम्म बिहान 8 बजेदेखि 1 बजेसम्म, शनिबार र सार्वजनिक विदाको दिन बिहान 8 बजेदेखि 12 बजेसम्म।
5: सम्पर्क वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सञ्जय कुमार गुप्ता, साक्षात अल्ट्रासाउन्ड क्लिनिक, अस्पताल रोड, भद्रपुर 8,
6: डाक्टर जय कुमार ठाकुरको क्लिनिक भित्र। सम्पर्क नम्बर 98446 86 777।
2: चाडबाड पनि आइसक्यो, सुनका गरगहना नकिन्ने?
1: किन्ने नि, किन नकिन्ने? हामीलाई चाहिने सुनका सम्पूर्ण गहनाहरू एकै ठाउँमा पाइन्छ नि, त्यो हो पूजा ज्वेलर्समा।
2: अनि त्यहाँ के पाइन्छ नि?
1: चाँदीका पाउजु, चुरा, काठी माला, करुवा, टिकादानी, फेन्सी आइटमहरू, चाँदीका सामानहरू, विभिन्न देवी देवताका मूर्तिहरू लगायत सुन चाँदीका सम्पूर्ण गरगहना पाइन्छ नि पूजा ज्वेलर्समा।
2: त्यसो भए जाउँ न त।
1: हुन्छ हुन्छ, जाउँ न त।
7: यहाँ किराँत संस्कृतिका गरगहनाहरू समेत उपलब्ध छ। हाम्रो सेवा हुन्छ तपाईँको चाहनामा, तपाईँको फेसनमा। 24 क्यारेटका सुनका गहना बनाउनुहोस् चाँदीका पाउजो चुरा टिकाको साथमा। विशेष डिजाइनमा गहनामा तपाईँको सन्तुष्टि हाम्रो ग्यारेन्टी। पूजा ज्वेलर्स, सम्पर्क प्रोप्राइटर धर्मेन्द्र शाह, पूजा ज्वेलर्स, भद्रपुर 5, भद्रपुर बजार। सम्पर्क नम्बर 98526 77 880, 98 089 24 076।
1: वृद्धि सिद्धि फार्मेसी भद्रपुर 8 हस्पिटल चोकमा अब विशेषज्ञ सेवा। यहाँ आधुनिक 4D मेसिनद्वारा 24 घण्टा भिडियो एक्सरे पनि गरिन्छ। काठमाडौँ टिचिङ हस्पिटलबाट नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा। बुधबार र शुक्रबार पेट, छाती, प्रेसर, दम, मधुमेह, थाइराइडका लागि कन्सल्टेन्ट फिजिसियन डाक्टर आकाश कोइरालाको सेवा। दैनिक बिहान 9 बजे र दिउँसो 1 बजे। स्त्री तथा प्रसूति रोग विशेषज्ञ MBBS KU MD NAMS डाक्टर विद्या पोखरेलको सेवा। दैनिक बिहान र बेलुका वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा। प्रत्येक दिन बिहान 9 बजे तथा किडनीमा ढुङ्गा, पित्तथैलीमा ढुङ्गा, अल्सर, घाउ, काटेको, गाठो भएको, हाइड्रोसिल, हर्निया, पाइल्स, फिस्टुला, खिल पल्टेको, नङ गाडिएको जस्ता समस्याका लागि वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनेश झाको सेवा। डाक्टर भेट्ने समय बिहान 8:30 देखि 9:30 बजेसम्म र दिउँसो 2 बजेदेखि। वरिष्ठ नसा बात तथा हाडजोनि रोग विशेषज्ञ डाक्टर सुभाष कुमार दास। भेट्ने समय दैनिक बिहान 8:30 बजे र दिउँसो 1:30 बजे। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोषको सेवा। भेट्ने समय प्रत्येक दिन बिहान 8:00 देखि 8:45 बजेसम्म। वृद्धि सिद्धि फार्मेसी भद्रपुर 8 हस्पिटल पूर्व, रेड क्रस झापाको कार्यालय दक्षिण। सम्पर्क फोन नम्बर 023-521-886, 98-049-74-888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ।
8: Nagarik FM 107.5 MHz.
9: You've been listening.
8: Voice of the people.
9: With the hottest station.
8: 107.5 MHz.

0: अरे यति बिहानै हजुर किचनमा
1: किन? मैले तिम्रो लागि चिया बनाउनु हुन्न र?
0: होइन हजुर, मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि।
1: ए तिमी पनि बजारमा पाइने प्रसङ्ग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि।
0: हो र, त्यस्तो मिठो र स्वादिलो छ र प्रसङ्ग चिया?
1: हो त नि, साह्रै मिठो र स्वादिलो सबैले रुचाएको प्रसङ्ग चिया नै त हो। बरु लाऊ तिमी पनि चाखेर हेर।
0: वाव, साच्चै भने जस्तै रहेछ प्रसङ्ग चिया। अब म पनि चाहन्छु मेरो दिनको सुरुवात प्रसङ्ग चियाबाटै होस्।
2: शारदा प्याकेजिङ उद्योग भदरपुर 5 प्याकेजिङ गरी बजारमा ल्याइएको प्रसङ्ग चिया सधैँ प्रयोग गरौं। सम्पर्क नम्बर 9863606011, 9818094700।
0: ह्याप्पीनेस बिगिन्स विथ अ कप अफ प्रसङ्ग टी।
3: सूचना। अब एकै छाना मुनि सबै स्वास्थ्य समस्याको समाधान एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिकमा उपलब्ध सेवाहरू। विगत 30 वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएका पूर्वाञ्चलका पुराना प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर पीतम्बर ठाकुरको दैनिक सेवा बिहान 8 बजेदेखि 9:30 बजेसम्म। प्रमुख कन्सल्टेन्ट छाला रोग एवं यौन रोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा बिहान 9 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। स्थानीय युवा तथा प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर रामबाबु खड्काको दैनिक सेवा बिहान 8:30 बजे। सिनियर कन्सल्टेन्ट नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सबु काफलेको दैनिक सेवा शनिबार बाहेक बिहान 9 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। सिनियर कन्सल्टेन्ट प्रसूति एवं स्त्री रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे, सम्पर्क 1 बजे। कन्सल्टेन्ट बच्चा तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर सन्तोष कुमार शाहको दैनिक सेवा बिहान 8:30 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। कन्सल्टेन्ट हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर नवीन भट्टराईको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। साथै यहाँ अत्याधुनिक डीआर डिजिटल एक्सरे सेवा र पेथोलोजी सेवा पनि उपलब्ध छ। क्लिनिक खुल्ने समय बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म, बिरामी जाँच गर्ने समय बिहान 8 बजेदेखि 9 बजेसम्म र दिउँसो 2 बजे, सम्पर्क 12 बजे। सम्पर्क एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिक, भद्रपुर 8 झापा, सञ्चालक ससिम पोखरेल, फोन नम्बर 023523686, 524686, 98426890।
4: सबिना कहाँ जान लागे कि?
5: अरे यार, दाईको बिहे छ, गरगहना बनाउन रोशन शाह सुनसादी पसल जान लागे कि नि।
4: रोशन शाह सुनसादी पसल नै किन नि?
5: अरूको विश्वास नै हुन्न।
4: हो र, के विशेषता छन् त त्यहाँ?
5: त्यहाँ त सुनको रानी, हार, मङ्गलसूत्र, सिक्री, छड्के तिलरी, तिलरी, जन्तर, जुन्तारा, औठी, चुरा, ब्रासलेट, झुम्का, टप र चाँदीको करुवा, थाल, प्लेट, ग्लास, चम्चा, पाउजु, कमरदानी, काठेमाला, सिन्दुरदानी, टिकादानी लगायत विभिन्न देवी देवताका मूर्तिहरू पनि पाइन्छ। साथै राशि अनुसारका पत्थरहरू पनि पाइन्छ र 24 क्यारेट सुन गरगहना ग्यारेन्टीका साथ तयार तथा खरिद बिक्री गरिन्छ।
4: कहाँ छ नि पसल?
5: सम्पर्क
4: रोशन शाह सुनचाँदी पसल, भद्रपुर 5 झापा,
5: 2 नम्बर रोड, सब्जी लाइन, प्रोप्राइटर रोशन शाह, फोन नम्बर 023520607, 023521667, मोबाइल नम्बर
4: 9817786133,
5: 9426278200।
6: स्वस्थ दाँत सुन्दर मुस्कान, के तपाईलाई थाहा छ? स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक, बिरता मोड एक पुरानो आँखा शिविर रहेको कलेज रङको बिल्डिङ, सम्पर्क नम्बर 98526 37600।
7: यो हो नागरिक एफएम 107.5 मेगाहर्ज, जन जनको बोली।

0: Calgary FM. You're listening to 107.5 MHz.
1: And you've got it.

0: sip on ya. Extreme energy drink.
1: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ साथै सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा बिहान 9 बजे र दिउँसो 1 बजे र बेलुका 5 बजे नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल भद्रपुर 7 लेखनाथ चोक फोन नम्बर 98526 20202 98 20 70 53 87 साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ रेबिज विरूद्धको खोप पनि लगाइन्छ
2: नागरिक एफएम जन जनको बोली

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक अफवाह प्रस्तुत गर्छौं। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा हुने प्रहरी समाचार।
1: विभागीय समाचार।
0: प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी वृत्त गौशालाको पुननिर्मित कार्यालय भवनको भदौ 28 गते आयोजित एक कार्यक्रम बीच उद्घाटन गर्नुभएको छ। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई कदर पत्र एवं प्रशंसा पत्र प्रदान गर्नुभयो। उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले पूर्ण रूपमा क्षति भएका भवनहरू पुननिर्माण कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण संघ संस्था एवं महानुभावहरूप्रति कृतज्ञता व्यक्त गर्दै यो सद्भाव एवं साथले प्रहरी र समुदाय बीचको सम्बन्धलाई अझ आत्मीय बनाउनुका साथै नेपाल प्रहरीलाई अझ बढ़ी नागरिक मैत्री उत्तरदायी र सेवाभावका साथ कर्तव्य निर्वाह गर्न थप प्रेरणा र ऊर्जा प्रदान गरेको बताउनुभयो। प्रहरी महानिरीक्षक कार्कीले प्रहरी संरचनाको पुननिर्माणसँगै समुदाय र नेपाल प्रहरीको सम्बन्धको पनि पुननिर्माण भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्तै सहयोग र सहकार्यको निरन्तरताको अपेक्षा रहेको बताउनुभयो। भवन पुननिर्माणसँगै कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई अझ बढ़ी जिम्मेवार अनुशासित पारदर्शी संवेदनशील र उत्तरदायी हुँदै नागरिक प्रति समर्पित भएर कार्य गर्न उहाँले निर्देशन दिनुभयो। कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने भवन पुननिर्माण कार्य समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका वडा नम्बर 8 अध्यक्ष आसामान संगतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो। सो अवसरमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने भवन पुननिर्माण समितिका कोषाध्यक्ष वीएन पाठकले भवन निर्माण सम्बन्धी प्रतिवेदन तथा इन्जिनियर डाक्टर शंकर ढकालले भवन निर्माण सम्बन्धी प्राविधिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले काठमाडौँ महानगर प्रहरी बलले शान्ति सुरक्षा सड़क अनुशासन अतिक्रमण नियन्त्रण सामाजिक तथा पुरातात्विक सम्पदाको संरक्षण तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा निर्वाह गरेको भूमिका सराहनीय रहेको बताउनुभयो। काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिकोत्सवका अवसरमा राष्ट्रिय सभागृहमा भदौ 28 गते आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनु भएको हो। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले वार्षिकोत्सवका अवसरमा सम्पूर्ण महानगर प्रहरी बल परिवारलाई हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनमा आफ्नो जिम्मेवारीलाई अझ उत्कृष्ट ढंगले सम्पादन गर्दै काठमाडौँ महानगरपालिकाको सुशासन शहरी व्यवस्थापन र नागरिक सेवाको प्रभावकारिता अभिवृद्धिमा थप योगदान पुर्याओस् भन्ने शुभेच्छा समेत व्यक्त गर्नुभयो। प्रहरी महानिरीक्षक कार्कीले काठमाडौँ महानगर प्रहरी बलले 3 दशक भन्दा लामो समयदेखि महानगरपालिकाको नीति निर्णय र निर्देशन कार्यान्वयन गर्दै निर्वाह गरेको भूमिकाको चर्चा गर्दै विपदको समयमा खोज उद्धार राहत वितरण लगायतमा नेपाल प्रहरीसँग समन्वयका क्षेत्रमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। महानगर प्रहरी बलको कामको प्रकृति र नेपाल प्रहरीको कामको प्रकृति फरक भए तापनि नागरिक सेवा सार्वजनिक सुरक्षा शान्ति सुव्यवस्था र सुरक्षित तथा व्यवस्थित शहर निर्माण गर्नु दुवैको साझा उद्देश्य रहेको बताउनुभयो। प्रहरी महानिरीक्षक कार्कीले स्वच्छ सुन्दर सुरक्षित र व्यवस्थित महानगरको परिकल्पनालाई सार्थक बनाउन सड़क सुरक्षा ट्राफिक तथा शहरी आवागमन व्यवस्थापन फुटपाथ व्यवस्थापन साधन स्रोत व्यवस्थापन विपद तथा आपतकालीन प्रतिकार्य ऐतिहासिक धार्मिक तथा पुरातात्विक सम्पदा संरक्षण शहरी क्षेत्रको समग्र शान्ति सुरक्षा अपराध नियन्त्रण स्मार्ट सिटी सेक्युरिटी समुदाय प्रहरी साझेदारी लगायतमा नेपाल प्रहरी सदैव साथमा रहने र आगामी दिनमा महानगरको सहयोग अझ घनीभूत हुँदै जाने विश्वास व्यक्त गर्नुभयो। अवैध हात हतियार निर्माण गरी बिक्री वितरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा गुल्मी जिल्ला छत्रकोट गाउँपालिका 5 बस्ने 47 वर्षीय बुद्धि बहादुर कामी 41 वर्षीय झग बहादुर बिख र 60 वर्षीय प्रेम बहादुर सिन्जाली रहेका छन्। उनीहरूको साथबाट भरुवा बन्दुक 9 थान बन्दुकको नाल 42 थान काठको निर्माण हुँदै गरेको कुञ्जी 8 थान काठको बट 5 थान फलामको गज 2 थान गोली तथा सात छर्रा 221 थान, बन्दुकको चाप 7 थान, बारूद जस्तो देखिने पदार्थ 89 ग्राम 850 मिलिग्राम, जंगली जनावरको ओखेटो पहाड, हड्डी, छाला, भरुवा बन्दुकमा लाग्ने गोली 3 थान लगायतका सरसामान समेत प्रहरीले बरामद गरेको छ। यसै गरी कटुवा पिस्तोल 1 थान र गोली 2 राउण्ड सहित भारतीय नागरिक 28 वर्षीय नवीन महतोलाई सर्लाही जिल्ला मलङ्गवा नगरपालिका 12 भदौ 26 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी भरुवा बन्दुक 3 थान सहित सङ्खुवासभा जिल्ला मादी नगरपालिका 4 बस्ने 42 वर्षीय कुलबहादुर जिमीलाई भदौ 26 गते प्रहरीले पक्राउ गरेको छ। नियन्त्रित लागौषध इस्पास्मो 428 ट्याब्लेट सहित भारतीय नागरिक 20 वर्षीय हदिश अली समेत दुईजनालाई नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका 2 भदौ 27 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागौषध इस्पास्मो 160 ट्याब्लेट सहित नवलपरासी पश्चिम बर्दघाट नगरपालिका 4 बस्ने 27 वर्षीय विशाल गुरूङलाई सोही ठाउँबाट भदौ 25 गते प्रहरीले पक्राउ गरेको छ भने अवैध लागौषध गाँजा करिब 101.64 किलो ग्राम सहित धनुषा जिल्ला लहान नगरपालिका 1 बस्ने 30 वर्षीय सुरज चौधरी समेत 5 जनालाई उदयपुर जिल्ला त्रियुगा नगरपालिका 6 भदौ 25 गते प्रहरीले पक्राउ गरेको छ। सुन तथा चाँदीका गरगहना चोरी तथा खरिद गर्ने कार्यमा संलग्न रहेको अभियोगमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा महोत्तरी जिल्ला गौशाला नगरपालिका 5 29 वर्षीय सावन कुशवा, तेह्रथुम जिल्ला आठराई गाउँपालिका 8 36 वर्षीय पवित्रा लिम्बु, दोलखा जिल्ला गौरीशंकर गाउँपालिका 5 25 वर्षीय श्रीकृष्ण विश्वकर्मा र भोजपुर जिल्ला भोजपुर नगरपालिका 5 43 वर्षीय रमिला भिकर रहेका छन्। उनीहरूमध्ये उक्त गरगहना चोरी गर्ने सावन तथा गरगहना खरिद गर्ने पवित्रा, श्रीकृष्ण र रमिला रहेको खुल्न आएको छ। काठमाडौँ महानगरपालिका 32 गत साउन 18 गते सुन तथा चाँदीका गरगहनाहरू चोरी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। सार्वजनिक नैतिकता शिष्टाचार विरूद्धका सामग्री प्रकाशन प्रसारण गरी घृणा द्वेष फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा रूकुम पश्चिम 8 बिस्कोट नगरपालिका 12 27 वर्षीय जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालहरूमा विपदको अति संवेदनशील समयमा खोज उद्धार तथा व्यवस्थापनमा अहोरात्र खटिएका सुरक्षा निकाय तथा राष्ट्र सेवकहरूका बारेमा सार्वजनिक नैतिकता शिष्टाचार विरूद्धका सामग्री विद्युतीय स्वरूपमा प्रकाशन गरी सुरक्षा निकाय तथा राष्ट्र सेवकहरू प्रति घृणा द्वेष फैलाइ नागरिक र सुरक्षा निकाय बीचको सुमधुर सम्बन्धमा खलल पुर्याउने कार्यमा संलग्न उनलाई काठमाडौँको अनाम नगरबाट प्रहरीले पक्राउ गरेको हो। अनलाइन सट्टेबाजी खेल्ने खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा 3 भदौ 24 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापा जिल्ला बिरतामोड नगरपालिका 4 बस्ने 41 वर्षीय किरण खानदङवा, 38 वर्षीय हेक्की श्रेष्ठ र 27 वर्षीय उज्जवल गुरागाई रहेका छन्। बिरतामोड नगरपालिका 4 अनलाइन सट्टेबाजी खेल्ने खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो। स्रोत नखुलेको नगद 13,75,000 नेपाली रूपियाँ सहित काभ्रे जिल्ला चौरी देउराली गाउँपालिका 3 20 वर्षीय युवराज घतानीलाई काठमाडौँ महानगरपालिका 26 भदौ 27 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी स्रोत नखुलेको 4,50,000 भारतीय रूपियाँ सहित भारतीय नागरिक 55 वर्षीय अशोक कुमारलाई पर्सा जिल्ला बिरगंज महानगरपालिका 16 भदौ 26 गते प्रहरीले पक्राउ गरेको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो।
1: तपाई यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौं नाटक अफवाह।

0: ए समीर, के हो डलर त व्यापक आइरहेको छ जस्तो छ त फेसबुकबाट।
1: कहाँ आउनु, अलि अलि हो।
0: अनि त्यस्तो रियलिस्टिक भिडियो कुनै आईबाट बनाउँछौ हो तिमीले?
1: बनाइहाल्छ त, सब्सक्रिप्सन लिन पर्यो नि, खर्च गर्न भनेपछि तिम्रो सातो जान्छ, अनि कसरी हुन्छ त प्रगति?
0: त्यो त हो, मेरो डलर कार बिग्रेर पनि हो के।
1: अर्को बनाऊ न, अहिले बाढी पहिरोको भिडियो हेर त मेरो पेजमा कति गइरहेको छ।
0: त्यस्तो त्यो हल्का फुल्का कमेडी बनाएर भ्युज स्युज ल्याउनु त ठिकै हो, तर यो विपदको बेलामा एआईबाट नक्कली फोटो भिडियो बनाएर पोस्ट गर्नु चाहिँ अलिक ठिक होइन है साथी।
1: ठिक होइन भनेर के गर्नु साथी, त्यही नगरी डलर झर्दैन।
0: अस्ति मुगलिनको बाटोमा पहिरो खसेको छ भनेर समाचार आयो, एउटा भिडियो हेरेको, पोहोर परारको पो हालेको रहेछ। पुरानो फोटो भिडियो हालेको देख्दा त म आफैलाई कति रिस उठेको थियो, तिमी त पुरै फेक भिडियो बनाएर हाल्छौ।
1: कसलाई के असर पर्छ, कसले के सोध्छ भनेर त आफ्नो प्रगति नै हुँदैन।
0: त्यो त हो। ल साथी, प्रगति गर तिमी।
1: साथीको प्रगतिमा जल्ने होइन, बरु तिमी पनि सिक के।
0: ए मलाई सबै आउँछ, तर यो विपदको बेलामा अफवाह फैलाउने काम चाहिँ म गर्दिन है।
1: ठिक छ नि त, तिमी इमान्दार बन, म त जसरी पनि कमाउने हो।
0: ल म अहिले गए, जेसी गर तिमी।

0: नमस्कार म्याम.
1: नमस्कार, के थियो होला
0: म्याम? मलाई फोन गरेर यहाँ बोलाउनु भएको थियो. म समीर पौडेल. हजुर.
1: ए, तपाईँ नै हो समीर पौडेल भन्ने?
0: हजुर, म नै हो म्याम.
1: ए ल, बस्नुहोस् त्यहाँ. अनि यो फेसबुक टिभी भन्ने पेज पनि तपाईँकै हो होइन?
0: हजुर हजुर म्याम, मैले नै चलाउँछु त्यो पेज.
1: ए, पछिल्लो समय तपाईँले आफ्नो पेजमा बाढी पहिरो र प्राकृतिक विपदसँग सम्बन्धित केही भिडियोहरू पोस्ट गर्नुभएको रहेछ.
0: हजुर म्याम, भिडियोहरू त पोस्ट गरेको छु म्याम. मैले भिडियोमा त्यस्तो केही समस्या भयो कि? हजुर,
1: समस्या भिडियो पोस्ट गरेकोमा मात्रै होइन, ती मध्ये केही भिडियो वास्तविक घटनाका होइनन्, एआईबाट बनाइएका वा पुराना भिडियोहरूलाई भर्खर भएको घटना जस्तो बनाएर पोस्ट गरेको देखिन्छ.
0: म्याम, त्यो त फेसबुकमा भ्युज आउँछ भनेर एआईबाट बनाएर हालेको थिएँ. हजुर,
1: अहिलेको यस्तो विपदको समयमा तपाईँहरू जस्ता फेसबुकमा धेरै फलोअर्स भएका व्यक्तिहरूले त झन् सत्य तथ्य घटना पोस्ट गर्नुपर्नेमा एआईबाट निर्माण गरेको गलत सूचना अफवाह फैलाउनु अपराध हो भन्ने त थाहा छ होला नि तपाईँलाई.
0: म्याम, सबैले बनाएर हालिरहेका हुन्थे अनि के होला र भनेर मैले पनि हालिहाले. हजुर,
1: हेर्नुहोस् है, कसले के हाल्यो के गर्यो भन्दा पनि आफूले के गरिरहेको छु भन्ने कुरा महत्वपूर्ण हुन्छ. विपदको समयमा त्यसरी भ्रामक तथा गलत सूचना फैलाउँदा मानिसहरूमा झन् बढी डर, त्रास र भ्रम सिर्जना हुन सक्छ.
0: त्यो त हो म्याम.
1: सामाजिक सञ्जालमा पोस्ट गरेका यस्ता फेक कुराहरू केही मिनटमै हजारौं मानिससम्म पुग्न सक्छन् र कसैलाई व्यक्तिगत फाइदा हुन सक्ला, तर एउटा गलत सूचनाले देश विदेशमा रहेका सर्वसाधारणमा कतिसम्म असर पर्छ भन्ने कुरा आकलन समेत गर्न सकिँदैन. बुझ्नुभयो?
0: त्यो त हो म्याम. मैले यसरी बाढीको फेक भिडियो बनाउन नहुने थियो म्याम. एआईबाट जस्तो फोटो भिडियो पनि बन्छ त्यसैको फाइदा उठाएर पैसा कमाउन खोज्नु मेरो गल्ती भयो. हजुर,
1: एआई प्रविधि

0: फोटो भिडियो पोस्ट गर्नुहुन्थेन म्याम, मेरो सानो पोस्टले यति ठुलो असर पार्न सक्छ भन्ने मैले सोच्दै सोचिन म्याम।
1: पैसा कमाउनु पर्छ तर गलत काम गरेर होइन। हेर्नुहोस् है, अरूको दुःख विपद र डरलाई कमाईको माध्यम बनाउनु पनि गलत हो। यस्तो कुरामा सामाजिक सञ्जाल चलाउने हरेक व्यक्ति जिम्मेवार हुनुपर्छ।
0: बुझे म्याम, अबदेखि कुनै पनि भिडियो पोस्ट गर्नु अघि स्रोत जाँच गर्छु। एआईबाट बनाइएको भए एआईबाट बनाएको भनेर पोस्ट गर्छु, तर बरु आजैदेखि कहिल्यै भिडियोहरू नै नहालौँला म्याम। एकपल्टलाई मलाई माफ गरिदिनुहोस् हजुर।
1: हेर्नुहोस् है, तपाईँले गल्ती गरिसक्नु भएको छ। गल्ती गरिसकेपछि त्यसको सजाय चाहिँ भोग्नै पर्छ। त्यसैले अब तपाईँलाई कानून अनुसार चाहिँ कारवाही हुन्छ नै। यतिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक अफवाह। यस नाटकका लेखक दीपक राज विश्वकर्मा, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी र दीपक राज विश्वकर्मा। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण धेरै सर्वसाधारणका सुन, चाँदी, नगद, एटीएम, चेकबुक, नागरिकता, राहदानी लगायतका महत्वपूर्ण कागजात तथा धनमाल बगाएर हराएको अवस्था छ। यदि तपाईँले त्यस्ता धनमाल वा कागजात फेला पार्नु भएको छ भने आफू खुशी प्रयोग गर्ने, बिक्री वितरण गर्ने, लुकाउने वा आफूसँग राख्ने जस्ता कार्य नगर्नुहोस्। तुरन्त नजिकको प्रहरी कार्यालयमा बुझाउनुहोस्।
2: सम्पत्ति फेला पारी सम्बन्धित धनीलाई नबुझाएर आफूसँग राख्नु, प्रयोग गर्नु, खरिद बिक्री गर्नु वा हिनामिना गर्नु मुलुकी अपराध संहिता 2074 अन्तर्गतको कसुर हो। त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि अनुसन्धान गरी सजाय तथा बिगो असुल उपरको कार्यवाही हुने कानूनी व्यवस्था रहेको छ। त्यसैले हराएको धनमाल वा कागजात लुकाउने, अन्यत्र लैजाने वा वास्तविक हकदारलाई फिर्ता नगर्ने र प्रमाण बिनाका सुन चाँदी जस्ता धनमाल खरिद गर्ने जस्ता आपराधिक कार्य नगर्नुहोस्।
1: कार्यबारे कुनै पनि सूचना वा जानकारी भए तत्काल नेपाल प्रहरीलाई खबर गर्नुहोस्। सूचना दिने व्यक्तिको परिचय गुप्य राखिनेछ। याद राख्नुहोस्, फेला परेको धनमाल आफ्नो होइन, सम्बन्धित हकदारको हो।
2: हस्तै नै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र देवकी भण्डारी, सहकर्मी अम्बिका केसी र मधिपगराज विश्वकर्मा पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।

0: किन मक्ख परे कि माया?
1: म मक्ख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मक्ख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस। सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस। पार्टी, जन्मदिन, एनिभर्सरी, पास्ने लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस। सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस। आउटसाइड, इनसाइड, रुफटप, एसी क्याबिन, नन एसी क्याबिनको सेवा दिने होटल पानस। निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस।
2: साथै विवाह, वर्तमान, पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ।
0: होटल पानस, भद्रपुर 10 छताचोक धनुष मोड, प्रोप्राइटर यादव भट्टराई। सम्पर्क नम्बर 98060 88288, 97677 78569, 98426 78652।
3: के तपाईँ लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाईले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाईले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बेतामोड झापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बेतामोड छापा। सम्पर्क नम्बर 023535333, 97010123445, 97010123445।
4: अरे, यति बिहानै हजुर किचनमा
5: किन? मैले तिम्रो लागि चिया बनाउनु हुन्न र?
4: होइन हजुर, मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि।
5: ए, तिमी पनि बजारमा पाइने प्रसङ्ग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि।
4: हो र, त्यस्तो मिठो र स्वादिलो छ र प्रसङ्ग चिया?
5: हो त नि, साह्रै मिठो र स्वादिलो, सबैले रुचाएको प्रसङ्ग चिया नै त हो। बरु लाउ, तिमी पनि चाखेर हेर।
4: वाव, साच्चै भने जस्तै रहेछ प्रसङ्ग चिया। अब म पनि चाहन्छु मेरो दिनको सुरुवात प्रसङ्ग चियाबाटै होस्।
6: शारदा प्याकेजिङ उद्योग भद्रपुर 5 प्याकेजिङ गरी बजारमा ल्याइएको प्रसङ्ग चिया सधैँ प्रयोग गरौं। सम्पर्क नम्बर 9863606011, 9818094700।
4: ह्यापिनेस बिगिन्स विथ अ कप अफ प्रसङ्ग टी।
7: सिटौला क्लिनिक धरान घोपाबाट विशेष अनुभव हासिल गरी आउनु भएको वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा थाइराइड रोग विशेषज्ञ डाक्टर मनिष सुवेदीबाट पेट, छाती, मुटु रोग, सुगर, प्रेसर र मृगौला रोगको सेवा उपलब्ध छ।
8: वरिष्ठ हाड जोड्नी, नसा तथा बाथ रोग विशेषज्ञ अर्थोपेडिक सर्जन डाक्टर नवीन भट्टराईको सेवा।
9: वरिष्ठ स्त्री रोग तथा प्रसूति विशेषज्ञ काठमाडौँको वीर अस्पतालबाट डाक्टर विद्या पोखरेलको सेवा।
7: साथै वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ
9: डाक्टर प्रकाश कुमार श्रेष्ठको सेवा पनि उपलब्ध छ।
7: प्रोप्राइटर दाताराम सिटौला, सिटौला क्लिनिक मेची अञ्चल अस्पतालबाट 100 मिटर पश्चिम। सम्पर्क नम्बर 03-5200-50, 98-5-26-33-93, 98-4-26-33-93।
10: You've been listening to Voice of the People with the hardest station, 107.5 MHz.

0: नायक चिया पछि बजारमा अब नायक इटा, रातो पुरा पाकेको इटा नायक इटा, बलियो इटा नायक इटा, गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा,
1: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा, सम्पर्क योगेन्द्र पराजुली 9816-96-27-27, यदुवीर ठाकुर 9804-50-711।
0: हेल्दी स्माइल फर हेल्दी लिभिङ, विगत 10 वर्षदेखि झापाको सदरमुकाम चन्द्रगढीमा सेवा दिँदै आएको साझा डेन्टल अब थप विशेषज्ञ सेवाहरू र नयाँ व्यवस्थापनमा वरिष्ठ डेन्टल सर्जन धरा नोबेल तथा मेची अस्पतालबाट विशेषज्ञ डाक्टरहरूको सेवा थपिएको जानकारी गराउँदछौ। हाम्रा सेवाहरू नदुखाइ दाँत निकाल्ने, बाङ्गोटेङ्गो दाँत मिलाउने, हड्डी भित्र रोपेर कृत्रिम दाँत लगाउने, डेन्टल एक्सरे सेवा, दाँत भर्ने, दाँत झिक्ने लगाउने तथा फिक्स दाँत लाउने। थप जानकारीको लागि साझा डेन्टल होम चन्द्रगढी लेखना चोक झापा, सम्पर्क फोन नम्बर 9826-79-414, 023-456-003। हेल्दी स्माइल फर हेल्दी लिभिङ,
2: भद्रपुरका पुराना स्वास्थ्यकर्मी बलदेव शाहद्वारा सञ्चालित शाह क्लिनिक नवीन मेडिकल हलमा अब मेची अञ्चलकै पुराना र प्रसिद्ध वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर पीताम्बर ठाकुरको दैनिक सेवा साँझ 5 बजेदेखि। पेट, छाती, मुटु, नसा, सुगर, प्रेसर, जन्डिस, थाइराइड, मृगौला रोग विशेषज्ञ सेवाका साथै डाक्टर मनोज कुमार शाहको सेवा प्रत्येक बिहान 8:30-9:30।
3: एपेन्डिक्स, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला, स्तन सम्बन्धी, पित्तथैली, हर्निया, पथरी, गाँठागुठी, चिरफार विशेषज्ञ, वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनेश झाको सेवा, प्रादेशिक अस्पताल भद्रपुरबाट, छाला, चर्म, यौन रोग तथा सौन्दर्य विशेषज्ञ एमबीबीएस एमडी डर्मालोजी डाक्टर निस्तुक बराल, प्रत्येक शनिबार दिउँसो 3-4 बजेसम्म। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोष, प्रत्येक दिन बिहान 7:30-9 बजेसम्म र बेलुका 5-8 बजेसम्म।
2: अब हाम्रै भद्रपुरमा विशेषज्ञ सेवा लिन आउनुहोस्। शाह क्लिनिक नवीन मेडिकल हल, भद्रपुर 5 भद्रपुर बजार, फोन सम्पर्क 9809-72085, 023-525-353। 1 घण्टा अघि नै बिरामीको अग्रिम नाम टिपाउन सक्नुहुनेछ।
4: वाओ, कस्तो राम्रो घर!
5: रिलायन्स पेन्ट्स लगाएपछि राम्रो हुँदैन त?
4: रिलायन्स पेन्ट्स
5: हो त, रिलायन्स पेन्ट्स।
4: त्यसो भए म पनि आफ्नो घर रिलायन्स पेन्ट्सले रंगाउँछु, तपाईहरू पनि रंगाउनुहोस्।
5: रिलायन्स पेन्ट्स लगाउनुहोस्, खुसीले रमाउनुहोस्।
4: रिलायन्स पेन्ट्स प्राली, विक्रेता श्री विष्णु ट्रेडर्स, लेखना चोक चन्द्रगढी,
3: सम्पर्क नम्बर 9843-11054।
6: यो हो नागरिक एफएम 107.5 मेगाहर्ज, जन जनको बोली।

0: चाडबाड पनि आइसक्यो, सुनका गरगहना नकिन्ने?
1: किन्ने नि, किन नकिन्ने? हामीलाई चाहिने सुनका सम्पूर्ण गहनाहरू एकै ठाउँमा पाइन्छ नि, त्यो हो पूजा ज्वेलर्समा।
0: अनि त्यहाँ के पाइन्छ नि?
1: चाँदीका पाउजु, चुरा, काठी माला, करुवा, टिकादानी, फेन्सी आइटमहरू, चाँदीका सामानहरू, विभिन्न देवी देवताका मूर्तिहरू लगायत सुन चाँदीका सम्पूर्ण गरगहना पाइन्छ नि पूजा ज्वेलर्समा।
0: त्यसो भए जाउँ न त।
1: हुन्छ हुन्छ, जाउँ न त।
2: यहाँ किरात संस्कृतिका गरगहनाहरू समेत उपलब्ध छ। हाम्रो सेवा हुन्छ तपाईँको चाहनामा, तपाईँको फेसनमा। 24 क्यारेटका सुनका गहना बनाउनुहोस् चाँदीका पाउजो चुरा टिकाको साथमा। विशेष डिजाइनमा गहनामा तपाईँको सन्तुष्टि हाम्रो ग्यारेन्टी। पूजा ज्वेलर्स, सम्पर्क प्रोप्राइटर धर्मेन्द्र शाह, पूजा ज्वेलर्स, भद्रपुर 5, भद्रपुर बजार। सम्पर्क नम्बर 98526 77880, 98079824076।
0: जापान जानेको लागि सुवर्ण अवसर। चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसी नेपाल फर्किएर काठमाडौँ तीनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98510554566, जगदीश काफले 98446006124, रमेश कोइराला 98426080248, ध्रुव निरौला 98426026852।
3: हेलो।
4: हजुर दिदी,
3: सुन न भाइ, मेरो दाँत दुखिरहेको छ, निकाल्न नि मन छैन। राम्रो ठाउँमा दाँतको जरैबाट गर्ने उपचार आरसीटी गर्नु छ, तिमीले चिने जानेको कोही छ कि भनेर नि।
4: छ नि दिदी, अस्पताल रोड भद्रपुरको सूर्योदय डेन्टलमा एमडीएस आरसीटी तथा कृत्रिम दाँत विशेषज्ञ डाक्टर भरत खरेलको सेवा प्रत्येक दिन बिहान 10 बजेदेखि र एमडीएस पेडियाट्रिक डेन्टिस्ट्री डाक्टर सञ्चिता खड्का प्रत्येक दिन 2 बजेदेखि 5 बजेसम्म बस्नुहुन्छ नि। त्यहाँ बच्चाको दाँतको उपचार चाहिँ 2 बजेपछि बच्चाकै विशेषज्ञ डाक्टरबाट हुन्छ है, त्यही देखाउनु न। दाँतको जरैदेखि उपचार हुन्छ, आरसीटी, दाँत लगाउने, भर्ने, सफा गर्ने, सेट दाँत बनाउने जस्ता सबै उपचार यही हुन्छ।
3: अनि भान्जीको दाँत तार बाँधेर मिलाउनु छ, त्यो नि हुन्छ त्यहाँ?
4: त्यो पनि हुन्छ दिदी, सूर्योदय डेन्टलको शाखा पुरानो इलाम स्टेन बिरतामोडमा छ। त्यहाँ ब्रसेज लगाउने डाक्टर भूषण भट्टराई एमडीएस धरानबाट प्रत्येक शनिबार आउनुहुन्छ। भान्जीको लागि चाहिँ बिरतामोड शाखा नै जानुपर्ने हुन्छ।
0: सम्पर्क सूर्योदय डेन्टल, अस्पताल रोड भद्रपुर, 98423553591, बिरतामोड शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोड, 023-530-215। नायक चिया पछि बजारमा अब नायक इटा। रातो पुरा पाकेको इटा नायक इटा, बलियो इटा नायक इटा, गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा,
5: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा। सम्पर्क योगेन्द्र पराजुली 98-16-96-64-27, यदुवीर ठाकुर 98-0-14-50-711।

0: अब काठमाडौँ विराटनगरका डाक्टरको लागि शनिबार नै कुर्नु पर्दैन, उपचारको लागि सिलगढी धाइरहनु पर्दैन। पूर्वाञ्चलमै पहिलो छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा सञ्चालित दमकको डेल्फी स्किन केयर हस्पिटल पुगे भइहाल्यो।
1: उपचार विधिबाट निको पारिने
0: चाया पोतो डन्डीफोर आँखा वरिपरिको कालोपना,
1: कपाल झर्ने, तालु खुइलिने, एलर्जी दाद

0: नागरिक एफएम 107.5 मेगाहर्ज वॉइस ऑफ द पीपल
1: नागरिक टाइम चेक
2: अहिले साँझको 8 बज्यो। यस टाइम चेकका प्रायोजक गोल्ड रिङ चिया

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक हुद्दा विद्यानन्द यादव। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा नेपाली सेनाले भोटेकोशी बाढ़ीबाट क्षति भएको सड़क सञ्जाल सञ्चालन तथा बाढ़ी प्रभावित नागरिकहरूलाई लक्षित गरी स्थापना गरेको एक्रो ब्रिज तथा स्वास्थ्य सेवा सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौ नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देल मित्र राष्ट्र जनवादी गणतन्त्र चीनको बेजिङमा सञ्चालन हुने दि 13th बेजिङ स्याङसान फोरममा सहभागी हुन भदौ 28 गते चीन प्रस्थान गर्नुभएको छ। उहाँ जनवादी गणतन्त्र चीनको औपचारिक निमन्त्रणामा चीन प्रस्थान गर्नुभएको हो। प्रधान सेनापति उक्त फोरममा सहभागी भई असोज 3 गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ। रसुवाको भोटेकोशीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ी पश्चात नेपाली सेना अग्रपंक्तिमा रही खोज तथा उद्धारमा सक्रिय रहेको छ। सो क्रममा विभिन्न सुरुङमा ब्लास्टिङ गरी प्रवेश मार्ग बनाएर ड्रोनको सहायताबाट तथा आफै प्रवेश गरी फँसेका हुन सक्ने व्यक्तिहरूको खोज तथा उद्धार गरिरहेको हो। यसका साथै खोज तथा उद्धारमा थर्मल इन्फ्रारेड ड्रोन मार्फत समेत स्क्यानिङ गरिएको थियो। यसै गरी थर्मल प्रविधिले जमीन मुनिको अवस्था देखाउन नसक्ने भएकाले सुरक्षा फौजले संयुक्त रूपमा पैदल गस्ती समेत सञ्चालन गरी खोज तथा उद्धार गरेको थियो। यसै गरी नुवाकोट स्थित विपद प्रतिकार्य ट्याक्टिकल हेडक्वार्टर अन्तर्गतको फौजले नुवाकोट तथा रसुवा जिल्लाका विभिन्न स्थानमा बेस स्थापना गरी खोज तथा उद्धार गरिरहेका छन्। यस क्रममा अर्ली वार्निङ सिस्टमका लागि विभिन्न स्थानमा सिग्नल टोली तैनात गरिएको छ। बाढ़ी प्रभावितहरूलाई अत्यावश्यक पर्ने मेडिकल सामग्री, खाद्य तथा अन्य दैनिक उपभोग्य सामग्रीहरूको सहज व्यवस्थापनका लागि समेत नेपाली सेनाले हवाई तथा स्थल मार्गबाट बाढ़ी प्रभावित स्थानमा राहत सामग्री ढुवानी गरिरहेको छ। यसै गरी नेपाली सेनाले हालसम्म प्रभावित क्षेत्रबाट 3874 स्वदेशी तथा 283 विदेशी गरी 4157 जनाको हवाई उद्धार गरेको छ। त्यस्तै त्रिशुली र धुन्चेमा स्थापना गरेको आपतकालीन उपचार केन्द्र तथा

0: मेडिकल पेट्रोलबाट हालसम्म 3720 जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। विनाशकारी बाढ़ी लगत्तै प्रभावित इलाकामा खटिएको नेपाली सेनाले विभिन्न जलविद्युत आयोजनाको सुरुङमा खोजी कार्य जारी राखेको छ। यस क्रममा नेपाली सेनाबाट खटिएको उद्धार टोलीले रसुवा स्थित रसुवागढ़ी जलविद्युत आयोजना, लाङताङ जलविद्युत आयोजना, चिलिमे जलविद्युत आयोजना, माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजना र नुवाकोट स्थित त्रिशुली 3A र त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुङमा परिचालित भई खोज तथा उद्धार गरेको हो। यस क्रममा रसुवागढ़ी जलविद्युत आयोजनामा कम्पोजिट क्विक रियाक्सन टीम तथा आयोजनाको प्रतिनिधि सहितको संयुक्त खोज तथा उद्धार टोलीले पावर हाउस, ट्रान्सफर्मर रूम र कन्ट्रोल पोइन्टसम्म पुगी खोजी कार्य गरेको थियो। त्यस्तै लाङताङ हाइड्रोमा नेपाली सेनाका 25 जनाको टोलीले टनेलभित्र खोजी गरेको छ भने चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोलीले टनेलभित्रको लेदो फालेको छ। त्यसै गरी टनेलभित्र हेभी इक्विपमेन्ट लैजान ब्लास्टिङ गरी बाटो निर्माण गरिरहेको छ भने सड़कको ट्रयाक समेत खोलिएको छ। नेपाली सेनाले नुवाकोट जिल्ला विदुर नगरपालिका 5 देवीघाट स्थित तादी नदीमा एक्रो ब्रिज निर्माण गरेको छ। उक्त ब्रिजको भदौ 25 गते नुवाकोटका प्रमुख जिल्ला अधिकारी श्री शम्भू प्रसाद रेग्मीले उद्घाटन गर्नुभएको हो। रसुवाको भोटेकोशी नदीमा गत भदौ 10 गते आएको बाढ़ीले नदीमा रहेको पुल बगाए पश्चात नेपाली सेनाले उक्त ब्रिज निर्माण गरेको हो। 57.9 मीटर लम्बाई, 5.5 मीटर चौड़ाई र 60 टन भार वाहन क्षमता भएको उक्त एक्रो ब्रिज 5 दिनमा जडान गरिसक्ने लक्ष्य सहित भदौ 19 गतेबाट जडान कार्य शुरू गरी भदौ 24 गते निर्माण सम्पन्न गरिएको हो। धादिङको गजुरीमा नेपाली सेनासँग स्टक रहेको एक्रो ब्रिज उक्त स्थानमा जडानको लागि ब्रिजिङ युनिटका प्रमुख सेनानी श्री करूण बहादुर थापाको कमाण्डमा फौज खटिएको थियो। यसका साथै अन्य बाढ़ी प्रभावित स्थानमा नेपाली सेनाको इन्जिनियरिङ टोलीले पुल निर्माण र सड़क सुचारू गर्न सहयोग, हवाई तथा ड्रोन रेकी र सड़क विभागलाई सहजीकरण गर्ने काम गरिरहेको छ। यसै गरी नेपाली सेनाले बाढ़ी प्रभावित नुवाकोट जिल्लाका विभिन्न स्थानमा आवत जावत सहज बनाउन 3 ट्विन जडान गरेको छ। नुवाकोटको विदुर नगरपालिका 9 स्थित इन्द्रायणी घाटमा 250 मीटर लम्बाईको ट्विन भदौ 14 गते निर्माण शुरू गरी 16 गते जडान सम्पन्न गरिएको थियो। त्यस्तै सोही स्थानमा 240 मीटर लम्बाईको ट्विन भदौ 20 गते निर्माण शुरू गरी 23 गते जडान सम्पन्न गरिएको थियो। त्यस्तै नुवाकोटकै विदुर नगरपालिका 5 स्थित देवीघाटमा 155 मीटर लम्बाईको ट्विन भदौ 19 गते निर्माण शुरू गरी 20 गते जडान सम्पन्न गरिएको थियो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले भोटेकोशी नदीमा आएको बाढ़ीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले भदौ 22 गते सकलदर्जालाई सम्बोधन गर्नुभई बाढ़ीमा दिवंगत हुनुभएका सकलदर्जाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो। साथै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। उहाँले कर्तव्य पालनाको सिलसिलामा सम्पर्कविहीन हुनुभएका सकलदर्जा, अवकाश प्राप्त सैनिक तथा आश्रित सैनिक परिवारको सदस्यहरू र सो पीड़ाबाट मर्माहत हुनुभएका सैनिक परिवारजनको साथमा नेपाली सेना सदैव रहने बताउनु भएको छ। साथै उहाँले बाढ़ी आए लगत्तै खोज, उद्धार र राहत कार्यमा सकलदर्जाले देखाएको त्याग, उच्च पेशागत दक्षता एवं कार्यकुशलताको लागि धन्यवाद व्यक्त गर्नुभएको छ। सैनिक उच्च शिखर शिक्षालयबाट खटिएको टोलीले रसुवाको टिमुरे स्थित नेपाल चीन सीमा नाका रसुवागढ़ीमा भदौ 20 गते राष्ट्रिय झण्डा पुनस्थापना गरी सलामी अर्पण गरेको छ। भदौ 10 गते आएको विनाशकारी बाढ़ीले उक्त सीमा नाकामा नेपालतर्फ रहेका सम्पूर्ण संरचनाहरू बगाए पश्चात टोलीले राष्ट्रिय झण्डा पुनस्थापना गरेको हो। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाण्डौ तराई मध्य द्रुत मार्ग अन्तर्गत महादेव टार सुरुङ मार्गको भदौ 18 गते ब्रेक थ्रु गरिएको छ। प्याकेज नम्बर 1 रहेको मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकामा निर्माणाधीन महादेव टार सुरुङको जोड़ी सुरुङ मध्ये 3486 मीटर लम्बाई रहेको काठमाण्डुबाट निजगढ़तर्फ जाने सुरुङको ब्रेक थ्रु गरिएको हो। ब्रेक थ्रु भएको उक्त सुरुङ नेपालको सड़कहरूमा निर्माण सम्पन्न भएका सुरुङहरूमध्ये सबैभन्दा लामो सुरुङ हो। काठमाण्ड उपत्यकालाई तराई मध्येसँग करिब 2 घण्टाको समयमा जोड्ने गरी द्रुत मार्ग निर्माण भइरहेको छ। 70.977 किलोमिटर लामो उक्त द्रुत मार्गमा 7 स्थानमा गरी 11.210 किलोमिटर लम्बाईको ट्विन ट्यूब सुरुङहरू रहेका छन्। उक्त सुरुङहरूमध्ये धेद्रे र लेनडाँडा सुरुङको ब्रेक थ्रु भइसकेको छ भने अन्य 4 स्थानमा निर्माणाधीन अवस्थामा रहेको छ। पाल्पाको तानसेनमा भदौ 20 गते ऐतिहासिक श्री सात रण उजिरेश्वरी भगवती जात्रा एवं 207 खट जात्रा मनाइएको छ। जितगढ़ी किल्लामा विक्रम सम्बत 1871 र 72 भएको लड़ाईमा कर्णेल उजिर सिंह थापा नेतृत्वको नेपाली सेनाले अंग्रेज फौजलाई पराजित गरेको खुशियालीमा विक्रम सम्बत 1877 निरन्तर रूपमा प्रत्येक वर्ष श्रीकृष्ण नवमीको दिन यो जात्रा मनाउन थालिएको हो। विशेष पूजा गरी जात्रा शुभारम्भ गर्ने परम्परा अनुसार भदौ 19 गते नेपाली सेनाको दि फेमस महेन्द्र दलगढ़का गणपति प्रमुख सेनानी श्री शान्त कुमार थापाले भगवतीको कालरात्री पूजा गर्नुभएको थियो। त्यस्तै भगवती मन्दिरमा कर्णेली पूजा गरी रथयात्राको विधिवत शुभारम्भ गरिएको थियो। रथमा श्री सात रण उजिरेश्वरी भगवती देवीको मूर्ति र कर्णेल उजिर सिंह थापाको खड्ग राखी 3 पटक मन्दिर परिक्रमा गराई नेपाली सेनाले बढ़ाई दिने प्रचलन रहेको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
1: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।

0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेनाले भोटेकोशी बाढ़ीबाट क्षति भएको सड़क सञ्जाल सञ्चालन तथा बाढ़ी प्रभावित नागरिकहरूलाई लक्षित गरी स्थापना गरेको एक्रो ब्रिज तथा स्वास्थ्य सेवा सम्बन्धी रेडियो सामग्री।
1: श्रोता, विपद पछिको पहिलो प्राथमिकता भनेकै प्रभावित नागरिकको उद्धार र जीवन रक्षा हो। त्यसपछि घाइतेको उपचार, स्वास्थ्य सुरक्षासँगै सड़क सञ्चालन र क्षतिग्रस्त पुल तथा संरचनाको पुनर्स्थापना आवश्यक हुन्छ। यही आवश्यकतालाई मध्यनजर गर्दै नेपाली सेनाले बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तथा भौतिक संरचना पुनर्स्थापनालाई समेत प्राथमिकताका साथ अघि बढ़ाइरहेको छ। विपदको प्रत्यक्ष प्रभावमा परेका नागरिकलाई सुरक्षित राख्नुका साथै बाढ़ीपछि उत्पन्न हुन सक्ने रोग, संक्रमण र मानसिक तनावबाट जोगाउनु पनि उत्तिकै आवश्यक हुन्छ। यही आवश्यकता अनुरूप नेपाली सेना बाढ़ी प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार र राहत वितरण लगायत विभिन्न भूमिकामा रही कार्य गरिरहेको छ। यसै पृष्ठभूमिमा आजको कार्यक्रममा हामी बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेनाले प्रदान गर्दै आएको स्वास्थ्य सेवा र बाढ़ीबाट अवरूद्ध सड़क मार्गहरू खुलाउन गरिएको प्रयास बारे चर्चा गर्नेछौ। विषय प्रवेश गरौं बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेनाले प्रदान गरिरहेको स्वास्थ्य सेवाबाट।
2: भदौ 10 गते भोटेकोशी नदीमा आएको भीषण बाढ़ीले पुर्याएको क्षति अकल्पनीय रहेको छ। जसरी यो बाढ़ीले पुर्याएको क्षतिको आयतन ठूलो छ, उसै गरी विपद प्रतिकार समेत कठिन र जोखिमपूर्ण छ। यसबीच नेपाल सरकार, सुरक्षा निकायहरू लगायत सरकारवाला सबै पक्षको एकीकृत प्रयास र साझा संकल्प विपद प्रतिकारको सबैभन्दा ठूलो शक्ति बन्न पुग्यो अनि यस विपद प्रतिकारमा अग्रणी भूमिकामा रह्यो नेपाली सेना। भोटेकोशी बाढीपछिको विपद प्रतिकारमा नेपाली सेनाको सक्रियताले जहाँ विपद त्यहाँ नेपाली सेना भन्ने भनाईलाई सार्थक पारेको छ। विपद आउनासाथ खोज, उद्धार, उपचार, राहत वितरण र सड़क सञ्जालको पुनर्स्थापना जस्ता सबै कार्यमा नेपाली सेना नागरिकको सारथी बन्न पुग्यो। यस क्रममा आपतकालीन स्वास्थ्य सेवा, घाइतेहरूको उपचार, प्रभावितहरूलाई मनोपरामर्श तथा प्रभावित क्षेत्रमा हुन सक्ने महामारी नियन्त्रण लगायतका स्वास्थ्य सेवामा नेपाली सेनाको भूमिका अर्को उपलब्धि बनेको छ, जसमा त्रिशुली र धुन्चेमा स्थापना भएका आपतकालीन उपचार केन्द्र मार्फत नेपाली सेनाले झण्डै 4,000 जनाको स्वास्थ्य उपचार गरिसकेको छ। यससँगै विपद प्रभावित क्षेत्रमा फैलन सक्ने सम्भावित महामारीलाई लक्षित गरी इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा कार्य गरिएको जनस्वास्थ्यविद प्राविधिक प्रमुख सेनानी श्री सरिता दुवालको भनाइ छ।
3: क्याम्पभित्र पनि हामीले महामारी फैलाउन त भएन, त्यो कारणले गर्दाखेरि चाहिँ हाम्रै क्याम्पभित्रको अवस्था, सरसफाईको अवस्था, त्यसै गरेर पानीको अवस्थाहरूलाई विशेष गरी वर्षमा चाहिँ फोकस भएर चाहिँ हामीले आएदेखि नै हामीले यो वाटर डिसइन्फेक्सन गर्ने, त्यसै गरेर चाहिँ हामीले क्याम्प डिसइन्फेक्सन गर्ने कार्यहरू पनि हामीले गरिरहेका छौँ। त्यसै गरेर चाहिँ यहाँको भान्साहरूको निरीक्षण गरेर चाहिँ त्यसलाई चाहिँ स्ट्यान्डर्ड भान्साहरूलाई निरीक्षण गरेर त्यहाँ पनि सरसफाइदेखि लिएर त्यहाँको फुड हाइजिन, फुड सेफ्टी सम्बन्धी चाहिँ अवेरनेस गराएर चाहिँ उहाँहरूलाई चाहिँ त्यही अनुसारको चाहिँ कार्य गर्नलाई चाहिँ हामीले भनेका छौँ। त्यसै गरेर हामीले यो एकदमै महत्त्वपूर्ण यो हेली डिसइन्फेक्सनको जुन कार्य छ, सब व्यवस्थापन जुन कार्य छ त्यसलाई चाहिँ हामीले त्यसबाट हुन सक्ने महामारी भनेर जस्तो कुराहरू चाहिँ लाई चाहिँ हामीले एड्रेस गर्नको लागि चाहिँ हामीले चाहिँ हेली डिसइन्फेक्सन सब ल्याइसकेपछि चाहिँ त्यसलाई चाहिँ हेली डिसइन्फेक्सन गर्ने र साथसाथै चाहिँ जहाँ डेड बडीहरू राखिएको छ हाम्रो स्पेसली क्याम्पभित्रहरू, त्यो क्याम्पभित्र चाहिँ हाम्रो डिसइन्फेक्सन कार्यहरूलाई चाहिँ हामीले एकदमै जोड दिएर चाहिँ त्यो कार्यहरू पनि हामीले रेजिस्टर गरेका छौँ।
2: विपदले ल्याउने संकट फरक फरक हुन सक्छन्। यो स्वास्थ्यको क्षेत्रमा पनि लागू हुन्छ। त्यसैले भोटेकोसी बाढीले प्रभावित क्षेत्रमा निम्त्याउन सक्ने स्वास्थ्यका विभिन्न संकटहरूलाई लक्षित गरी नेपाली सेनाले स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। वीरेन्द्र अस्पतालबाट विशेषज्ञ सहितको जनशक्ति, उपकरण तथा औषधि सहितको स्वास्थ्य कर्मीको टोली प्रभावित क्षेत्रमा खटिएका छन्। नेपाली सेनाले उपचार र परामर्श सेवा दिने विशेषज्ञदेखि आवश्यकता अनुसार सरसफाई सम्मका कार्य गर्न सक्ने जनशक्ति खटाई सेवा दिइरहेका छन्। यस्तै सेवा हो सम्भावित महामारी नियन्त्रणका लागि निर्मलीकरण अर्थात डिसइन्फेक्ट सम्बन्धी कार्य। सफाई कर्मी सागर सुनाम दर्जी,
4: यो बाढी पीडितले गर्दाखेरि जति पनि डेड बडीहरू यताउता भएको कारणले गर्दाखेरि औषधि छर्किने काम गरिरहेका छौँ। कुनै किटाणुहरू किराहरूले चाहिँ अरूको शरीर अथवा कुनै खानेकुराहरूमा गएर चाहिँ नपरोस् भन्ने तरिकाले चाहिँ औषधि छर्किनु परेको छ। भन्दा पहिले हेलिकप्टरमा जान्छौँ, हेलिकप्टरमा छर्केर हामीले 5-10 मिनटको लागि चाहिँ हामीले त्यो किटाणु मर्नको लागि चाहिँ बन्द गर्छौँ। अनि त्यसपछि अनि त्यो डेड बडी ल्याएको बाटोलाई चाहिँ औषधि हाल्दै ल्याएर अनि डेड बडी भएको ठाउँसम्म आइपुग्छौँ। अनि त्यहाँबाट डेड बडी उठाइसकेपछि अनि डेड बडी भएको ठाउँमा फेरि अनि पछि औषधि छर्छौँ।
2: विपद प्रभावित क्षेत्रको आवश्यकता अनुसार नेपाली सेनाले स्वास्थ्य सेवा प्रदान गर्ने गरी जनशक्ति, उपकरण र औषधि उपलब्ध गराएको हो। त्यसो त विपदले भौतिक क्षति मात्र गराउँदैन, मानिसको शरीरसँगै मनस्थितिलाई पनि विक्षिप्त बनाउँछ। बाढीको त्रास, घर सम्पत्तिको क्षति र आफन्त गुमाउनुको पीडाले प्रभावित नागरिकलाई विक्षिप्त पारिरहेको छ। विपदले निम्त्याएको यो समस्यालाई समेत सम्बोधन गर्ने गरी नेपाली सेनाले तनाव व्यवस्थापनको लागि प्रभावित क्षेत्रका नागरिकहरू र उद्धारमा खटिएका सैनिक टोलीलाई समेत मनोपरामर्श सेवा प्रदान गरिरहेको छ। यस्तो परामर्श बाढी प्रभावित नागरिक र सो क्षेत्रमा खटिएका सैनिकहरूलाई समेत आवश्यक पर्ने भएकोले सेनाले प्रभावित क्षेत्रमा मनोपरामर्शलाई समेत अपरिहार्य ठानेको हो। वीरेन्द्र अस्पतालका मानसिक तथा स्नायु रोग विशेषज्ञ प्राविधिक सेनानी डाक्टर श्री ओमकार ढुङ्गेल,
5: जो आघातमा परे, जसले देखे त्यो आफ्नै आँखाले, ती बाहेक जसले चाहिँ उद्धारमा खटिने टोलीहरू, जुन चाहिँ अब विशेष गरी सेक्युरिटी फोर्सेसको टोलीहरूलाई पनि जुन यो विभत्स दृश्यहरू देखिन्छ होइन, त्यसले चाहिँ मनमा अवश्य पनि गाह्रो बनाउँछ। वाट नेक्स्ट भन्ने, के हुन्छ त अब पछि भन्ने एउटा कौतूहल चाहिँ हुन सक्छ। त्यो त्यसको लागि नै हो यो स्ट्रेस आइडेन्टिफिकेसन, जस्तै कसैको मुटु डुक डुक डुक हुने, त्यसलाई अहिले फेरि आउँछ कि जस्तो लाग्ने, अथवा गडाङ गुडुङ अलिकति हुने, यत्तिकै धेरै तर्सिने, झस्किने, राति निन्द्रामा गडबड हुने, यस्तै यस्ता लक्षण चाहिँ यो उद्धारमा गएको टोलीमा पनि हुन्छ कि। र त्यसलाई पनि हामीले चाहिँ पहिला चाहिँ थाहा पाउनु पर्यो कि, जस्तै यस्तो यस्तो लक्षण चाहिँ मलाई अहिले आउनु स्वाभाविक हो र केही समयपछि यिनीहरू कम हुँदै जानुपर्छ, बिस्तारै बिस्तारै हट्दै जानुपर्छ भन्ने कुराहरू जानकारी गराउनु नै प्रथम स्टेप हो त्यसको लागि। यति समयसम्म हुन सक्छ भन्ने कुराहरू जानकारी भयो भने अन्यलता नहुन सक्छ पछि। यो ठुलो विपदमा परेको व्यक्ति तथा उद्धारमा खटिएको व्यक्तिहरूलाई पनि केही गरी समयमा मनोवैज्ञानिक रूपमा हामीले चाहिँ एड्रेस गर्न सकेनौँ भने पछि गएर लामो समयमा विभिन्न एङ्जाइटी, डिप्रेसन तथा पिटिएसडी जस्ता समस्याहरू देख्न सकिन्छ। त्यही कुरा नहोस् भन्ने हिसाबमा चाहिँ हामीले अहिले यो मनोवैज्ञानिक परामर्श र यो विभिन्न थेरापीहरू अहिले हामीले आएर चाहिँ त्रिशुलीमा गरिरहेका छौँ।
2: यसैबीच बाढीबाट प्रभावितहरूमा डर, त्रास, निन्द्रामा समस्या, बेचैनी, अत्याधिक चिन्ता, निराशा र घटना बारम्बार सम्झने लगायतका समस्या देखा पर्न सक्छ। बाढीले परिवार, घर, सम्पत्ति र थाथलो गुमाएका नागरिक गहिरो मानसिक आघातमा पर्न सक्ने विषयलाई आकलन गर्दै नेपाली सेनाले प्रभावित क्षेत्रमा समयमै मानसिक स्वास्थ्य तथा मनोपरामर्श सेवालाई समेत प्राथमिकता दिएको हो। बाढी गएदेखि हालसम्मको अवधिमा प्रभावितहरूलाई के कस्तो मनोपरामर्श सेवा प्रदान गरिएको छ त, यसबारेमा जानकारी गराउनु हुँदै पुनः वीरेन्द्र अस्पतालका मानसिक तथा स्नायु रोग विशेषज्ञ प्राविधिक सेनानी डाक्टर श्री ओमकार ढुङ्गेल,
5: छाउनी अस्पतालबाट हामी 15 गते त्रिशुली रेक्रुट ट्रेनिङ सेन्टरमा आइसकेपछि तत्कालै आफूले गर्न सक्ने कामहरू के हेर्यौं र यो मनोपरामर्शको लागि चाहिँ हामीले सुरुमा मैलुङ पोस्ट साठको बेसी पोस्टमा जोगिएर निक्लिनु भएको सर्भाइभरहरूलाई चाहिँ फोकस गरेर धुन्चेमा गएर सुरुमा डिस्ट्रेस आइडेन्टिफिकेसन गर्नको लागि उहाँहरूलाई टेक्निकहरू सिकायौं र त्यसपछि त्यसलाई रिल्याक्सेसन टेक्निकहरू के प्रयोग गरेर त्यसलाई सहज बनाउन सकिन्छ भन्ने कुराहरू चाहिँ जानकारी गरायौं। मेडिकल टिमलाई पनि साइकोलोजिकल फर्स्ट एडको बारेमा जानकारी गरायौं र 319 जना सैनिकहरूलाई चाहिँ एक ठाउँमा राखेर उनीहरूलाई पनि स्ट्रेस आइडेन्टिफिकेसन सिक हेल्थ कहिले चाहिँ परामर्श लिने भन्ने कुरामा र साइकोलोजिकल फर्स्ट एड किनभने उनीहरू पनि त्यही कानमा खटिराखेको र सपेटाबाट परेर आएको व्यक्तिहरूसँग समन्वय हुने कारणले उनीहरूलाई पनि साइकोलोजिकल फर्स्ट एडको बारेमा जानकारी गराएर कसरी गर्ने के गर्ने भन्ने कुरा जानकारी गरायौं। त्यसपछि त्रिशुलीमै रहेको शेरगढमा पनि देवीघाटमा पर्नुभएको सर्भाइभ गर्नुभएको व्यक्तिहरूलाई चाहिँ विशेष गरी फोकस गरेर हामीले अहिलेको अवस्थामा चाहिँ डिस्ट्रेस आइडेन्टिफिकेसन र त्यसलाई कसरी निमन गर्ने भन्ने कुराहरूमा फोकस भएर हामीले जानकारी दियौँ। समग्रमा भन्दाखेरि दामहरू चाहिँ गिरलै थिए।
2: नेपाली सेनाले स्वास्थ्य उपचार मनोपरामर्शसँगै प्रभावित नागरिकले स्वच्छ र गुणस्तरीय खाद्यान्न उपभोग गर्न सकुन् भन्नेतर्फ समेत ध्यान दिएको छ। यस क्रममा विभिन्न स्रोतबाट संकलित राहत सामग्रीको गुणस्तर जाँच गरे पश्चात मात्र सेनाले प्रभावित क्षेत्रमा वितरणका लागि पठाउने गरी पोषणविदहरूलाई खटाएको छ। यससँगै नेपाली सेनाले प्रभावित क्षेत्रमा व्यवस्था गरेको बासस्थानमा स्वास्थ्य शिविर सञ्चालन र खाद्य गुणस्तर जाँच गर्दै आएको छ। वीरेन्द्र अस्पतालका पोषणविद प्राविधिक सहसेनानी श्री एन्जेस पौडेल,
6: हामीले होल्डिङ सेन्टरमा आएको नेपालीको चाहिँ हामीले चाहिँ अब फुडमै हेरेर हामीले फिजिकली हेर्ने हो। यसमा चाहिँ कुनै केमिकल एनालाइसिसहरू चाहिँ गराएन। हामीले चाहिँ यसमा फरेन एडहरू चाहिँ जस्तो प्याकेजिङहरू हुन्छ त्यसको अब नियर एक्सपायरी छ कि कन्ज्युम गर्न कति अवधि छ खपत अवधिहरू चाहिँ हामीले त्यसरी त्यसलाई स्क्रिनिङ गर्नु। अरू त हाम्रो सबै होल्डिङ सेन्टरमा गएको ठाउँमा त्यहाँको अब बच्चाहरूको चाहिँ पोषण उसको हाइट वेट कति छ भनेर चाहिँ त्यो आमाहरूसँग सोधेर बच्चाको उमेर अनुसारको तौल छ कि छैन पोषण स्थिति बिहान बेलुका मात्र खाना छ कि अरू एक्स्ट्रा केही फिडिङहरू पनि खाइरहेको छ कि भन्ने कुरो यसैसँग सोधेर दिनभरिको बच्चाहरूलाई रिक्वायर हुने पोषणको मात्राको चाहिँ पुगेको छ कि छैन भनेर त्यो घरभरि हामीले क्वेसन सोधेर चाहिँ त्यहाँ आमाहरूसँगै हामीले त्यो बच्चाहरूको चाहिँ हेर्ने गरेका

0: भदौ 10 गते आएको भोटेकोशी बाढ़ीले रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्गहरू, ती मार्गहरूमा रहेका दर्जनौं पक्की पुल, बेलीब्रिज तथा झोलुङ्गे पुलहरू समेत ध्वस्त बनायो। बाढ़ीले सड़क र पुल बगाउँदा आवागमन ठप्प भयो भने नागरिकको दैनिक जीवन नै सकसपूर्ण बन्यो। यस्तो अवस्थामा बाढ़ीले टुटाएको पुल जोड्नु भनेको केवल दुई किनार जोड्नु मात्र नभई रोकिएको जीवनलाई गतिशील बनाउनु पनि थियो। यही आवश्यकता महसुस गर्दै नेपाली सेनाले बाढ़ीबाट क्षतिग्रस्त सड़क तथा पुलको पुनस्थापना र वैकल्पिक मार्ग निर्माणलाई तीव्रता दिइरहेको छ। यसै क्रममा नुवाकोट र रसुवाको लाइफलाइनको रूपमा रहेको गल्छी तिर्सुली खण्डको देवीघाटको तादी नदीमा एक्रोब्रिज जडान गरिएको छ। श्रोता, नेपाली सेनाको सैनिक इन्जिनियरिङ फौजको निरन्तर मेहनत र प्राविधिक दक्षताले छोटो अवधिमै एक्रोब्रिज जडान भई अवरूद्ध सड़क र आवागमन सुचारू बनाएको हो। नुवाकोटको विदुर नगरपालिका 5 देवीघाट स्थित तादी नदीमा एक्रोब्रिज जडान भई सुचारू भइसकेको छ। भदौ 19 गतेबाट शुरू भई 5 दिनमा नै जडान गरिएको उक्त ब्रिजको भदौ 25 गते नुवाकोटका प्रमुख जिल्ला अधिकारी श्री शम्भुप्रसाद रेग्मीले उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा सम्बोधन गर्नुहुँदै कार्यरती विभागका विभागीय प्रमुख उपरथी श्री रंजित थापा पीएचडी,
1: सबै स्टेक होल्डर, सबैको प्रयास, सबैको टिम एफोर्ट, सबैजनाको सहयोग समन्वयबाट यो सम्पन्न भएको छ। वास्तवमा भन्ने हो भने यो 72 घण्टाको रनिङ टाइमको हो, जम्मा काम चाहिँ 72 घण्टा भएको, दिन 5 भए पनि रनिङ टाइमको काम गराइ चाहिँ 72 घण्टाभित्रमा यो सम्पन्न भएको हो र यसले चाहिँ आज सड़क सञ्जालको पुनस्थापित गरेर हामीले सुचारू बनाएका छौँ र यसबाट केही सहयोग मिल्नेछ र यसमा सबैको सहयोगबाट यो भएको कुरा पनि म यहाँ जानकारी गराउन चाहन्छु। टेक्निकल विषय सम्बन्धी जो यहाँ काम गरिरहनु भएको छ प्रमुख सेनानी हाम्रो करुण बहादुर थापाको नेतृत्वमा चाहिँ यो काम सम्पन्न भएको म जानकारी गराउँछु।
0: बाढ़ीले सड़क र पुल बगाउँदा आवागमन मात्र रोकिएको थिएन, एक गाउँ र अर्को ठाउँ बीच सम्बन्ध समेत टुटेको थियो। विपदमा सहयोगी हातहरू समेत प्रभावित क्षेत्रहरूमा पुग्न सकेका थिएनन्। यस्तो अवस्थामा एक्रोब्रिज जडान भएपछि खुशी साट्दै स्थानीयहरू,
2: मेरो नाम चाहिँ माधव कुमार गजुरेल हो, म चाहिँ यहीँको स्थायी बासिन्दा, यो पुल बनिरहेको समयको मेरो घर हो, घर पुरियो अनि पसलहरू थियो, मेरो कपडा पसलहरू सबै पुरियो, हामी यो ज्यान मात्र यही कपडा लगाएर मोबाइलबाट बगेर कुरे हो। यहाँ हामी हिँडेको 4 मिनटमा चाहिँ हामीलाई बाढीले सबै बगाएको देख्न पाइयो र जब जब चाहिँ यो संकटहरू आउँछ सेनाले उद्धार गरेको छ। यो पुल बनेपछि त लगभग अब यो के हामी सिधै इन्डियासित कनेक्ट हुन्छौँ, अहिले त त्यो दुरी नै टुट्याएको छ नि त, त्यहाँबाट हामी गल्छी पुग्छौँ, गल्छी पुगेपछि त हामी अब एकैचोटि इन्डियासम्म पुग्न सक्यौँ, अब यतापट्टि पनि रसुवा जिल्लासम्म कनेक्ट हुनु सजिलो छ र धादिङका पनि धेरै ठाउँहरू यसमा कनेक्ट हुन्छन्। अब काठमाडौँकै पनि अलिअलि यताको बेल्ट, सिन्धुपाल्चोको बेल्टहरू पनि यसमा कनेक्ट हुन्छ, यो बन्नु अत्यन्तै राम्रो कुरा हो। यो पुल बनेपछि यहाँभन्दा अरू बेली ब्रिजलाई पनि सामानहरू ल्याउन सजिलो हुन्छ, यो उपयुक्त कुरा नै छ।
3: मेरो नाम दुर्गा देवी दाल हो, विद्युत नगरपालिका 5 मेरो पसल थियो, पसल गोदाम साथसाथै गाडी सबै बगायो, मेरो 14 परिवार बेद्रावती खोलाले 1 सेकेन्डले बाँच्नु भयो। हामी देवीहरूको कच्ची पुलबाट जाँदाखेरि हामीलाई बगाउँछ भनेर पक्की पुलमा तर्न लाग्दाखेरि पारिपट्टि खोला उफ्रेको देखेर यता फर्केर पिपलटार भाग्न भ्याएर हामी पनि सेकेन्डले बाँचेर यता आयौँ। बिहान उठेर चिया खाएर 2 घण्टाको बाटो हिँडेर माथि हल्छे होला भन्ने ठाउँमा गएर त्यहाँबाट पुल तलेर पिपलटार दाना फ्याँक्दी भन्दा माथिबाट निक्लेर अनि हिँडेर आएको हामी, यो हामीलाई खुसी लागिरहेको छ। 5-10 मिनटको बाटो आउनलाई हामी 2 घण्टा हिँड्नु परेको छ, यो पुल बनेर धेरै खुसी लागेको, हामी यहीँबाट ओहोरदोहोर गर्न पाउँछौँ, धेरै धेरै धन्यवाद भन्छु।
4: म सीताराम रिमाल, विद्युत 5 देवी। तत्कालीन परिस्थितिमा यो चाहिने पनि हो, खाद्यान्न अभाव, विभिन्न सरसामान अभाव हुने समयमा यो बनेर सुचारू भइदियो भने राम्रै हो। अब यो नेपाली सेना सुरक्षा निकायहरूको डिजास्टर पछाडिको गतिविधि राम्रो छ।
5: मधुसूदन काप्चे, खुसी होइन महा खुसी भन्नु, खुसी त त्यो त साधारण भयो, भनिसकेपछि त आदान प्रदान भयो, लत्ता कपडा राशन इत्यादिको लागि चाहिँ सहयोग पुग्यो नि, अति खुसी लाग्यो।
0: नेपाली सेनाले जडान गरेको एक्रोब्रिजले स्थानीय बासिन्दाहरूलाई मात्रै सहज बनाएको छैन, यसले विपद प्रभावित जिल्लाहरूलाई एक आपसमा जोड्दै प्रभावित क्षेत्रमा राहत लगायतको अत्यावश्यक सामग्री ढुवानीलाई समेत सहज बनाएको छ, जसबाट राहत र पुनस्थापनालाई थप गति प्रदान गर्नेछ। एक्रोब्रिज जडानसँगै यातायात सुचारू भएपछि प्रभावित क्षेत्रमा के कस्तो सहजता ल्याउँछ त? विदुर नगरपालिकाका प्रमुख श्री राजन श्रेष्ठ,
6: एकदमै ठूलो चाहिँ हाम्रो सहयोग आदान प्रदान भएको छ, समन्वयकारी भूमिका भएको छ। अहिलेको यो जुन बाढ़ी पहिरो छ यो एकदम ठूलो महाविपत्ति छ, यो वज्रपात महाप्रलय भएको अवस्थामा जुन खालको नेपाली सेनाले भूमिका निर्वाह गरेको छ यो एकदमै सराहनीय छ। विदुर नगरपालिकाको तर्फबाट पनि म उहाँहरूलाई धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। अहिले अमेरिकन पद्धतिको यहाँको ब्रिज चाहिँ 5 दिनमा काम सम्पन्न भएको छ, यो चाहिँ ब्रिजले चाहिँ हाम्रो जीवनलाई अलिकति सहज बनायो।

0: यसले चाहिँ पृथ्वी राजमार्गसँगको कनेक्टिभिटी जोडेको छ। विदु नगरपालिकाको स्थानीयवासी कनेक्टिभिटी रसुवादेखि सबैको यो कनेक्टिभिटीलाई यसले चाहिँ जोडेर जुन खालको सहयोग प्राप्त भएको छ नेपाली सेनासँग अभियसली हामी हरेक दिन जोडेर काम गरिरहेको अवस्था छ।
1: नागरिकको हरेक दुःखमा साथ दिइरहेको नेपाली सेनाले बाढ़ीले सम्बन्ध विच्छेद गराएका बस्तीहरूलाई एक आपसमा जोड्ने कार्यमा अग्रणी भूमिका खेल्दै आइरहेको छ। यस क्रममा बाढ़ीको केही दिनमा नै अस्थायी विकल्पका रूपमा नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका 5 देवीघाटमा एकवटा र विदुर नगरपालिका 9 इन्द्रायणी घाटमा 2 ट्विन जडान गरेको थियो। सेनाको यस्तो सक्रियता र पहल कदमीको सर्वसाधारणले प्रशंसा गरेका छन्। स्थानीय फुलबहादुर खाती:
2: नेपाली सेनाले ट्विन बनाएको नै एकदम खुसी लागिरहेको छ। हामी जनताकै लागि हो, जनताको लागि लडिरहनु भएको छ है, त्यही नै खुसी लागेको छ। ट्विन बनेपछि मलाई चाहिँ कस्तो लागेको छ भने सहिले जस्तो लागेको छ। हामीहरूलाई अब पार पार गर्न पहिला धेरै सङ्घर्ष परेको थियो। अब पारीको मान्छे वारी आउन, वारीको मान्छे फाइदा धेरै सङ्घर्ष थियो। अब नेपाली सेनाहरूले चाहिँ बनाइदिनुभयो, हामी धेरै खुसी पनि लागेको छ। राम्रै नेपाली सेना काम धेरै खुसी नै लागिरहेको छ, लडी पनि रहेको छ, जनताको लागि सङ्गठन त्यो पनि गरिरहेको छ। तपाईँहरूले दिनरात नभुलेन, गरेन भन्छ, त्यही नै खुसी हो।
1: नेपाली सेनाका सकल दर्जाले आफ्नो परिवार र व्यक्तिगत सुविधा भन्दा कर्तव्यलाई प्राथमिकता दिँदै विपद प्रभावितको जीवन रक्षामा आफूलाई समर्पित गर्दै पुनः एकपटक जनभरोसा र जनविश्वासलाई चुल्याएको छ। संघीय, प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैर सरकारी संस्था तथा स्थानीय समुदायसँगको सहकार्य र समन्वय तथा साझा प्रयासले भोटेकोसी बाढ़ी पछिको विपद प्रतिकार्यलाई प्रभावकारी बनाएको हो। त्यसैले यो विपद प्रतिकार्यमा सबै सरकारवाला पक्षहरूको योगदान स्मरणीय छ, प्रशंसनीय छ। अबको पुनर्निर्माण र पुनर्स्थापना कार्यमा समेत सबैसँग हातीमालो गर्न नेपाली सेना प्रतिबद्ध छ।
3: श्रोता, यस प्रस्तुति सँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौ। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष पजगाई सँगै म प्राविधिक हुद्दा विद्यानन्द यादव पनि विदा हुन्छु। नमस्ते।

0: सबिना कहाँ जान लागे कि?
1: अरे यार, दाईको बिहे छ, गरगहना बनाउन रोशन शाह सुनसादी पसल जान लागे कि नि?
0: रोशन शाह सुनसादी पसल नै किन नि?
1: अरूको विश्वास नै हुन्न।
0: हो र, के विशेषता छन् त त्यहाँ?
1: यहाँ त सुनको रानी, हार, मंगलसूत्र, सिक्री, छड्के तिलरी, तिलरी, जन्तर, जुन्तारा, औठी, चुरा, ब्रासलेट, झुम्का, टप र चाँदीको करुवा, थाल, प्लेट, ग्लास, चम्चा, पाउजु, कमरदानी, काठेमाला, सिन्दुरदानी, टिकादानी लगायत विभिन्न देवी देवताका मूर्तिहरू पनि पाइन्छ। साथै राशि अनुसारका पत्थरहरू पनि पाइन्छ र 24 क्यारेट सुन गरगहना ग्यारेन्टीका साथ तयार तथा खरिद बिक्री गरिन्छ।
0: कहाँ छ नि पसल?
1: सम्पर्क
0: रोशन शाह सुन चाँदी पसल, भद्रपुर 5, झापा,
1: 2 नम्बर रोड, सब्जी लाइन, प्रोप्राइटर रोशन शाह। फोन नम्बर 023-520-607, 023-521-667, मोबाइल नम्बर
0: 98-179-86-133,
1: 98-426-78-200।

0: नायक चियाको अपार सफलतापछि अब बबी मसला चिया बजारमा सर्वत्र उपलब्ध छ।
1: हजुर, कडा रंग मिठो स्वाद भएको नायक चिया सधैँ प्रयोग गर्नुहोस्। भद्रपुरबाट उत्पादित आफ्नै चिया नायक चिया।
0: आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5, छापा।
2: सस्तो होइन, गुणस्तरीय रोजौ। हजुर, कम्प्युटरको सिप र ज्ञान आर्जनका लागि चन्द्रगढी लेखनाथ चोकबाट गार्मेन्ट जाने बाटोमा कम्प्युटर भोकेसनल र स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर खुलिसकेको छ। हार्डवेयर तथा सफ्टवेयर कम्प्युटर सिक्न चाहनेका लागि प्राक्टिकल ट्रेनिङहरू, लर्न फ्रम कम्प्युटर साइन्स, इन्जिनियरिङ एन्ड पीएचडी स्कोलर कोर्स वर्क, एडभान्स जाभा, नेटवर्क प्रोग्रामिङ, नेट पाइथन, एमएल, एआई, आईओटी एन्ड मेनी मोर। रिसर्च कन्सल्टेन्ट एन्ड प्लाग्रियारिजम चेकिङ फर बीएससी, सीएसआईटी, एमबीए, एमसीए। अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर कोर्स गर्न चाहनेहरूका लागि एकै स्थानमा कम्प्युटर इन्जिनियर शीतल प्रसाद मण्डल पीएचडी स्कलर। फोन सम्पर्क 9879 62200, लेखनाथ चोक, चन्द्रगढी, झापा।
3: ७५ मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम, जन जनको बोली।

0: जहाँ गयो रक्सी, जता गयो मासु। यो चन्द्रगढीमा शुद्ध शाकाहारी खाजा खाने ठाउँ छैन।
1: भोक लाग्यो साथी, खाजा खान जाउँ। शाकाहारी खाजा पाइने कहाँ छ त्यस्तो ठाउँ?
0: चन्द्रगढीको लेखना चोकमा शुद्ध शाकाहारी खाजा पाइने एकमात्र होटल हिमालय फूडल्यान्ड। तातो चिसो खान परे त्यहाँ पुगे हुन्छ।
1: पिज्जा बर्गर आइसक्रिम पाइन्छ त्यहाँ पनि। सफा सुगर स्वाद उस्तै बबल टी पनि।
0: सफा सुगर र फराकिलो ठाउँ भएको होटल फूडल्यान्ड, नयाँ परिकारको एकमात्र होटल, स्वादमा कमाल। हिमालय फूडल्यान्डमा गए हुन्छ बबाल। सम्पर्क हिमालय फूडल्यान्ड, लेखनाथ चोक, चन्द्रगढी। डीएससी अब चन्द्रगढीमा।
2: आइया आइया, पेट दुख्यो।
3: लौ नानी, दिदीलाई त फेरि बेथाले च्यापे जस्तो छ।
4: बिरामले च्यापो भनेर मात्र हुँदैन नि। भद्रपुरमा विश्वासिलो र भरपर्दो भिड्रो एक्सप्रेस सेवाको लागि लामो समयदेखि चिर परिचित साक्षात अल्ट्रासाउन्ड क्लिनिक लैजानुपर्छ। दक्षिण भारतको मणिपालबाट उपाधि प्राप्त, एक दशकदेखिको लामो अनुभव भएका रेडियोलोजिस्ट डाक्टर सञ्जीव कुमार गुप्ताबाट दैनिक सम्पूर्ण अङ्गहरूको भिड्रो एक्सरे गरिन्छ। साथै त्यहाँ ठूलो मेसिनबाट पेटको भिड्रो एक्स

यिनै विविध कार्यक्रमका साथ नागरिक एफएम 107.5 मेगाहर्ज अन्तर्गतका आजका सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुन्छन्। भोलि बिहान विविध कार्यक्रमहरू लिएर पुनः उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि सम्पूर्ण नागरिक एफएम परिवारलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

सुप्रभात नागरिक एफएम 107.5 मेगाहर्जको यो प्रभातकालीन प्रसारणबाट हाम्रा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत गर्दै यो शुभ बिहानीको शीतलतासँगै सम्पूर्ण श्रोताको आजको दिन रमाइलोसँग बितोस् भन्ने शुभेच्छाका साथ नागरिक एफएम 107.5 मेगाहर्जको प्रभातकालीन प्रसारण आरम्भ।

0: के भयो हजुरलाई बिरामी जस्तो देखिनुहुन्छ त? बस्दा पनि असजिलो गरी बस्नुहुन्छ, केही भन्नुहुन्न?
1: हिरन हस्तारै नराम्रो रोग लाग्यो, भनौ भने पनि कसरी भनौ?
0: श्रीमतीलाई नभनेर कसलाई भन्नुहुन्छ त?
1: के हो के भो, मलद्वारमा मासु पलाएको छ, अण्डकोशमा पानी पनि जमेछ, धेरै ठाउँ गएर देखाइसके निको नै हुँदैन, पाइल्स पनि भयो जस्तो छ।
0: यस्तो कुरा पनि लुकाएर हुन्छ त? यही भद्रपुरको मेचीपुल पारी सबैभन्दा पुरानो क्लिनिक राय पाइल्स क्लिनिकको डाक्टर बीके राईलाई भेटे भइहाल्छ नि।
1: हो र, ल म आजै गएर भेटिहाल्छु।
2: भद्रपुरको मेचीपुल पारी मार्केटको सबैभन्दा पुरानो राय पाइल्स क्लिनिक अब बिहारको भागगाउँ सब्जी मार्केटमा राय मेडिकल एन्ड राय पाइल्स क्लिनिक खुलिसकेको छ र वेस्ट बंगालको डाङ्गुजोत बंगालको मार्केटमा पनि क्लिनिक छ। यहाँ ग्यारेन्टीको साथ उपचार गरिन्छ, निको नभएमा रकम फिर्ता गरिनेछ, साथै औषधि तथा मेडिकल सेवा दुवै उपलब्ध छ। औषधि विशेष छुटमा दिइन्छ र नभएको औषधि अर्डर अनुसार मगाइन्छ।
3: हजुर, तपाईँ पनि पाइल्स, हाइड्रोसिल, फिस्टुला जस्ता रोगहरूको आयुर्वेदिक पद्धतिबाट बिना अपरेशन उपचार गराउन चाहनुहुन्छ भने सधैँ सम्पर्क गर्नुहोस् राय पाइल्स क्लिनिक।
1: निको नभए पैसा फिर्ता गरिनेछ।
2: सम्पर्क मेचीपुल पारी गलगलिया भातगाउँ सब्जी मार्केट र डाङ्गुजोत बंगाल मार्केट भद्रपुर बोर्डर वेस्ट बंगाल भारत। इन्डियन मोबाइल नम्बर 81165073 50, नेपाल नम्बर 98633090141। सस्तो होइन, गुणस्तरीय रोजौ। हजुर, कम्प्युटरको सिप र ज्ञान आर्जनका लागि चन्द्रगढी लेखनाथ चोकबाट गार्मेन्ट जाने बाटोमा कम्प्युटर भोकेसनल र स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर खुलिसकेको छ। हार्डवेयर तथा सफ्टवेयर कम्प्युटर सिक्न चाहनेका लागि प्राक्टिकल ट्रेनिङहरू, लर्न फ्रम कम्प्युटर साइन्स, इन्जिनियरिङ एन्ड पीएचडी स्कोलर कोर्स वर्क, एडभान्स जाभा, नेटवर्क प्रोग्रामिङ, नेट पाइथन, एमएल, एआई, आईओटी एन्ड मेनी मोर। रिसर्च कन्सल्टेन्ट एन्ड प्लाग्रियारिजम चेकिङ फर बीएससी, सीएसआईटी, एमबीए, एमसीए। अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर कोर्स गर्न चाहनेहरूका लागि एकै स्थानमा कम्प्युटर इन्जिनियर शीतल प्रसाद मण्डल, पीएचडी स्कलर। फोन सम्पर्क 9079062200, लेखनाथ चोक, चन्द्रगढी, झापा।
4: तपाईँ कुखुरा बाख्रा बंगुर सुगुर पालन गर्दै हुनुहुन्छ वा चिया बगान विद्यालय घर कम्पाउन्ड घेराबारा गर्दै हुनुहुन्छ अथवा विकास निर्माणका अन्य काम सँगै ढुङ्गा राख्ने तारजालीको खोजी गर्दै हुनुहुन्छ भने तपाईँ हाम्रै ठाउँमा आधुनिक मेसिनबाट उत्पादित पेन जाली उपलब्ध छ।
2: 1 इन्चदेखि 4 इन्चसम्मको पाल भएको हेभी कोडेड 10 गेज ग्लामनाइज्ड गरिएको खिया नलाग्ने तारवार, विभिन्न साइजमा ढुङ्गा भर्ने तारजालीहरू, धेरै भन्दा धेरै टिकाउ हुने सामग्रीहरू सुपथ मूल्यमा पाउनुका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क मैनाचुली हिम पाइप उद्योग भद्रपुर 10, भद्रपुर बिरतामोर रोड, देउनिया पुल दक्षिण तर्फ। सम्पर्क फोन नम्बर 023453207, 452206, मोबाइल नम्बर 98526171121, 98526656656, 98426775। आजै सम्पर्क गर्नुहोस्।
5: सूचना, अब एकै छाना मुनि सबै स्वास्थ्य समस्याको समाधान एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिकमा उपलब्ध सेवाहरू। विगत 30 वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आउनु भएका पूर्वाञ्चलका पुराना प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर पीतम्बर ठाकुरको दैनिक सेवा, बिहान 8 बजेदेखि 39 बजेसम्म। प्रमुख कन्सल्टेन्ट छालारोग एवं यौनरोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा, बिहान 9 बजे र दिउँसो 2 बजे। सम्पर्क 12:30 बजे। स्थानीय युवा तथा प्रमुख कन्सल्टेन्ट सर्जन डा डाक्टर रामबाबु खड्काको दैनिक सेवा बिहान 8:30 बजे सिनियर कन्सल्टेन्ट नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सबु काफलेको दैनिक सेवा शनिबार बाहेक बिहान 9 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे सिनियर कन्सल्टेन्ट प्रसूति एवं स्त्री रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे सम्पर्क 1 बजे कन्सल्टेन्ट बच्चा तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर सन्तोष कुमार शाहको दैनिक सेवा बिहान 8:30 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे कन्सल्टेन्ट हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर नवीन भट्टराईको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे साथै यहाँ अत्याधुनिक डीआर डिजिटल एक्सरे सेवा र पेथोलोजी सेवा पनि उपलब्ध छ। क्लिनिक खुल्ने समय बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म बिरामी जाँच गर्ने समय बिहान 8 बजेदेखि 9 बजेसम्म र दिउँसो 2 बजे सम्पर्क 12 बजे सम्पर्क SS मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिक भद्रपुर 8 झापा सञ्चालक ससिम पोखरेल फोन नम्बर 023523686 524686 98426 2890

भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि बजेट अभाव हुन नदिने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। बाढ़ीमा परिज्ञान गुमाउने झण्डै 1400 नागरिकको शव निकालियो, अझै 4000 बढ़ी सम्पर्क विहीन। यमनको सरकारी फौज र इरान समर्थित हुथी विद्रोही बीचको लड़ाईले उग्र रूप लिएपछि हर

पहाड़ीमा परि ज्यान गुमाउने नागरिकहरूको संख्या 1392 पुगेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बाढ़ीका कारण हालसम्म 4089 जना सम्पर्कविहीन रहेका छन्। भेटिएका शवहरूमध्ये 542 जना पुरूष, 336 जना महिला र 514 जना आंशिक अंग सहितका शव रहेका छन्। तीमध्ये शनाखत भएका 103 शव आफन्तलाई हस्तान्तरण गरिसकिएको प्रहरीले जनाएको छ। बाँकी शवहरूको पहिचान तथा शनाखतको लागि डीएनए परीक्षणलाई प्राथमिकतामा राखेर प्रक्रिया अघि बढ़ाइएको छ। नेपाली प्रहरीका प्रवक्ता अभिनारायण काफलेका अनुसार सम्पर्कविहीन रहेकाहरूमध्ये स्वदेशीतर्फ 2907 पुरूष र 572 महिला रहेका छन्। यसै गरी विदेशी नागरिकतर्फ 272 पुरूष र 328 महिला अझै बेपत्ता सूचीमा छन्। विपदपछि हालसम्म 9287 जना घाइतेको सकुशल उद्धार गरिएको छ, जसमा 6407 पुरूष, 2830 महिला र पहिचान नखुलेका 50 जना छन्। उद्धार गरिएका नागरिक मध्ये 2781 जनालाई सुरक्षित रूपमा होल्डिङ सेल्टरमा राखिएको प्रवक्ता काफ्रेले जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीले निम्ताएको अभितपुरमा मानवीय क्षतिको बीच बेपत्ताहरूको खोजी उद्धार शवको पहिचान तथा व्यवस्थापनको लागि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासन संयुक्त रूपमा परिचालित छन्। प्रधानमन्त्री राहत कोषमा आर्थिक संकलन बढ़दै गएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार हाल कोषमा कुल 13,68,76,54,6 रूपियाँ मौजदात रहेको छ। कोषमा जम्मा भएको उक्त रकम मध्ये 9 वाणिज्य ब्याङ्कका खाताहरूमा 10,08,43,08,507 रूपियाँ मौजदात छ। यस्तै 2 वाणिज्य ब्याङ्कमा 2,36,12,596 अमेरिकी डलर मौजदात छ। यसअघि उक्त कोषबाट बाढ़ी प्रभावित क्षेत्रको लागि 1 अर्ब राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ। ग्रीन आर्मी नेपालको वैधानिकतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटमाथि कारण रेखा आदेश जारी भएको छ। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले हिजो प्रारम्भिक सुनवाई गर्दै सबै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो। अदालतले रिटमा विपक्षी बनाइएका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका, कम्पनी रजिष्ट्रारको कार्यालय र ग्रीन आर्मी नेपाललाई आदेश जारी गरी संस्थाको दर्ता, संचालन, पोशाक, दर्जा तथा गतिविधिबारे कानूनी आधारसहित जवाब पेश गर्न भनेको छ। विशेष गरी रिटमा उठाइएको एउटा महत्वपूर्ण प्रश्न रक्षा मन्त्रालय र नेपाली सेनातर्फ लक्षित छ। गैर सरकारी संस्थालाई सैन्य प्रकृतिको पोशाक, दर्जानी चिन्ह र सैनिक शैलीको संरचना प्रयोग गर्न के आधारमा सहमति दियो विषय आजको बहसमा जोड़तोड़ले उठेको थियो। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा सहमत हुन नसक्ने जनाएको छ। देउवा समूहका शीर्ष नेताहरूको हिजो बिहान भएको छलफलमा संस्थापनको निर्णयप्रति सहमत हुन नसकिने निष्कर्ष निकालेको समूहका नेता एनपी साउतले जानकारी दिनुभयो। हिजो बिहानको निर्णय सुनाउन बेलुका डाक्टर शशांक कोइरलाको अध्यक्षतामा आयोजित देउवा समूहको पत्रकार सम्मेलनमा संस्थापन पक्षले गरेको निर्णयले इतर पक्षको माग र भावना नसमेटिएकोले असोज 15 शुरू हुने वड़ा र पालिका अधिवेशन हुँदै अलग्गै महाधिवेशनलाई अघि बढ़ाउन नेता कार्यकर्तालाई निर्देशन दिइएको छ।

0: आ म त जान्न है त्यहाँ खोजेको सामान एउटै पाइँदैन।
1: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
0: के छन् त?
1: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुली सेट, रानीहार, मिनीहार, चुरा, सिक्री, औठी, टप।
0: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ।
1: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना सबै ट्रेन्डिङ सामान पाइन्छ।
0: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।
1: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा। अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एकमात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल, कृष्णराज कम्प्लेक्स छेउ, हटिया लाग्ने बाटो, भद्रपुर छ झापा। मोबाइल नम्बर 9828878844। तपाईँको रोजाई, तपाईँको खुसी।
2: जहाँ गयो रक्सी, जता गयो मासु। यो चन्द्रगढीमा शुद्ध शाकाहारी खाजा खाने ठाउँ छैन।
3: भोक लाग्यो साथी, खाजा खान जाउँ। शाकाहारी खाजा पाइने कहाँ छ त्यस्तो ठाउँ?
2: चन्द्रगढीको लेखना चोकमा शुद्ध शाकाहारी खाजा पाइने एकमात्र होटल हिमालय फुडल्यान्ड। तातो चिसो खान परे त्यहाँ पुगे हुन्छ।
3: पिज्जा, बर्गर, आइसक्रिम पाइन्छ त्यहाँ पनि। सफा सुगर स्वाद, उस्तै बबल टी पनि।
2: सफा सुगर र फराकिलो ठाउँ भएको होटल फुडल्यान्ड, नयाँ परिकारको एकमात्र होटल, स्वादमा कमाल। हिमालय फुडल्यान्डमा गए हुन्छ बबाल। सम्पर्क हिमालय फुडल्यान्ड, लेखनाथ चोक, चन्द्रगढी।
1: अब भद्रपुर हस्पिटल चोकको रिद्धि सिद्धि फार्मेसीमा हप्ताको दुई दिन मानसिक तथा नशारोग विशेषज्ञ सेवा सुचारू भएको छ। निम्न अवस्थामा मानसिक रोग विशेषज्ञसँग परामर्श गरौं। डिप्रेसन, एन्जाइटी, साइकोसिस, ओसीडी, टाउको दुख्ने माइग्रेनको समस्या, छारे रोग एवं चार रक्सी तथा कुलतको समस्या भएमा टिचिङ हस्पिटलबाट आउनुभएका नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा प्रत्येक बुधबार 3 बजेदेखि र शुक्रबार 11 बजेदेखि। वृद्धि सिद्धि फार्मेसी, भद्रपुर आठ, रेड क्रस झापाको कार्यालय दक्षिण। सम्पर्क फोन नम्बर 0235218886, 9809574888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: स्वास्थ्य कार्यालय झापा।
2: नागरिक बुलेटिनमा अब बाँकी प्रसंगहरू। भारतले नेपाललाई दैनिक 654 मेगावाट विद्युत उपलब्ध गराउने भएको छ। भारतको ऊर्जा मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। भारतले यही 13 सेप्टेम्बरदेखि आगामी 31 सेप्टेम्बरसम्म नेपाल विद्युत प्राधिकरणलाई राति 12 बजेदेखि साँझ 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। भारतका अनुसार मुजफ्फरपुर ढल्केबर 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 132 केभी सिंगल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। भारतले सन् 2027 जनवरीदेखि हुने विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। यही 10 पदोमा रसुवाको भोटे कोशी नदीमा गएको भीषण बाढ़ीका कारण जलविद्युत आयोजनाका पूर्वाधारमा असर परेको छ। भारतले कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको उल्लेख गरेको छ। मेची राजमार्गको विकल्पमा प्रयोग हुँदै आएको झापा इलाम फास्ट ट्र्याकमा पर्ने मेची करिडोर अन्तर्गत इलामको पुवा खोलामा 70 मिटर लामो मोडुलर पुल निर्माण भएको छ। संघीय सरकार अन्तर्गत सड़क डिभिजन इलामले यहाँ पुल निर्माण गरेको हो। 3 करोड़ रूपियाँ लागतमा निर्मित पुलको भार क्षमता 30 टन रहेको सड़क डिभिजन इलामले जनाएको छ। लोड टेस्ट सफल भएपछि पुल सञ्चालनको तयारी अघि बढ़ाइएको सड़क डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताउनु भएको छ। पुलको एकतर्फको ब्याकवाल ढलान सम्पन्न भइसकेको छ, अर्कोतर्फको ब्याकवाल ढलान कार्य भइरहेको छ। सो काम सकिएपछि केही दिनभित्र पुलबाट सवारी आवागमन सञ्चार गर्ने तयारी सड़क विभाग इलामले जनाएको छ। आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्र नेता भनेर धम्क्याउँदै हिँड्ने झापाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा हल्दीबारी गाउँपालिका वार्ड नम्बर 1 बस्ने 36 वर्षीय सुजन विश्वकर्मा रहेका छन्। विभिन्न सरकारी तथा राजनैतिक पदमा रहेको भनी परिचय दिँदै उनले सरकारी कार्यालय बैठक तथा विभिन्न शैक्षिक संस्थाहरूमा प्रवेश गर्ने एवं दबाव तथा धाक धम्की दिने कार्य गर्दै आएका थिए। उनले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको भनी झुटो परिचय दिने गरेको थियो। उनले दावी गरेको पद तथा जिम्मेवारी वास्तविक नभएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। झापा जिल्ला अदालतबाट 5 दिन म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मुन्ना कुमार अधिकारीले बताउनुभयो। झापाको मेची नगर 9 का धर्मप्रसाद ओलीले आफूलाई सार्वजनिक स्थलमै सामूहिक रूपमा कुटपिट गरी गम्भीर घाइते बनाउने व्यक्तिमाथि तत्काल कानूनी कार्यवाही गर्न माग गर्नु भएको छ। घटना भएको 13 दिन बितिसक्दा पनि किटानी जारीमा उल्लेख गरिएका व्यक्तिहरू पक्राउ नपरेको भन्दै ओलीले प्रहरीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउनु भएको हो। मेचीनगर 10 स्थित नन्दा पेट्रोल पम्प हनुमान सेक्युरिटी कम्पनी मार्फत सुरक्षा गार्डको रूपमा कार्यरत ओलीमाथि भदौ 17 गते साँझ पेट्रोल पम्प परिसरमै कुटपिट भएको थियो। कुटपिटमा मुनाल सेक्युरिटी कम्पनीका कुमार तामाङ, नरेन्द्र तामाङ लगायत 5 जना समरहेको आरोप पीड़ित पक्षले लगाएको छ। थाइल्याण्डको गाँजासहित 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरोले 2 जना भारतीय नागरिक र 1 जना म्यानमारका नागरिकलाई 3 किलो गाँजासहित पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिनुभयो। पक्राउ पर्नेमा म्यानमारकी 29 वर्षीय जिनजिन फियो, भारतका 30 वर्षीय बर्ख तुल्लाह र 25 वर्षीय युसुफ खान छन्। हवाई मार्ग हुँदै नेपाल आउने यात्रीहरूको प्रोफाइलिङ गर्ने क्रममा क्याथे प्यासिफिक एयरलाइन्स मार्फत भियतनामबाट हङकङ हुँदै काठमाडौँ आएकी फेयोलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनले भियतनामबाट 3 केजी गाँजा लुकाएको सुटकेस बोकेर ल्याएकी थिइन्। उनलाई आइतबार नियन्त्रणमा लिएपछि सुटकेस लिन आएका 2 जना भारतीय नागरिकलाई हिजो पक्राउ गरेको हो। भारतमा उक्त गाँजा 1 करोड़ 20 लाख भारतीय रूपियाँमा बेच्ने तयारी खुलेको जनाइएको छ।
6: अब सीके बिराला हस्पिटल भारतको सेवा ओम साई पाथिवारा हस्पिटलमा। सीके बिराला हस्पिटल भारतका ख्यातिप्राप्त कन्सल्टेन्ट डाक्टरहरू यही मिति 2083 साल असोज 2 गते शुक्रबार यस ओम साई पाथिवारा हस्पिटलमा विशेषज्ञ सेवा तथा उचित परामर्शका लागि आउनुहुने भएको हुँदा मुटु रोगका, मृगौला रोगका समस्या भएका बिरामीहरूले समयमै आई उपचार गराई स्वास्थ्य लाभ लिन हुनका लागि अनुरोध गर्दछौ। फोनबाट पनि नाम दर्ता गरिने व्यवस्था छ। ओपीडी समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म। सम्पर्क ओम साई पाथिवारा हस्पिटल प्राली, भद्रपुर 7 सगरमाथा चोक झापा। फोन नम्बर 023-453-581, 453-981। मोबाइल सम्पर्क 98-526-78-820, 98-526-23-023।
7: जापान जानेको लागि सुवर्ण अवसर।
0: चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसी नेपाल फर्किएर काठमाडौँ तीनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका